0: काण्ड म्याराथन को नीति परिवर्तन सम्बन्धी सूचना गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूल जनधन को स्थिति प्रति हमी गहरो सचेतन सही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त म्याराथन को नीति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखा अतुट सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नया मिति में इस म्याराथन भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 मा आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 मा आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाग सोलुखुम्बु। हार्दिक निमन्त्रणा, हाम्रो पवित्र गाउँ खिचिदिम्बा।

दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेलेफीमा 101.2 मेगाहर्जबाट देशका विभिन्न फाटल www.solefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सुन्नु समाचार लिएर आइपुगे म वेदिका राय। भारी वर्षाको पूर्वानुमान पछि सोलुखुम्बुमा उच्च सतर्कता अपनाउन जिल्ला विपद व्यवस्थापन समितिको अपील। आमाडब्ल्यून मिनी हाइड्रो पावरको 60% काम सम्पन्न। सोलुखुम्बुमा गुम्बा तथा खरबाट भाडाको राशि चोरी गर्ने 3 जना पक्राउ। हिमाली क्षेत्रमा पूर्व सूचना प्रणाली स्थापना गर्न सांसद शेर्पाको माग। रसुवा बाढ़ी प्रभावितलाई पर्वतारोहणमा जिल्ला शेर्पाद्वारा रेन ज्याकेट वितरण सँगै उद्धार कोषमा 5 लाख भन्दा बढ़ी सहयोग। धेरै ठाउँमा ड्रागन झरी आजदेखि अझै ठूलो पानी पर्ने। र आईपीएल 2027 को मिनी अक्सन डिसेम्बरमा गोवामा हुने। आगामी असोज 9 गतेदेखि 11 गतेसम्म अत्याधिक भारी वर्षा हुने पूर्वानुमान पछि सोलुखुम्बु जिल्ला विपद व्यवस्थापन समितिले जिल्लामा उच्च सतर्कता अपनाउने निर्णय गरेको छ। जिल्ला विपद व्यवस्थापन समितिको बैठकले बाढ़ी डुबान कटान तथा पहिरोको जोखिममुक्त स्थान पहिचान गरी स्थानीय तह स्थानीय बासिन्दा तथा सरकारवाला निकायसँग समन्वय र सहकार्यमा विपद पूर्व तयारी तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्णय जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। बैठकले जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार 2082 अनुसार विपद पूर्व तयारीका सबै काम कार्यान्वयन गर्ने निर्णय समेत गरेको छ। सम्भावित विपदलाई मध्यनजर गर्दै स्थानीय तह उद्योग वाणिज्य संघ तथा नेपाल रेडक्रस सोसाइटीलाई आवश्यक खाद्य तथा गैर खाद्य सामग्रीको भण्डारण गर्न भनिएको छ। त्यसै जिल्ला अस्पताल सहित स्थानीय तहमा रहेका स्वास्थ्य सम्बन्धी निकाय तथा संघ संस्थाले स्वास्थ्य सामग्री तथा आवश्यक औषधि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। आपतकालीन प्रतिकारका लागि खोज तथा उद्धारमा राहत तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षा निकायलाई तयारी अवस्थामा राख्ने निर्णय भएको छ। सम्भावित जोखिम न्यूनीकरणका लागि खानेपानी विद्युत संचार तथा स्वास्थ्य लगायतका अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरूलाई समेत आवश्यक जारी गर्न भनिएको छ। विपद सूचना आदान प्रदानका लागि सम्बन्धित कार्यालयका डिजास्टर फोकल पर्सन तोके जिल्ला प्रशासन कार्यालयको वाट्सएपमा समयमा नियमित रूपमा सूचना अत्यावधिक गर्नुपर्ने निर्णय गरेको छ। जिल्लाका सबै स्थानीय तहलाई विपदका समयमा तत्काल प्रयोग गर्न सकिने खुल्ला क्षेत्र सुरक्षित आश्रय स्थल हेलीप्याड गोदाम घर दमकल एम्बुलेन्स तथा सवारी साधन चालक सहित तयारी अवस्थामा राख्न भनिएको छ। त्यस्तै विपद सम्बन्धी पूर्व सूचना तथा सचेतनामूलक सामग्री संचार माध्यमबाट समय समयमा प्रसारण गर्ने कार्यमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा सोलुखुम्बुले समन्वय गर्ने निर्णय भएको छ। बैठकले थुलुङ दुधकोशी गाउँपालिका र सुताङ गाउँपालिकाको डिब्ली खाडीसे दुधकोशी नदीमा निर्माण सम्पन्न भएको मोटरेबल पुलको पिल्लर फाउण्डेशनको बेस पत्किँदै गएको भन्दै पुल जोखिममा रहेको उल्लेख गर्नुभएको छ। उक्त पुल तत्काल मर्मत नगरे सोलुखुम्बुको सुताङ तथा महाकुलुङ गाउँपालिका सहितका क्षेत्रमा यातायात सम्पर्क विच्छेद हुन सक्ने भन्दै तत्काल मर्मत कार्यका लागि नेपाल सरकार गृह मन्त्रालय मार्फत सम्बन्धित निकायलाई अनुरोध गरी पठाउने निर्णय गरेको प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरले जानकारी दिनुभएको छ। यस्तै सम्भावित विपदका अवस्थालाई ध्यानमा राख्दै जिल्ला यसी सबै कार्यालय प्रमुख मातहतका कर्मचारी तथा स्वास्थ्य कर्मीहरूलाई 2083 असोज 15 गतेसम्म जिल्ला बाहिर जाने गरी विदा तथा आज स्वीकृत नगर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ। बैठकमा सोलुखुम्बुका प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरले जिल्लाका सबै स्थानीय सरकार सुरक्षा निकाय तथा स्वास्थ्य कर्मीहरूलाई उच्च सतर्कता सहित तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। उहाँले बाढ़ी पहिरोको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गरी त्यसको विवरण जिल्ला प्रशासन कार्यालय उपलब्ध गराउन स्थानीय तह तथा वडा समितिलाई आग्रह गर्नुभएको छ।
खुम्बु पसाङ लामो गाउँपालिका चार पाङबुसे तथा खुमजुङ क्षेत्रमा निर्माण भइरहेको 911 किलोवाट क्षमताको आमाडब्ल्यू मिनी हाइड्रो प्रोजेक्टको भौतिक प्रगति करिब 60% पुगेको छ। समुद्र सतहदेखि 4423 मिटर उचाइमा निर्माण भइरहेको यो आयोजना उच्च हिमालय क्षेत्रमा निर्माण भइरहेको महत्वपूर्ण जलविद्युत आयोजना मध्ये एक हो। सम्झौता अनुसार आयोजना आगामी अक्टोबरभित्र सम्पन्न गर्नुपर्ने भए पनि उच्च हिमालय फुकुल अत्याधिक चिसो प्रतिकूल मौसम तथा निर्माण सामग्री ढुवानीमा देखिएको कठिनाईका कारण आयोजनाको समय अवधि थप तयारी गर्ने गरिएको छ। खुम्बुपोसाङ लामो गाउँपालिका चारका वडा अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार अक्टोबर पछि हिमालय क्षेत्रमा चिसो अत्याधिक बढ़ने भएकाले प्राविधिक तथा निर्माण सम्बन्धी काम नियमित रूपमा सञ्चालन गर्न कठिन हुने भएकाले करिब एक वर्ष समय थप गर्नुपर्ने अवस्था आएको छ। आयोजनाको शुरूआती लागत अनुमान 62 करोड़ रूपियाँ रहेको थियो, तर उच्च हिमालय क्षेत्रमा निर्माण गर्नुपर्ने सामग्री तथा उपकरण ढुवानीमा बढ़ी खर्च लाग्ने थप र प्राविधिक आवश्यकता देखिएकाले प्रारम्भिक बजेटको आयोजना सम्पन्न गर्न कठिन हुने देखिएको छ। आवश्यक थप रकम बजेटमा समायोजन गर्ने तयारी भइरहेको वडा अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ। आयोजनाको निर्माण स्थल समुद्र सतहदेखि करिब 3951 मिटरदेखि 4422 मिटरसम्मको उचाइमा फैलिएको छ। सहज तथा सहज यातायातको पहुँच सीमित भएकाले निर्माण सामग्री मिसिन उपकरण लगायतका सामानको ठूलो हिस्सा हेलिकप्टर मार्फत ढुवानी गर्नुपर्ने अवस्था रहेको छ। यस्तै आयोजनाको निर्माण लागतसँगै समय समेत बढ़ाएको छ। हाल आवश्यक पर्ने अधिकांश सामग्री कार्यस्थलमा पुर्याइसकेको र बाँकी सामग्री समेत ढुवानी भइरहेको जनाएको छ। उचाइका कारण कामदार तथा प्राविधिकलाई नियमित रूपमा काम गर्न समेत चुनौती रहेको छ। मौसममा सामान्य परिवर्तन हुँदा पनि निर्माण कार्य प्रभावित हुने गरेको छ। चिसो बढ़ेसँगै उपकरण सञ्चालन निर्माण सामग्री व्यवस्थापन तथा अन्य प्राविधिक काममा थप समस्या आउने भएकाले मौसम अनुसार निर्माण कार्यतालिका मिलाउनु पर्ने अवस्था रहेको अधिकारीले जानकारी दिनुभएको छ। आमाडब्ल्यू मिनी हाइड्रो रन अफ द रिभर प्रणालीमा आधारित आयोजना रहेको छ। यसले इन्जा खुलाको सहायक नदीका रूपमा रहेको वर्षभरि बग्ने चोलुम्चे खुलाको पानी प्रयोग गर्नेछ। आयोजनाको पानी मोड्ने संरचना करिब 4423 मिटर र इन्टेक 4422 मिटरको उचाइमा निर्माण गरिनेछ। विद्युत उत्पादनका लागि 450 किलो वाट क्षमताका दुईवटा टर्बाइन र 650 केभीए क्षमताका दुईवटा सिन्ट्रोज 900 जेनेरेटर जडान गर्ने योजना रहेको छ। आयोजना निर्माणका लागि कानून तथा प्रशासनिक प्रक्रिया विक्रमसम्म 2075 अघि बढ़ाएको हो। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र आयोजना पर्ने भएकाले निर्माण अघि निकुञ्ज प्रशासन सहित अन्य सम्बन्धित निकायबाट आवश्यक वातावरणीय तथा कानूनी स्वीकृति लिन लामो समय लागेको थियो। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भइसकेको छ। सोलुखुम्बुका विभिन्न स्थानबाट काँस तामा र पित्तलका भाँडा कुँडाहरू चोरी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्। सोलु दुधगुना नगरपालिका वार्ड नम्बर 7 गाडमा मिन्दु पाके होटल स्थित पश्चिम लामाको निजी गुम्बा तथा घरको ढोकाको साँचो ताजा फोरेर 50 केजी बराबरको काँस तामा र पित्तलका भाँडा कुँडाहरू चोरी गरी लुकाई सिपी राखिएको अवस्थामा बरामद गर्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सोलुखुम्बुको लिखु पिके गाउँपालिका वार्ड नम्बर 2 गोली बस्ने 27 वर्ष दिनेश भन्ने दावा तनाव सोलु दुधकुने नगरपालिका वार्ड नम्बर 7 थाते बस्ने 38 वर्ष लक्ष्मण कामे र कानूनको विवादमा परेका 17 वर्ष नाबालक रहेका छन्। गत असोज 1 गते राति अन्दाजी 12 बजेको समयमा चोरी भएको उक्त घटनामा संलग्न उनीहरूलाई असोज 4 गते पक्राउ गरेको थियो। पक्राउ परेका तीनजनालाई सोलुखुम्बु जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक संजीव कुमार यादवले जानकारी दिनुभएको छ। रसुवा क्षेत्रमा आएको विनाशकारी बाटोबाट प्रभावित भएका नागरिकको राहत तथा उद्धारका लागि पर्वतारोही एवं पर्यटन व्यवसायी निङमा गेलु शेर्पाले सहयोग गर्नुभएको छ। सेभेन समिट्स क्लब नेपालका अध्यक्ष समेत रहनुभएका शेर्पाले बाढ़ी प्रभावितहरूका लागि 500 थान रेन ज्याकेट वितरण गर्नुका साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु 5,11,111 आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ। बाढ़ी तथा पहिरोबाट अति प्रभावित बनेको रसुवा क्षेत्रमा स्वयं पुगेर अवस्था
संस्थाको स्थलगत अवलोकन गर्नु भएका शेर्पाले प्रभावित परिवारका कारणिक अवस्था देखेपछि आफू अत्यन्तै दुखी भएको बताउनु भएको छ। विगतको यस कठिन घड़ीमा आफ्नो तर्फबाट सन्तोष सहित पुर्याउने उद्देश्यले राहत सामग्री वितरणका साथीदार कोषमा रकम जमा गराएको उल्लेख गर्नुभएको छ। आफ्नै आँखाले त्यहाँको विकराल दृश्य देख्दा निकै दुःख लागेको बताउँदै शेर्पाले बाढ़ी र पहिरोका कारण भएको ठूलो जनधनको क्षति तथा प्रभावित परिवारहरूले भोगिरहेको पीड़ा अत्यन्तै हृदय विदारक रहेको जानकारी दिनुभएको छ। मानवीय सेवामा सक्रिय पर्वतारोह निङमा गिरी शेर्पाको यो पहल उहाँको लामो पर्वतारोह यात्रा र सामाजिक उत्तरदायित्वसँग जोड़िएको छ। सन् 1980 फेब्रुअरी 3 संघसभाको मकालु क्षेत्रमा जन्मिनुभएका शेर्पाले सन् 1990 दशकको अन्त्यतिर ट्रेकिङ क्षेत्रमा पोटरका रूपमा आफ्नो व्यावसायिक यात्रा शुरू गर्नुभएको थियो। सन् 1998 मेरापिक र आइल्याण्ड पीकको सफलतापूर्वक आरोहण गरेपछि पर्वतारोहण क्षेत्रमा औपचारिक रूपमा अघि बढ़नुभएका शेर्पाले त्यसको एक वर्ष पछि आरोहण सम्बन्धी तालिम पूरा गर्नुभएको थियो। सन् 2000 पहिलो प्रोडक्शकरमा आरोहण अभियानमा क्लाइम्बिङ शेर्पाका रूपमा सहभागी भएर 8,500 मीटर उचाइसम्म पुग्नुभएका उहाँको भेट त्यसै क्रममा रूसी पर्वतारोही तथा सेभेन समिट क्लबका संस्थापक एलेक्स अब्रामोमसँग भएको थियो। उक्त फेटपछि शुरू भएको उहाँहरूको सम्बन्ध पछि लामो समयको व्यावसायिक सहकार्यमा परिणत भएको थियो। प्रतिनिधि सभा सदस्य निमा ग्याबो शेर्पाले जलवायु परिवर्तनका कारण जोखिममुक्त हिमतालहरूको अध्ययन र पूर्व सूचना प्रणाली स्थापना गर्न सरकार समक्ष माग गर्नुभएको छ। प्रतिनिधि सभामा बोल्दै सांसद शेर्पाले नेपालका हिमालय क्षेत्रमा उच्च जोखिममा परेको भन्दै पूर्व सतर्कताको प्रणाली अपनाउन सरकारलाई आग्रह गर्नुभएको छ। नेपालमा सुगरमाथा सहित 8,000 मीटर भन्दा अग्ला 8 हिमालहरू रहेको र पर्यटनको प्रचुर सम्भावना भए तापनि पछिल्लो समय जलवायु परिवर्तनले ठूलो चुनौती थपेको उहाँको भनाइरहेको छ। दुई वर्ष अगाडि मात्रै थामे क्षेत्रमा हिमताल ग्लेसियर फुटेर क्षति पुर्याएको हिमतालहरू तीव्र गतिमा पक्लिरहेको स्मरण गर्दै उहाँले यसै वर्ष हिमाल पक्लेर मात्रै नभई संसारकै सम्भवतः सबैभन्दा उच्च स्थानबाट आएको पहिरो समेत बिहोर्नु परेको उल्लेख गर्नुभएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा रातभरि पानी परेको छ। अरू ठाउँको तुलनामा पाल्पा कपिलपुस्तुमा धेरै पानी परेको छ। लुम्बिनी प्रदेशसँगै गण्डकी प्रदेशका केही ठाउँमा पनि पानी परेको छ। कपिल वस्तु गुल्मी तनहु कास्के स्याङ्जा पाल्पा र आसपासका क्षेत्रमा खुला नाला जलसतह बढ़दो क्रममा रहे पनि हाल अवस्था सामान्य भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली प्रदेशको हिमाली भेक बाहेकहरू सबै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै तीव्र रहेको छ। केही ठाउँमा मुसलधारे र आरीखुप्टे वर्षाको सम्भावना रहेको छ। आज कोशी बागमती गण्डकी प्रदेशको थोरै ठाउँमा तथा मधेस र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। यस्तै कोशी र बागमती प्रदेशको भाटका एक दुई ठाउँमा पनि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका धेरै ठाउँमा हावाहुरी समेत सम्भावना रहेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गर्दै आएको छ। इण्डियन प्रिमियर लीग आईपीएल 2027 को मिनी अस्सम भारतको गोवामा डिसेम्बरमा हुने भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई का सचिव देवजीत सकियाले बुधबार अस्सम गोवामा आयोजना हुने पुष्टि गरेको समाचार संस्था क्रिक इन्फोले जनाएको छ। यो 2023-27 चक्र अन्तर्गतको अन्तिम मिनी अस्सम हुनेछ। पछिल्ला तीन संस्करणका अस्सम क्रमशः दुवै जेताहा र अबुधाबीमा आयोजना गरे पनि यसपटक फ्रेन्चाइजहरूको आग्रहपछि बीसीसीआईले अस्सम भारतमै फुर्काउने निर्णय गरेको हो। आईपीएल 2027 को सीजन मार्चको अन्त्यतिर शुरू हुने अपेक्षा गरिएको छ। यसको बीसीसीआईले प्रतियोगिता मार्च 14 मे 30 विन्डोमा आयोजना गर्ने जनाएको थियो भने आधिकारिक खेल तालिका सार्वजनिक भएको समय अस्सम अघि नै केही चर्चित खेलाड़ीको टोली परिवर्तन भइसकेको थियो। ऋषभ पन्त दिल्ली क्यापिटल्समा फर्किएका छन् भने
कुलदीप यादव लखनऊ सुपर जायंट्समा आबद्ध भएका छन्। यस्तै चेन्नई सुपर किंग्सले जहीर खानलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ। अवश्य बिहान 7 बजेको सोलसमाचारबाट समाचार शाखाका सहकर्मीसँगै म रेविका राई विदा हुन्छु। बिहान 10 बजेको सोले समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वच्छ मनोरञ्जनका लागि सोले फिल्म सुन्दै रहनुहोला। नमस्कार। नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सफलता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेट नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यसित खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित प्रस्तावको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-20133 र 98-69-5845-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

नृत्य प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि भित्तोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट पी 12 रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनुका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तव भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू 12 रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू 12 रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54। एभरेस्ट भ्यू 12 रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आपूर्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मात्र विश्वसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास साथ सोलखुम्बु।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जान
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
3: महिला सामाजिक परिचालकका आवश्यकता सम्बन्धी सूचना। कारेश्वर खोटाङको ऐसल खर्परा केतिलासगढी गाउँपालिका, सोलुकुलुको लिपुपुके गाउँपालिका, मापी रुकुसी गाउँपालिका र नेचरसल्यान्ड गाउँपालिकामा सामाजिक परिचालक, बाल बालिका अभिभावक, विद्यालय, विद्यालय व्यवस्थापन समिति, बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नता नै सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने पनि सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पढ़ोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी 5 महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्ष सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने सम्बन्धित तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथनहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक कार्यक्रम र विद्यालय र समुदाय स्तरमा जवाबदेहिता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिममा घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा डाटाका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नुपर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रवर्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रवर्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बालमैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुन एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचनाबारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामेट अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना संचालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन गरिन्छ। मात्र दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल vishnuupadhyay@samarthifoundation.org लुकुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861212228 इमेल nimashirpa@samarthifoundation.org नेचासलेन गाउँपालिका राखी ढुङ्गाना सम्पर्क नम्बर 9840105885 इमेल rasukdhungana@samarthifoundation.org इपिला स्वरी गाउँपालिका शुभ उपस्थ नम्बर 9848648358 इमेल hajal.shubha@gmail.com र ऐसी खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767638347 इमेल अभिषेक शाह@samarthifoundation.org

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्र।

0: नयाँ इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि
1: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह नाग्लुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुम सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघोसभा बुम मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली मुम्बु नेटवर्क प्रणाली एक्स लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा केरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकु एक केरे।

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेनको साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। खेनछिन साङ्गे राङजुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान

क्यान्टिन र सुनखुम्बुको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aqc@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको चयन वा भ्याट प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णायकको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130-9899-4545 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको स्थितिप्रति हामी गहिरो सताएको छौं। सही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक झुन्दै उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतिथि सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन्छु। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमाटे शेर्पा हिमाली स्वास्थ्य वातावरण सेवा सोलुखुम्बु।

0: नमस्कार, कार्यक्रम बदलिदो नेपालमा स्वागत छ। म हृदय रिमाल। आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पछिल्लो समय अर्थतन्त्रका केही बाह्य सूचक बलियो देखिएका छन्। विदेशी मुद्रा संचित बढ़िरहेको छ, विप्रेषण आप्रवाहमा उल्लेखित वृद्धि भएको छ र चालू खाता पनि बचतमा छ। तर अर्थतन्त्रका सकारात्मक सूचकका बीच आम नागरिकले भने बजारमा महँगीको दबाव निरन्तर महसुस गरिरहेका छन्। दैनिक उपभोग्य वस्तुको मूल्य बढ़िरहेको छ, आमदानी र रोजगारीको विस्तार अपेक्षा अनुसार हुन सकेको छैन र निजी लगानी पनि अझै उत्साहजनक रूपमा देखा पर्न सकेको छैन। नेपाल राष्ट्र बैंकको श्रावण महिनासम्मको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनासम्म विप्रेषण आप्रवाह 21.2% बढ़ेर 2,15,05,00,00,000 रूपियाँ पुगेको छ। विदेशी विनिमय संचित पनि बढ़ेर 39,46,00,00,000 रूपियाँ पुगेको छ। यही अवधिमा चालू खाता 94,59,00,00,000 रूपियाँ बचतमा रहेको छ। यी तथ्याङ्कले नेपालको बाह्य क्षेत्र तुलनात्मक रूपमा सहज अवस्थामा रहेको संकेत गर्छ। तर अर्थतन्त्रको वास्तविक अवस्था मापन गर्न आम नागरिकको दैनिक जीवन, आमदानी, रोजगारी उत्पादन र उपभोक्ताको अवस्था कस्तो छ भन्नेमा निर्भर रहन्छ। विशेष गरी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिले निम्न तथा मध्यम आय भएका परिवार बढ़ी प्रभावित छन्। तेल, फलफूल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा आमदानीको ठूलो हिस्सा उपभोगमै खर्च हुने अवस्था छ। त्यसैले कागजमा अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि घर परिवारको बजेटमा त्यसको सकारात्मक प्रभाव कति परेको छ भन्ने प्रश्न पेचिलो बनेको छ। बैंकिङ क्षेत्रमा ब्याज दर घटेको छ, ऋण लिनका लागि विगतको तुलनामा सहज वातावरण बने पनि निजी क्षेत्रले अपेक्षित रूपमा लगानी विस्तार गर्न सकेको छैन। व्यवसाय विस्तार गर्ने विश्वास, बजारको माग, नीतिगत स्थिरता र लगानीको वातावरण बारे रहेका विभिन्न अनिश्चितताले पनि निजी क्षेत्रको निर्णयलाई प्रभावित गरिरहेको देखिन्छ। विदेशबाट आएको पैसालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने, स्वदेशमै रोजगारी सृजना गर्ने, निजी लगानी बढ़ाउने, उत्पादन विस्तार गर्ने र आम नागरिकको आमदानी बढ़ाउने वातावरण निर्माण गर्नु अहिलेको मुख्य चुनौती हो। आज हामी कार्यक्रम बदलिदो नेपालमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक एवं अर्थविद, वहाँ राष्ट्रिय योजना आयोगको पूर्व सदस्य पनि हुनुहुन्छ, डाक्टर रमेश पौडेल। स्वागत सर यहाँलाई उज्यालो रेडियो नेटवर्कमा।
1: धन्यवाद।
0: राष्ट्र बैंकले हालै नै निकालेको श्रावण महिनाको आर्थिक तथा वित्तीय स्थितिको कुरा गर्दाखेरि अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखायो सरकारी तथ्याङ्कले, तर बजारमा चाहिँ परिणाम फरक छ। महँगी बढ़िरहेको छ, रोजगारीको अवस्था विदेशी नै क्रम यथावत नै छ, निजी क्षेत्रमा लगानी विस्तार हुन सकेको अवस्था छैन, बैंकमा पैसा थुप्रियो भन्ने छ, के पाउनु भएको छ?
1: धन्यवाद। खास गरी अब अहिलेको अवस्थामा हेर्दाखेरि हामीले के गर्नुपर्छ होला भने साउन असार मसन्त वा साउन मसन्त र भदौ लागेपछिको कुरा दुईटा अलग परिवेश हो। खास गरी भोटेपछिको के भन्छ यसलाई प्रलय भने पनि अथवा चाहिँ फ्ल्यास फ्लड जे भनौँ होइन, त्यो कारणले पनि। तर समग्रमा हाम्रो अर्थतन्त्रको अहिलेको तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि विप्रेषणमा आधारित अर्थतन्त्र हो भन्ने कुरा हामीले पहिलो नम्बरमा बिर्सिनु भएन। विप्रेषण बढ्दा हाम्रो अलिकति एक्सटर्नल सेक्टर राम्रो देखिन्छ, विप्रेषण घट्दाखेरि हाम्रो सब त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ सबै ठाउँ पर्छ। विप्रेषण बढ्यो त्यो कारणले गर्दा हाम्रो विनिमय फरेक्स पनि बढ्यो, त्यसले गर्दा भुक्तान सन्तुलनमा पनि सहजता आयो आदि इत्यादि कुरा एउटा। र सँगसँगै अर्को देख्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि भोल्युमको हिसाबले निर्यात पनि हाम्रो पहिलाको भनौँ न 3 वर्ष अगाडिको भन्दा पछिल्लो 2 वर्षमा अलि सन्तोषजनक हिसाबले बढ़ेको देखिन्छ। यद्यपि हाम्रो व्यापार घाटाको भोल्युम चाहिँ खासै घटेको छैन, एउटा हामीले ध्यान दिनुपर्ने कुरा यो। अर्को चाहिँ बाह्य अर्थतन्त्र राम्रो बाह्य इन्डिकेटर्सहरू अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी आन्तरिक परिवेश चाहिँ अझै पनि भनेअनुसार सुध्रिन सकेन भन्ने छ है। जस्तै उदाहरणको लागि सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो यो बीचमा, हिजो कति गरेका थियो, आज कति गरेका छ, भोलि कति खर्च गर्न सक्छ भनेपछि हाम्रो खर्च गर्न सक्ने क्यापासिटी बढ़ेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। त्यो खर्च गर्ने क्यापासिटी बढ़्यो भने आन्तरिक सूचकहरू बलिया हुँदै जान्छन्,
2: खर्च गर्ने क्यापेसिटी नबढ़ाईकन हमें विप्रेषण को बल में अर्थतंत्र जबरदस्ती धकेल्न खोज्यो भने कहीं न कहीं असन्तुलित हुन्छ। त्यो भनेको बाहिरबाट झलक्क हेर्दा राम्रो देखिने तर किचन में अप्ठारो हुने अर्थतंत्र में अप्ठारो हुने घर परिवार में अप्ठारो हुने समाज में अप्ठारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो भन्नुको अर्थ के हो भने हामीले बाह्य इन्डिकेटरबाट जुन ढंगले आन्तरिक इन्डिकेटर सुदृढीकरण गर्नको लागि लाभान्वित लिन सक्नुपर्ने थियो त्यो लिन सकेनौं भन्ने हो।
0: अब भोटेपछि बाढी भदौ दश पछाडिको कुरा अथवा भदौ महिनाको कुरा त अझै आउँदैछ, साउन्डकै कुरा गर्दाखेरि पनि यो जुन अहिले हामीले कुरा गरिरहेका छौं, अब यो सरकारबाट धेरै अपेक्षा गरेको होइन सुशासन आर्थिक समृद्धि लगायतका कुराहरूमा अब आमूल परिवर्तन हुन्छ भन्ने चाहिँ एउटा आम नागरिकको अपेक्षा त्यो अनुसारको जनमत पनि पायो। अब अहिले अर्थमन्त्रीज्यू पनि त्यही किसिमको उहाँ चाहिँ अलिकति जाने बुझेकै मान्छे भन्ने चाहिँ आम जनमानसमा छ त्यो बुझाइ उहाँप्रति। समस्या चाहिँ कहाँ रहेछ यो प्राविधिक रूपमा?
2: यसो छ, यसमा एउटा कुरा त हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो सदियौंदेखि जगडिएका समस्याहरू दुई चार छ महिना वा एक वर्ष वा एउटा बजेटले समाधान गर्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ नम्बर एक। नम्बर दुई यहाँनिर के छ हामीले एकदम विचारै गर्नुपर्ने कुरा भन्दाखेरि सरकारले इन्डिकेसन गर्ने हो, चल्ने त नागरिकले व्यावसायिक वातावरण बनाउने कुरामा सहयोग गर्ने हो, गर्ने त काम नागरिकले नै हो, सोसाइटीले नै हो र देशको निजी क्षेत्रले नै हो। त्यसमा निजी क्षेत्र किन उत्साहित भएर लगानी गर्न सकेका छैन अहिलेसम्म भन्ने चाहिँ एकदम ठूलो चुनौती हो जस्तो लाग्छ मलाई है। यो बारेमा तपाईँलाई मैले अलिकति म थोरै टाइम लिएर समय लिएर व्याख्या के गरौं भने हाम्रो अर्थतन्त्रमा जुन खालका अहिलेका समस्याहरू छन् त्यो पछिल्लो त्यसको ठूलो घटक यो भन्दा पनि भोटेपछि बाढी भन्दा अगाडिको सिनारियोमा हेर्नु भने हाम्रो भूकम्प पनि होइन, के हो त भन्दाखेरि कोविडको पेन्डेमिकको कोविड महामारीको कारणले आएको समस्या हो। हेर्नुहोस् है, चालिसौं वर्षदेखि पचासौं वर्षदेखि डिफल्टर नभइकन ऋण खाने व्यापारीहरू कोविड पछि डिफल्टर भए, त्यो डिफल्टर भइसकेपछि के भयो त उनीहरूलाई ब्याङ्कले लगानी गर्दैन जो परापूर्व कालदेखि लगानी गर्दा थिए। हेर्नुहोस् है, जो मान्छेले ऋणै माग्दैन उसलाई ब्याङ्कले ब्याजमा लगानी गर्न चाहन्छ जुनले त्यो खर्च गर्ने क्यापेसिटी नै राख्दैन। भन्नुको अर्थ जो मान्छे घरानीय उद्योगहरू थिए वा व्यापारको एउटा खानदानीय रूपमा लामो दुई जेनेरेसन तीन जेनेरेसनले व्यापार उद्योग कल कारखाना चलाएर बसेका थिए तिनीहरू अधिकांश डिफल्टर भए कोविडको कारणले, किनकि कुनै कारणले उनीहरूले त्यो कोविडमा या त आफूहरू बिरामी भए या बिजनेस चलेन र किस्ता तिर्न नसकेपछि उनीहरू डिफल्टरमा गए। पछि राष्ट्र ब्याङ्कले र अर्थ मन्त्रालयले केही प्रोभिजनहरू गराएर एउटा इन्सेन्टिभ प्याकेज पनि बनायो, खास गरी ब्याजमा सहुलियत र उनीहरूले तिर्न नसकेको ब्याजलाई पुँजीकरण गरिदिने कुरा गर्यो, तर त्यसले पनि समस्या समाधान भएन। त्यसैको कारणले गर्दाखेरि ब्याङ्कमा डिपोजिट बढ़्यो तर लगानीको माग भएन। यो कोर समस्यालाई न अर्थ मन्त्रालयले न राष्ट्र ब्याङ्कले समाधान गर्न सक्यो। के गर्नु पर्थ्यो त त्यसो भए भन्दाखेरि तिनीहरूलाई गएको 30-40 वर्षमा डिफल्टर नभएकाहरूलाई कोविडको कारणले मात्रै डिफल्टरमा गएका हुन् भने उनीहरूलाई 10 वर्षको लागि एउटा मेकानिजम बनाएर छुट्टै प्रोभिजनबाट उनीहरूको प्रब्लम सल्भ गर्न सकेको भए यो अर्थतन्त्र योभन्दा अलिक धेरै लोनेबल फण्डको डिमाण्ड हुन्थ्यो होला भन्ने लाग्छ मलाई। त्यो गर्न नसक्नु चाहिँ त्यो सबै सरकारको कमजोरी पनि हो, राष्ट्र ब्याङ्कको पनि कमजोरी हो भन्ने लाग्छ। जबसम्म हामीले त्यो गर्दैनौं त्यो किल्लो चाहिँ सल्टिनेवाला छैन। र एउटा चाहिँ यो कुरामा चाहिँ हामीले ध्यान दिनु पर्यो, यो फाइनेन्सियल सेक्टरको पोलिसी रिफर्म गर्नेवालाहरू राष्ट्र ब्याङ्क प्लस कतिपय सन्दर्भमा अर्थ मन्त्रालयको टिमले पनि यो कुरो जान्नु पर्यो कि यत्रो वर्ष 40 वर्षसम्म डिफल्टर नभएका मान्छेहरू किन डिफल्टर भए र यसको अल्टरनेटिभ सोल्युसन के हो भन्ने कुरामा नसचेसम्म लोनेबल फण्डको डिमाण्ड बढ्नेवाला छैन, पुँजी ब्याज घटेर मात्रै सोल्युसन आउँदैन। हिजो कुनै बेला थियो महँगो ब्याज हो 13% लगानी बढ्न सकेन भन्ने स्टोरी न्यारेटिभ्स थियो हाम्रो बीचमा, तर त्यो न्यारेटिभ्स त गएको एक वर्षमा कम्प्लिटली फेल भयो, किनकि ब्याज दर घटेको घटै छ लगानी त बढेको छैन, होला 2-4% 5-7% बढ़ाए पनि छन्, नबढ़ेको होइन तर त्यो जुन सिग्निफिकेन्टली बढ़नु पर्थ्यो त्यो बढ़न सकेन। यो कोर समस्या समाधान नगरेसम्म देशमा लगानीको वातावरण बन्दैन, त्यो लगानीको वातावरण नबनेसम्म निजी क्षेत्रको मनोबल बढ़्दैन, निजी क्षेत्रको मनोबल नबढ़ेसम्म देशमा औद्योगिक बिजनेस व्यावसायिक वातावरण बन्दैन, त्यो नभएपछि लगानी प्रबन्धन हुँदैन र सरकारले जस पाउने स्थिति बन्दैन। त्यसले गर्दा जसरी हुन्छ सरकारले आजको बेला गर्नुपर्ने काम के हो भन्दाखेरि निजी क्षेत्रको उत्साहलाई कसरी बढ़ाउने त तर यसको अर्थ सबै प्राइवेटाइजेसन गर्ने पक्षमा म छैन, मैले त्यो भनेको छैन, तर निजी क्षेत्रले लगानी गरौं गरौं भन्ने वातावरण कसरी बनाउने त्यो चुनौतीमा अहिलेसम्मका सबै सरकारहरू छन् र यो सरकार पनि त्यसको विकल्पमा त्यसको के भन्छ त्यो एक्सेप्सनलाई देखिएको छैन अहिलेसम्म। तर कहीँ न कहीँ आश गर्ने ठाउँ छ, किनकि सरकार आउँदा बित्तिकै मोरलेस अब यो अठारै सिचुएसनबाट गुज्रिनु पर्यो, भोलि पर्सि त एउटा छँदैछ, त्योभन्दा अगाडि पनि अब इरान इजरायलको युद्धका कारणले पेट्रोलियम प्रोडक्टको क्राइसिसकै बेलामै सरकार आएको थियो, त्यसले गर्दा त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ छ। तर यति हुँदाहुँदै पनि हामीले इन्टरनल इन्भेस्टरहरूलाई मोबिलाइज गर्ने बाटोमा चाहिँ सरकारले चाहेर पहिनेर जति गर्नुपर्ने त्यति गर्न सकेन कि भन्ने लागेको छ, तर पनि बेला छ अझै।
0: यो सरकार बने पछाडि विशेष गरी यो व्यवसाय केन्द्रित निजी क्षेत्रलाई लक्षित गरेर अलिकति धरपकड बढ्यो, त्यसले गर्दाखेरि निजी क्षेत्रको मनोबल चाहिँ कमजोर बन्यो, त्यस कारणले झन खुलेर उहाँहरू आउन चाहनु भएन, लगानी गर्ने वातावरण बनेन, समग्रमा सरकारले त्यो अलिकति बुद्धि नपुर्याएको अवस्था हो।
2: यसो छ, यो न्यारी विश्व त हाम्रो देशमा विभिन्न कालखण्डमा विभिन्न ढंगले बने होइन, प्राइभेट सेक्टरले नै गएको एक वर्ष डेढ वर्ष इभन दुई वर्ष अगाडिसम्म ब्याज चर्को भएर लगानी बढेन भन्ने त्यही प्राइभेट सेक्टर हो, आज चाहिँ हामीले अरू ढंगले न्यारेटिभहरू बनाउनु पर्ने अवस्था छ। त्यसले गर्दा एउटा मात्रै कुराले होइन, यो सबै कुराको समग्र प्याकेजमा ध्यान नदिइकन लगानीको वातावरण बन्दैन एउटा, र धरपकडको सन्दर्भमा के छ भन्दाखेरि बदमाशी गरेको त त्यो धरपकडमा पर्नै पर्छ, तर बदमाशी गरेको हो कि होइन न्यायिक प्रक्रिया चाहिँ पहिले टुङ्गाएर धरपकड गर्नुपर्छ भन्ने हो। मान्छेलाई के भन्छ त्यो कानूनी रूपमा दोषी प्रमाणित नगर्दै जेल हाल्ने कुरा ठिक छ, अनुसन्धानको लागि के अरे जेलमा वा नियन्त्रणमा राख्नुपर्ने हो भने पनि त्यसको एउटा सम्मानजनक निकासको आधारमा अनुसन्धान गर्न सकिन्छ नि त, अनुसन्धानको प्रक्रियालाई सरलीकरण गर्न सकिन्थ्यो। त्यो पाटोमा चाहिँ हामीले नयाँ मेकानिजम कहीँबाट सोच्नुपर्छ जस्तो लाग्छ। सरकारले अब नाम कहले के व्यापारीहरूलाई बाट त्यो कार्यवाहीको प्रक्रिया शुरू गर्नु एक हिसाबले सुशासनको शुरूआत जस्तो पनि भयो, त्यसरी पनि परिभाषित गर्न सकियो, तर बुन्नेहरूले यत्रो मान्छेलाई त यस्तो हुँदो रहेछ हामीलाई के हुन्छ, हामीलाई त झन् क्रिप झिप उतिखेरै हुन्छ भन्ने पनि लाग्यो होला। सोचाइका विभिन्न रूपहरू हुन्छन्, तर त्यसमा सरकारले जनतासँग र लगानीकर्तासँग ठिक ढंगले कम्युनिकेशन गर्न सकेन भन्छु म, गल्ती नै गर्यो भन्नुभन्दा पनि उहाँको यो समस्या थियो, यो कारणले गर्दा यस्तो गर्नु परेको हो, तपाईँहरू निश्चिन्त हुनुहोस् भन्न सक्नु पर्थ्यो। अब सरकारले काम चाहिँ आफ्नो ढंगले गर्ने, कम्युनिकेट नगर्ने गर्दाखेरि तपाईँले भने जस्तो एउटा नेगेटिभ म्यासेज चाहिँ सरकारको बारेमा निजी क्षेत्रसँग पुगेको छ। तर यसलाई मेट्नको लागि पनि विभिन्न ढंगले सरकारी संयन्त्रहरू क्रियाशील छन् र हुनुपर्छ जस्तो लाग्छ।
0: ऋण प्रवाह नभइरहँदा निजी क्षेत्रमा व्यवसायहरू विस्तार नहुँदा पनि त बैंकको अवस्था चाहिँ स्थिर जस्तो देखिने कि, उहाँहरूले ब्याज दर घटाएर राख्नु भएको छ, त्यस पछाडि बैंक चाहिँ नाफामा जाने, यो चाहिँ के हो खास बैंकिङ क्षेत्रको अवस्था के हो?
2: यसो छ, बैंकहरूको नाफाको दर बढेको होइन, नाफा चाहिँ भएको हो, नाफाको बैंकको एकदम इकोनोमिक एक्टिभिटीहरू मोर एक्सपान्सन भएको भए, बढ़िरहेको भए, बढ़ोत्तरी भएको भए के हुन्थ्यो भने पोहोर सालको नाफामा सर्टेन प्रतिशतले बढ़थ्यो, 5-7% 10% जतिले बढ़थ्यो, डिभिडेन्ड क्यापेसिटीहरू बढ़थ्यो होला, बैंकहरू घाटामा गएनन् तर कमाउनु पर्ने जति नाफा कमाएनन् भन्ने जस्तो अवस्था हो अहिलेको। त्यसले गर्दा एउटा कुरा, दोस्रो कुरा बैंकले चाहिँ कमाईको स्रोतहरूलाई अलिकति डाइभर्सिफिकेसन पनि गरेका छ, उनीहरूले कतिपय ठाउँमा बोन्डहरूमा लगानी गरेका छ, कतिपय ठाउँमा अरू भनौँ न रियल इस्टेटकै कुराहरू पनि होला, कतिपय ठाउँमा साना हिजोका जुन ठूला व्यापारीहरू थिए त्यो लगानी नगरेर केही केही नयाँ खालका व्यापारीहरू पनि अथवा लगानीकर्ताहरू पनि पाइपलाइनमा आइरहेको छ, त्यसले गर्दा 7-8% त कर्जा ग्रोथ पनि भएको छ नि, त्यही 7-8% कर्जा ग्रोथको भरमा कमाएको इन्कम हो भन्ने लाग्छ, त्यो भनेको पर्याप्त होइन विभिन्न हिसाबले इकोनोमी चल्नको लागि।
0: आज हामीसँग कार्यक्रम बदलिदिनु नेपालमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक एवं अर्थविद डाक्टर रमेश पौडेलजी हुनुहुन्छ। भूकम्पले हामीलाई त्यति प्रभाव पारेन, कोविड महामारी चाहिँ यसको प्रमुख कारक हो, यो अर्थतन्त्र चाहिँ सुस्त हुनु अथवा व्यवसायहरू चाहिँ समस्यामा जानु, बैंक क्षेत्र तथा लिङ्ग हुनु, यो विश्वव्यापी समस्या हो कि हामी मात्रै यसबाट पीड़ित भएको अवस्था हो, विश्वव्यापी रूपमा हेर्दाखेरि कसरी हेर्ने?
2: दुईटा कुरा मैले क्लियर गरौं। पहिलो कुरा चाहिँ मैले प्रभावको हिसाबले कोविडमा पेन्डेमिक भन्दा कोविड पेन्डेमिक भन्दा अथवा भूकम्प कमजोरो भन्न खोजे होइन, क्षतिको हिसाबले त हाम्रो दुइटैमा राम्रै क्षति नराम्रो खालको क्षति भएको हो, मोन्युमेन्टहरू गुमे कारण भूकम्प पनि आदि इत्यादि, तर त्यसलाई रिबिल्ड गर्दाखेरि इकोनोमीमा छिटो रिसिलियन्स भयो, पुनरुत्थान भयो इकोनोमीमा, त्यसले गर्दा त्यसको लङ टर्म इफेक्ट चाहिँ उति बेला एक दुई वर्षपछि सकियो, तर कोविड को चाहिँ अहिले सम्म छ अझै कति दुई चार वर्ष जान्छ जस्तो लाग्छ त्यो विभिन्न रूपमा त्यो किन मैले त्यसो भने भन्दाखेरि कोविड पछि धेरै व्यापारीहरू लोन तिर्न नसक्ने अवस्थामा पुगे र धेरै व्यवसायहरू एकदम स्लिपिङ मोडमा छन् अहिले पनि तिनीहरूको बारेमा बरु छुट्टै रिसर्च गरेर यति भन्न एउटा आधार हुन सक्ला त्यो एउटा पाटो हो र पछिल्लो काल त अब खास गरी इन्धनको प्राइस मूल्य बढेको हुनाले पनि इकोनोमिक एक्टिभिटीहरू साउरै साउरिँदै गए र हाम्रो देशमै एग्रिगेट डिमाण्ड चाहिँ बढेन नखुम्चे पनि घट्न घटे पनि बढेन जब एग्रिगेट डिमाण्ड बढेन भन्नु गर्थ्यो के हो त्यहाँ रोजगार सिर्जना भएन त्यहाँ लगानी बढेन त्यहाँ राजस्व संकलन भएन त्यहाँ यस्तै बेलामा चाहिँ गर्न के पर्थ्यो सरकारले मनग्य पुँजीगत खर्च गर्न सक्नु पर्थ्यो त्यो खर्च पनि गर्न सकेन भनेपछि सरकारले गर्नुपर्ने ठाउँमा खर्च गर्न नसक्ने विभिन्न कारणले कोविडकै के अरे यो यस्तै बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको कारणले पनि गर्न लगानी गर्न नसक्ने अवस्था भयो होइन इन्धनको मूल्य बढ्यो त्यसले गर्दा पनि सरकारले लगानी गर्न खर्च गर्ने हिसाबले दिएका ठेक्कापट्टा ठेकदारहरूले काम गर्न नसक्ने अवस्था भयो त्यहाँ पनि सुलो भयो होइन अर्को हाम्रो मेकानिजमै पनि कमजोर छ हाम्रो क्यापासिटी त्यति डह्रो देखिएन खर्च गर्ने मेकानिजममा सरकारी संयन्त्र कमजोरै देखियो त्यो भयो र प्लस यो के भन्छ निजी क्षेत्र चाहिँ कोविडको महामारीबाट जकडिएको राम्रोसँग तौरिन नसकेको जस्तो पनि देखियो खासमा दुईटा कारणले एउटा त्यो पछि विदेशमा पलायन हुने नागरिकहरूको संख्या बढ्यो र एग्रिगेट डिमाण्ड घट्यो अथवा खासै बढेन एउटा र दोस्रो चाहिँ उनीहरू एउटा सञ्चालन पुँजी र लगानी व्यवसाय गर्न कतिपय व्यवसायहरू एकदम फस्टाउने क्रममा पनि छ नि डिजिटल ट्रान्जेक्सन गर्नेहरू अनलाइन ट्रेडहरू तिनीहरूलाई फेरि लगानीको पूर्वाधार अथवा आधारहरू पनि नभएको हुनाले त्यो ठाउँमा लगानी पनि पुग्न सकेन भनेपछि एउटा त पहिलादेखि काम गरिरहेका व्यापारीहरूलाई उनीहरूलाई चाहियो ती पर्याप्त पुँजी भएन किन पुँजी भएन किन पुँजी चाहियो भन्दा दुईटा कारणले चाहियो कि त उनीहरूले व्यापारलाई बढाउन चाहँदा पनि पुँजी भएन अर्को चाहिँ जहाँ जहाँ उनीहरूले लगानी गरेका थिए कोविडको कारणले ती मान्छेहरू तिर्न नसक्ने भए त्यसलाई कहाँबाट रिकभर गर्ने भन्दाखेरि उनीहरूलाई लगानी चाहिन्थ्यो त्यो लगानी ब्याङ्कहरूले लगानी गर्दैनन् बैंकहरूले गर्दैको स्टिमुलस प्याकेज के हो भन्दाखेरि त्यो बेलाको ब्याज तिर्न नसक्नेहरूलाई त्यो ब्याज जोडेर पुँजीमा जस्तै 10 करोड लोन थियो भने ब्याज 2 करोड पुग्यो भने 12 करोड लोन बनाइदिएको मात्रै हो त्यसले त उनीहरूको इकोनोमिक क्यापासिटी त बढेन त्यो बढाउने कुरामा हाम्रो सरकारले राष्ट्रमूलले ध्यान दिएन भन्छु म ऋण बढाउने भोल्युम चाहिँ बढ्यो कागजमा बढेको देखियो तर अपारेन्टली त्यो के थियो त भन्दाखेरि ब्याज दर जोडिएको थियो उनीहरूको हातमा पैसा परेन हातमा पैसा नपरेपछि त्यो व्यापार बढाउन चाहनेले बढाउन सकेनन् र सञ्चालन मात्रै गर्न पनि उनीहरूलाई पर्याप्त पुँजी भएन किनकि उठ्ने ठाउँबाट उनीहरूको उठेन त्यो कारणले चाहिँ गयो होइन यस्तो अवस्थामा त्यो अवस्था चाहिँ भूकम्पले भन्दा कोविडले बढी देखायो त्यसले गर्दा मैले कोविडको इफेक्ट चाहिँ नेगेटिभ बढी भयो इकोनोमी भन्ने सन्दर्भमा कुरो जोडेको हो भन्ने लाग्छ अब यो अवस्थामा गर्ने के हो भने जानेर प्रब्लम छ त्यही नै हिट गर्ने हो भनेपछि त्यस्तो व्यापारीहरूको संख्या कति छ मलाई लाग्छ अहिले पनि 70% जति डिफल्टर कोविडको कारणले छन् तिनीहरूलाई बोलाएर सोधेर के सुविधा दियो भने तिमीहरूले हिँडेको जस्तो बिजनेस गर्न सक्छौ भनेर न राष्ट्र ब्याङ्कले सोधेको छ न अर्थ मन्त्रालयले सोधेको छ सोधिनु त पर्यो नि त त्यत्रो ट्याक्स दिने त्यस्तो होइन 50 लाखौं मान्छेहरूलाई रोजगार दिने व्यवस्थालाई सोध्नु पर्दैन त्यो त कहिले पनि त होला नि त मैले यो सरकारले मात्रै गरेन भनेको छैन भएको कोही पनि सरकारले गरेन त्यसपछि कोविडपछि त नेपालमा 6-7 सरकार बन्यो होला नि 5 बनेको अरे सायद होइन कसैले पनि गरेन नि त्यो गर्नु पर्थ्यो भन्ने कुरा हो मेरो
0: तर अब पछिल्लो समय सरकारले अलिकति यो सबै विषय बुझेर नै निजी क्षेत्रसँग अलिकति नजिक हुने संवादको चाहिँ प्रक्रिया चाहिँ अलिक बढायो भन्ने त्यो सन्देश चाहिँ छ
2: त्यो सन्देश चाहिँ छ प्रधानमन्त्रीज्यूले पनि अलिकति इन्ट्राक्सन चाहिँ गर्नुभएको छ त्यो म्यासेज लानु खोजिएको छ अझै गइसकेका छैन भन्ने लाग्छ मलाई एउटा अर्को चाहिँ अब थाहा छैन कहिलेर अर्थमन्त्री र प्रधानमन्त्रीको बीचको सामञ्जस्यता राम्रो भएन भन्ने म्यासेज चाहिँ बढी बजारमा गएको छ त्यो म्यासेज किन गयो कसरी गयो मलाई थाहा छैन तर त्यो म्यासेज जानु हुन्थेन एउटा कहीँ कतै उहाँहरूले गर्ने एक्टिभिटीहरूले पनि त्यस्तो देखायो कि नदेखिनु पर्थ्यो होइन अब जबसम्म यो अर्थतन्त्र चल्ने भनेको पोलिटिकल इकोनोमी हो त्यो राजनीतिसँग पनि सरकार राख्छ र लगानीकर्ताहरूले एक खालको कन्सिस्टेन्सी चाहन्छन् र 5 वर्षलाई भनेर आएको पार्लियामेन्ट राम्रो भएको सरकार बनिरहेको बेलामा पनि अब बजारमा यो खालको रिमर आउनु होइन तालमेल मिलेन वा अर्थमन्त्री र प्रधानमन्त्रीको बीचमा असमञ्जस्यता छ भन्ने कुराले उहाँहरूले दिन खोजेको पोजिटिभ म्यासेज चाहिँ राम्रोसँग तर सर्कुलेट हुन सकेका छैन। यो कुराले पनि लगानीकर्ताहरूमा कहीँ न कहीँ विरोधाभास वा अप्ठ्यारो वा हिचकिचाहट चाहिँ देखिन्छ, एउटा कुरा। अर्को कुरा के छ भन्दाखेरि पुँजी बजार प्रति पनि अब सरकार र पुँजी बजारमा लगानीकर्ता प्लस अरू सबै स्टेक होल्डर भनौं त्यो कहिले पनि उत्साह भएन। नयाँ सरकार आएदेखि नै एक हप्ता त्यसो ग्रीन जस्तो भएको थियो। यो सधैँभरि बढ्नुपर्छ भन्ने होइन, तर सधैँभरि घट्नु पनि राम्रो होइन। त्यसलाई चाहिँ अलिकति के गर्दा त्यसको रिफर्म बढी हुन्छ भन्ने कुरामा ध्यान पुगेन। यद्यपि सरकारलाई अब यो पेट्रोलियम प्रोडक्ट्सको समस्या, त्यसपछि इमिडिएटली यो होइन प्राकृतिक प्रकोपहरू, बर्खाको याम छ, फेरि तुरुन्तै अब चाडपर्वको कुराहरू पनि आउँछ, यो ठूलो खालको प्रेसर चाहिँ छ। तर त्यति हुँदाहुँदै पनि एउटा मेकानिजमै बनाएर अर्थतन्त्रले कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्रीको तह र अर्थ मन्त्रालयको तहबाटै, सरकारकै तहबाट सोचिनुपर्छ भन्ने लाग्छ मलाई।
0: अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य यो कार्यकारी अथवा संयन्त्रको रूपमा रहेको राष्ट्र बैंक चाहिँ, राष्ट्र बैंकको भूमिका पनि अलिकति त्यति भर पर्दो, सरकार जसरी उत्साहजनक ढंगले आयो, जस्तो मौद्रिक नीतिको कुरै गर्दाखेरि पनि कर्मकाण्डी मात्रै आयो भन्ने आलोचना पनि भयो। गवर्नर लगायत यो समग्र संस्थाले नै अलिकति द्रुत गतिमा काम नगरेको भन्ने गुनासो पनि छ।
2: यसमा यसो छ, एउटा त हामीसँग चाँडै नै सबै कुरो भइ पनि हाल्दैन, साधन स्रोतको पनि सीमितता छ। अब सबै कुरो राष्ट्र बैंकले लिबरलै छोडिँदाखेरि फेरि बैंकहरूले के गर्छन् भन्ने अर्को प्रवृत्ति पनि समस्या त हो। फेरि राष्ट्र बैंकले चाहँदैन सबै कुरो हुँदा पनि हुँदैन, किनकि मोनिटरी पोलिसी भनेको फिस्कल पोलिसीलाई सपोर्ट गर्ने एउटा मेकानिजम हो भन्छु म। मोनिटरी पोलिसीले आफै लिड गरेर सबै अर्थ फिस्कल पोलिसीलाई ओभरटेक गरेर जान सक्ने स्थिति पनि हुन्छ जस्तो लाग्दैन हाम्रो भ्यूमा एटलिस्ट, होइन। अरूले त्यो भन्लान् तर मैले त्यो गर्नुपर्छ भन्दिनँ, किन भन्दाखेरि म त्यो विपरीतमा विश्वास गर्छु कि मोनिटरी पोलिसीले फिस्कल पोलिसीलाई सपोर्ट गर्नुपर्छ भन्ने मान्यता राख्छु, किनकि निर्वाचित निकाय हो, लिड चाहिँ फिस्कल पोलिसीले नै गर्नुपर्छ भन्ने हो, अथेन्टिक हो। गर्न नसकेको कुरामा कहाँनिर भन्दाखेरि मैले अघि भने जस्तै निजी क्षेत्रको मनोबल उकास्नको लागि कोविडको इम्प्याक्टलाई न्यूनीकरण गर्नलाई के गरियो त, जे गरियो त्यो पर्याप्त भएन भन्ने कुरा चाहिँ साँचो हो। त्यसलाई अब राष्ट्र बैंक एक्लैले त्यो गर्न नसक्ने हो, हिजोको डिफल्टरहरूलाई पुनर्परिभाषित गर्न नसक्ने हो भने अर्थ मन्त्रालयको टीमलाई समेत इन्भल्भ गरेर एउटा नयाँ मेकानिजम बनाएर उनीहरूलाई यो कारणले 10 वर्षसम्म एउटा छुट्टै मेकानिजम हो, 5 वर्षसम्म छुट्टै मेकानिजम दिएर उनीहरूलाई मोटिभेट गर्न सक्यो एउटा, त्यो पाटोमा चाहिँ ध्यान दिनु पर्यो, होइन। अर्को चाहिँ यो खास गरी यो कमर्सियल यो के भन्छ यो अदालतहरू, यो खास गरी आर्थिक लेनदेनको मुद्दाहरू पनि चाँडो उपभोक्ता अदालत मात्रै होइन, उपभोक्ता भन्नाले कन्ज्युमर्स राइटको कुरा मात्रै भयो, आर्थिक लेनदेनसँग सम्बन्धित मुद्दाहरू चाहिँ छिटो फसोर गरिदिने मेकानिजम पनि चाहियो, हामीसँग त्यो भएन। त्यसले गर्दाखेरि समस्या कहाँनिर भइदियो भन्दाखेरि नेपालमा गएर व्यवसाय गर्दाखेरि आर्थिक लेनदेनमा मुद्दा पर्यो भने भासिन्छ, 20 वर्ष लाग्छ भन्ने भएपछि कुन चाहिँ आएर नेपालले लगानी गरिदिन्छ, विदेशीले होइन, नेपाली नारायणहरूले पनि लगानी गर्न हिचकिचाउने अवस्था भयो। त्यसले गर्दाखेरि यहाँ के हुन पर्यो भने लगानी सुरक्षित छ र तिमीहरूले कमाएको पैसा राम्रोसँग लैजान सक्छ है भन्ने वातावरण हामीले बनाउनु पर्यो। त्यो व्यवहारबाट विश्वास नदिलाएसम्म वैदेशिक लगानी पनि आउँदैन, हाम्रो लगानीकर्ताले लगानी पनि बढाउँदैन। यो पाठमा चाहिँ हामीले सोध्नै पर्छ, किनकि फरेक्स जम्मा गरेर र लोनेबल फण्ड ब्याङ्कमा जम्मा गरेर देश धनी हुँदैन।
0: अब यो अर्थतन्त्र सुस्ताउनुको पछाडि जुन यो के भन्छ सहकारीहरू समस्याग्रस्त भनिन्छ, अहिले सरकारले ऋणीहरूको ऋण फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरिराखेको अवस्था छ, यसमा यो कारक कति देख्नुहुन्छ?
2: सहकारीहरू पनि प्रब्लममा छन्, किन भन्दाखेरि सहकारीमा हिजो कुनै एउटा टेन्डेन्सी थियो कि घिजो नआइकन ऋण दिने, किनखेरि त्यो त ऐचो पैँचो खर्च पर्छ चलाउनको लागि हो, सहज तरिकाले बचतकर्तालाई ऋण दिनुपर्छ भन्ने मान्यता पनि थियो। त्यो मान्यता चाहिँ कति बेलासम्म ठिक थियो भन्दाखेरि साना साना ऋणहरू दिनको लागि ठिक थियो, तर हामीले चाहिँ के गर्यौं भन्दा सबै सहकारीहरूले जतिसुकै ठूलोहरूमा कारोबार गरेर देशलाई ब्याङ्कको तरिकाले जाँदाखेरि भएको समस्या हो। ऋण दिन चाहिँ ब्याङ्कको तरिकाले दिए तर धितो चाहिँ ब्याङ्कको तरिकाले राखेनन्, धेरै असहकारीहरूको समस्या त्यही छ अहिले। त्यो त्यति बेलाको विद्यमान परिस्थितिलाई ठिक ढंगले ह्यान्डल गर्न नसक्दाखेरि भएको हो, होइन। त्यो कारणले पनि सहकारीहरू समस्या छन्, तर त्यो सबैको भनौँ चाहिँ मनोज्ञ छैन भन्छु अर्थतन्त्रलाई दारिद्र्य प्रभाव पार्नको लागि। त्यसले गर्दा हुन त्यस्तो भएको भए त जस्तै अब पैसा जति गएर फस्यो त्यसले गर्दा कारोबार भएन भन्ने हो भने त कमर्सियल ब्याङ्कमा त वाणिज्य ब्याङ्कहरूमा जम्मा भएको पैसा त लगानी भएको छैन नि त लगानी गर्ने वातावरण भएको हो त त्यो पैसा त लगानी हुन्थ्यो र त्यसले कहीँ न कहीँ रिटर्न दिन्थ्यो होला त्यही त सरकारको कारणले मात्र यो सुस्थता आएको होइन हामीले चाहिँ वास्तवमा लगानीकर्ताहरूको मनोबल बढाउन नसकेकै हुनाले यो समस्या भएको हो लगानीकर्ताको मनोबल बढाउन सकेको भए धितो नराखिकन हिजो सरकारबाट लोन लिए कहीँ गएर डुब्यो भने पनि अर्को ठाउँबाट लोन लिएर कारोबार गर्न सक्थे नि त तर त्यो लिएर झन् ठूलो समस्यामा परिन्छ भन्ने चेत चाहिँ लगानीकर्ताहरूमा भयो त्यही कारणले लगानीको माग बढेन लगानीको माग बढाउनलाई हामीले राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयको टिमले साँच्चै एक्सर्साइज गरेर जानै पर्ने जस्तो देख्छु मैले त्यो नगर्ने भने त्यसमा इन्भेस्टमेन्ट हुँदैन इन्भेस्टमेन्ट अवश्य इकोनोमिक एक्टिभिटीहरू फर्स्ट आउँदैन अर्थतन्त्र बढ्दैन
0: तर अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ अब हामी कार्यक्रम बदलिदो नेपालमा राष्ट्र ब्याङ्कले हालै निकालेको चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक तथा वित्तीय स्थिति अर्थतन्त्रका सूचक बजारमा बढ्दो मूल्य वृद्धि र समग्र अर्थतन्त्रको अवस्थाबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डाक्टर रमेश पौडेलसँग कुराकानी गरिरहेका छौं उहाँसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: 3 महिना तिर्नुहोस् 7 महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 साथै प्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ यूरिया मलको प्रयोग नगरौं असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सतर्कता अपनाऊ

0: 사쿠라 게스트 기자 뉴 라디오 네트워크.
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अर्थतन्त्रका आन्तरिक सूचक र बाह्य अवस्था एवं समग्र आर्थिक गतिविधिका विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक अर्थविद डाक्टर रमेश पौडेल, उहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ। फेरि पनि स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा। बजारको अवस्थातिर जाउँ। अहिले यो बाह्य सूचकको कुरा त हामीले गर्यौं, तर उपभोक्ताको भान्सा चाहिँ अत्यधिक महँगो भएको भन्ने चाहिँ गुनासो छ सबैलाई। तपाईँ हामी पनि यसबाट प्रताडित छौ।
2: एकदमै राम्रो र सान्दर्भिक प्रश्न पनि ल्याउनु हो। हामी अब एकछिन त्यही सन्दर्भमै कुरा गरौं जस्तो लाग्छ। जस्तै मैले आज लगातार एक हप्ता जति भयो थुप्रै ग्यासको बुलेटहरू काठमाडौँ आइरहेको देखाएको छु, त्यो सानो गाडीहरूमा पनि। उनीहरूले यो सानो के भन्छ हामीले युटिलिटी भ्यान भन्नुहुन्छ होइन, पछाडि ढालामा 50-30-40 त्यो के सिलिन्डरहरू बोकेर हिँड्ने गाडीहरू यतात्र भेटिन्छन्, जीप जस्तोमा। अनि ठुल्ठूलो ट्रकहरूले पनि ग्यास बोकेको देखिन्छ, विभिन्न कम्पनीको, सिद्धार्थ कम्पनीको, सागर कम्पनीको, अरू विभिन्न कम्पनीको होइन, जति पनि कम्पनीहरू छन् गाडीहरू आइराखेको छ। तर उपभोक्ताले ग्यास पाएको छैन, मेरो घरमा पनि ग्यास छैन होइन। यो भनेको चाहिँ के हो भन्दाखेरि गभर्नेन्सको क्वालिटी नभएकै देखियो, किनकि ग्यास छ व्यापारले होल्ड गरेको देखियो। यसलाई कतिपयले पोलिटिक्ससँग गाँच्छन्, हिजोका पालिका पुराना पार्टीहरूसँग अफिलिएटेड आदि इत्यादि भन्ने हिसाबले चाहिँ पनि मिडियाहरूले कतिपय सांसदहरूले पनि पार्लियामेन्टमा बोलेको देखिन्छ। तर त्यो पनि किन बेठेको भन्दाखेरि शासन सत्ता त अहिलेको सरकारसँग छ, जुनसुकै पार्टीको होस् त्यसलाई नङ्गाउन त सकिन्छ। ग्यासलाई त तिमीले होल्ड गर्ने तर नबेच्ने किन गरेका हो भनेर जरिवाना गर्न सकिन्छ। त्यो भएर संयन्त्रले नै गभर्नेन्सको पाटोबाट कहीँ न कहीँ जसरी ध्यान दिनुपर्ने हो त्यो ध्यान दिन नसकेको जस्तो मलाई चाहिँ त्यो अनुभूति भएको छ। कि सरकारले ग्यास उपलब्ध बनाएको छ, बजारमा गाडी पनि गुडिरहेका छन्, तर सम्बन्धित विक्रेताले हामीलाई ग्यास दिन सकेका छैन। सबैको भान्साको समस्या हो यो। तर नेटवर्क समस्या के हो भन्दाखेरि इरान र इजरायल वा अमेरिकाको वारको कारणले गर्दा पेट्रोलियम प्रडक्टको मूल्य घटेको छैन विभिन्न कारणले। इन्डियाले पनि हामीलाई त्यो ढंगले घटेको अनुसार घटाएको छैन होला। अब हाम्रो आयल निगमको घाटा पनि टन नै छ, त्यसले गर्दा यो पेट्रोलियम प्रडक्टको मूल्य घटाएको छैन। त्यो नघटुन्जेल हामीलाई मूल्यको चाप चाहिँ पर्ने नै भयो। तर समहाउ यो 5-6% हाराहारीमै राष्ट्र ब्याङ्कले उल्लेख गरेका छ, यसबाट त्यति धेरै आत्तिनुपर्ने चाहिँ होइन। र आशा के छ भने छिटै यो पेट्रोलियम प्रडक्टको मूल्य एक महिनाभित्र अलिक घट्छ कि भन्ने छ, यदि लडाई थप चर्किएन भने। तर यस्तो अवस्थामा हामीले ध्यान दिनुपर्ने के भने प्राइभेट सेक्टरले खर्च गर्न नसक्ने, जनताको घर चाहिँ किचन चाहिँ महँगो हुने भइसकेपछि बजारमा यो अलिकति सरकारले गर्ने खर्च बढाउन सकेको भए राम्रो हुन्थ्यो। अब त्यसको लागि अहिले अब यो भोटेकोसीको कारणले पुननिर्माणको काम पनि अब रफ्तारमा जान सक्नुपर्छ जस्तो लाग्छ एउटा। र सहयोग परिचालनको हिसाबले पनि ठिकै खालको सहयोग आएको छ हाम्रो कोषमा होइन। अर्थतन्त्रका वास्तवमा त्यो रिजनको त भोटेकोसीको कारणले मलाई लाग्छ 10-12 पालिकाहरू त एकदमै अप्ठ्यारो स्थितिमै छन्। तिनीहरूलाई कसरी रिभाइभ गर्ने, पूर्वाधारलाई हिजोको अवस्थामा कसरी ल्याउने भन्नेहरूको चुनौतीको बीचमा पनि सरकार छ। र हामीले धेरै आशा गरेको हाइड्रो इलेक्ट्रिसिटी भित्रको मोडालिटीलाई पनि कहीँ न कहीँ पुनर्विचार गरेर जानुपर्छ होला, किनकि धन्य धन्यै अब त्यो क्याचमेन्ट एरियामा उत्पादन हुने विद्युत भनौँ न हाम्रो करिब करिब 20% हाराहारी जस्तो देखियो होइन। त्यो एकै ठाउँ त्यसरी कन्सन्ट्रेट गर्दाखेरि त्यसले एकपछि अर्को प्रलय अथवा भनौँ न बाढ़ीको कारणले वा अरू यस्तै क्षतिको कारणले के अरे दुर्घटनाहरूको कारणले गर्दा हुने क्षति चाहिँ मनग्गे देखियो एउटा। र अहिले त अझ एक हिसाबले भन्यो भने रेस्क्यूकै काम राम्रोसँग सकिएको छैन, प्लस हिजो त्यो क्षति भएको जमिनहरूलाई कसरी वर्गीकरण गर्ने, नक्साङ्कन कसरी गरिदिने, ती नागरिकहरूलाई कानेर सेटल गर्ने, त्यो कुरामा पनि हामी अब सरकारको मेकानिजम अल्झिनुपर्ने छ। भनेपछि यस्तो अवस्थामा कन्टिन्जेन्सी पर्पोजबाट काम गर्नुपर्ने एउटा टिम र रेगुलर इकोनोमिक एक्सपान्सन को पाथ में गर्नुपर्ने काम को बीच में एउटा डेभिएसन क्रिएट गरेर फरक देखाएर अर्थ मन्त्रालयले त्यस्तो कामको नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ मलाई हैन र फाइनान्शियली पर्सपेक्टिभबाट हेर्ने कुरामा चाहिँ अब जस्तै भनौं न केही केही बैंकको ब्रान्चहरु बन्द भएको होला त्यो त मोरलेस अहिले बाँचेको मान्छेहरुलाई डिजिटल क्यूआर कोड आदि इत्यादि मार्फत पनि गइसक्या होला त्यसले त्यति ठूलो असर परिहाल्दैन होला जस्तो लाग्छ अर्को चाहिँ विद्युत पनि बरु पोलहरु छिटो व्यवस्थित गर्न सकेला तर खानेपानीहरु व्यवस्थित गर्न गाह्रो होला पनि पहिलो चुनौती त के हो भने त्यहाँको जनजीविकालाई कसरी नर्मलाइज गर्दिने अहिले त अझ त्यहाँ महामारीकै डर छ कति होइन घरपालुवा पशुहरू मरेका छन् कतिपय मान्छेहरूकै लास कुहिने सड्ने बिग्रने अवस्थामा छ त्यसले अर्को प्रकृति प्रकोप वा होइन दुर्घटना निम्ताउन सक्छ त्यसको क्षतिलाई कसरी न्यूनीकरण गर्ने यावत कुराहरूमा चाहिँ सरकारले एकैचोटि काम गर्नुपर्ने भएको हुनाले त्यो मेकानिजममा ध्यान दिनु पर्यो त्यो चाहिँ स्थानीय पालिकाहरूले प्रदेशको सरकारले र केन्द्रीय सरकारले पनि का पनि विभिन्न मन्त्रालयहरू एकैचोटि मिलेर काम गर्नुपर्छ होला र अर्को चाहिँ मैले देखेको समन्वयको समस्या पनि देख्छु कतिपय ठाउँमा जस्तै बाटोको एउटा समस्या छ बिजुलीको अर्को समस्या छ खानेपानीको अर्को समस्या छ टेलिकम्युनिकेसनको अर्को समस्या पनि जति पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरू छन् तीहरू एकापसमा मिलेर कोअर्डिनेटेड भएर काम गरिदियो भने यो छिटो समाधान हुन सक्ला नभए भने यसको ल्याग इफेक्ट चाहिँ अर्को कोविडको जस्तो दुई तीन चार वर्षसम्म पनि जान सक्छ त्यसले गर्दा पुनर्निर्माणलाई पुनर्व्यवस्थित गरेर लानुपर्छ होला एउटा अर्को चाहिँ बस्तीलाई पुनर्व्यवस्थित गर्नु पनि जरूरी छ जुन ठाउँमा राज्य पुग्दैन राज्य पुग्न समय लाग्छ त्यो ठाउँको बस्तीलाई नयाँ ठाउँमा त सार्नु पर्यो तर कसरी सार्ने उसको रोजीरोटीलाई कसरी ग्यारेन्टी गर्ने उसलाई के गर्न लगाउने सारिएको मान्छेलाई होइन घर मात्र बनाइदिएर पनि सोल्युसन छैन उसको दैनिक जीवारा के भन्छ जीवन गुजारा गर्ने माध्यम चाहियो उसले कहाँ गएर जागिर गर्छ अथवा कस्तो खालको व्यापार गर्छ वा केटाकेटी कहाँ पढाउँछ वा होइन राज्यको मेकानिजमलाई उसले कसरी सम्पर्क गर्छ ती सबै कुराको व्यवस्था व्यवस्थित गरेर मात्रै पुनर्व्यवस्थापनको बारेमा सोच्नुपर्छ होला क्षणिक बाहेक दीर्घकालीन हिसाबले यो कुरामा पनि सरकारले ध्यान दिनुपर्ने हो जस्तो लाग्छ र हामीसँग अप्ठ्यारो मात्रै छैन कतिपय ठाउँमा यसलाई हामीले राम्रोसँग ट्याकल गर्न सक्यौँ भने सजिलोपन पनि आउला त्यो भनेको चाहिँ अब अहिले यो खास गरी क्लाइमेट क्राइसिसको कारणले जति पनि समस्या आएको छ यो बारेमा विश्व चिन्तित छ विभिन्न देशका पार्लियामेन्टहरूले आवाजहरू उठाइरहेका छन् पार्लियामेन्टहरूले बोलिरहेका पनि छन् अब हाम्रो सामान्य प्रधानमन्त्रीज्यू पनि अब संयुक्त राष्ट्रसंघको महासभामा यही कुरा इस्यू लिएर नै जाँदै हुनुहुन्छ यो कुराबाट नेपाल एउटा लाइमलाइटमा दुःख वा सुख दुईटै कारणले आएको देखिन्छ र क्लाइमेटसँग सम्बन्धित क्राइसिसमा हिमाल बच्यो भने समुद्र बच्छन् र हिमाल र समुद्र दुईटै बच्यो भने मात्रै पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ

0: को लागि पनि महत्वपूर्ण काम हुन्छ र सरकारले यसमा ध्यान दियोस् भन्ने चाहन्छु म।
1: अहिलेसम्म सरकारी कोषमा राहत रकम विभिन्न संघ संस्था व्यक्ति लगायतबाट 15 अर्ब भन्दा माथि पुगेको छ, तर त्यहाँ अब खर्चको हिसाबमा सरकारी आकलनमा झण्डै 7-8 खर्बको आसपासमा 6-7 खर्ब कति यति चाहिँ भन्ने छ। त्यसभित्र तत्काल आवश्यक बनाउन पर्ने पूर्वाधारहरू के हो र दीर्घकालीन रूपमा पछि पनि विस्तारै गर्दा हुने चाहिँ के हुन सक्छ त्यस्तो?
0: एकदम राम्रो प्रश्न उठाउनुभयो। मैले अघि पनि एउटा प्रश्न बनाएको छु, सरकारले रकम जम्मा गर्नु सफलता होइन, त्यो दयाको रूपमा पनि आउँछ, त्यसलाई बुद्धिमत्तापूर्ण ढंगले खर्च गर्नु नै सफलता हुनेछ। कोषमा पैसा जम्मा छ तर खर्च भएन भने सरकारको त्यो असफलता भन्छु म। जुट्नु पनि आएमा ठूलो कुरो हो तर त्यसलाई ठिक ढंगले खर्च गर्नु पर्यो, नम्बर एक। दोस्रो चाहिँ तपाईँले भनेको सन्दर्भमा यो जति पनि पैसा आएछ यो रेस्क्यू र इमर्जेन्सी म्यानेजमेन्टको लागि आएको पैसा हो, यसलाई चाहिँ पूर्वाधारमा त्यहाँ त्यहाँ खर्च गर्छु भनेर सरकारले जोगाउनु पर्ने छ जस्तो मलाई लाग्दैन। किनकि 20 अरब जम्मा भएको भए पनि हाम्रो धन्न झनै 7-8 खरब त खर्च भयो भनेर भनेकै छन्, तर म त यसको नेट खर्च चाहिँ 10 खरब भन्दा बढी लगानी नगरिकन यो बन्नेवाला छैन। भनेपछि त्यो 10 खरबको लगानीमा सरकारले बचाएर 20 अरबबाट त पूर्वाधार बन्नेवाला छैन, चप्नी बराबर पनि हुँदैन।
1: सरकारी मात्रै संरचना मात्रै
0: व्यक्तिगत त अझै गाह्रो छ। भनेपछि सरकारले 7-8 खरब भने पनि मैले मोटामोटी 10 खरब भन्दा बढ़ी जान्छ यो बनाउनलाई, पुरानो अवस्थामा ल्याउने वा त्योभन्दा राम्रो स्तरमा ल्याउने भन्नको लागि म त शुरूदेखि नै 10 खरब भन्दा माथि जान्छ भन्नेमा छु। एउटा अर्को चाहिँ बनाउनु पर्ने कुरामा चाहिँ दुईटा कुरा हामीले ध्यान दिउँ। हिजोको जस्तै बनाउने कि हिजोको भन्दा राम्रो बनाउने? भन्दा डेफिनेटली राम्रो बनाउने। कुन अर्थमा राम्रो भन्दा पूर्वाधार अलिकति आधुनिक पनि हुनु पर्यो, त्यसले प्रोडक्टिभिटी बढ़ाउनु पर्यो एउटा, त्यो भन्दा बित्तिकै खर्चै बढ्नपर्छ भन्ने छैन। अर्को हाम्रो निर्माणको प्रविधिमा पनि कहीँ न कहीँ सोध्नु पर्यो, किनकि आखिर बेली ब्रिजले 10 वर्ष 15 वर्ष धान्छ भने होइन हामीले बेली ब्रिजै लिएर
2: जान्छौँ।
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
3: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
3: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis, and I am here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: बनाएर बस्तीको विकास गरौं जससँग उनीहरूको लिंकेजहरूलाई पुनर्स्थापित गर्न पनि सकियोस्, रोजीरोटीको पनि उनीहरूलाई लान सकियोस्, त्यही ढंगले स्कूलहरू बनाउन सकियोस् होइन, त्यो पाटोबाट ध्यान दिनुपर्छ। बाढ़ी एकचोटि आयो अर्को 50 वर्ष आउँदैन, 50 वर्षमा देखा जाला भन्ने हिसाबले प्लानिङ गर्नु भएन, आउँ त रहेछ त प्रलयहरू भने ठूल्ठूला बस्तीहरू चाहिँ को बारेमा हामीले सोध्नु पर्ने भयो, यो ठाउँमा प्रलय आयो भने के हुन्छ त? अर्को चाहिँ हामीले साइन्स एण्ड टेक्नोलोजीमा लगानी गरेर अहिले पनि यो प्राकृतिक प्रकोपहरूको इन्डिकेटरहरू चाहिँ छ एप्सहरू पनि, तर त्यसले हाम्रो यो अहिलेको भोटेको सिट फ्लास फ्लडलाई इन्डिकेट गर्न सकेन, सूचित गर्न सकेन। भनेपछि त्यसमा लगानी गरेर त्यो त्यो म्याग्निच्युड भन्दा माथिको नगर्ने भएको हुनाले गरेन, ठूलो आइदियो नि त, हामीले सोचे भन्दा पनि ठूलो आएको हुनाले सूचित गर्न सकेन भने त्यो भोल्युम र क्यापासिटी पनि बढ़ाउनु पर्यो एउटा। अर्को चाहिँ कस्तो खालको विपत्तिलाई कुन खालको सूचित सूचना प्रवाह गर्ने, होइन सामान्य बाढ़ी आएकोलाई गर्ने सूचना र यस्तो विपत्ति आएकोलाई गर्ने सूचना एउटै जस्तो भए र मान्छेहरू कन्फ्युजन भएर पनि मान्छेहरू त मरे नि, भोलिको दिनमा यो हुनु भएन। सूचनाको प्रवाहको मेकानिजम पनि त अनुसार फरक गर्न पर्यो, होइन सामान्य बाढ़ी आउँछ भन्ने ढंगले लिदी आउने बेला होइन प्रलय नै आइदियो, बाढ़ी भनेको चाहिँ सामान्यतया 10-15-20-25-30 मिटर अग्लो हुनुपर्ने, यहाँ आइदियो 160-200 मिटर अग्लो, त्यो भएपछि मान्छेहरूलाई त्यो उम्किने स्थिति पनि भएन र क्षति ठूलो भयो त्यो पाटो एउटा। अर्को चाहिँ मैले देखेको इको सिस्टम इकोनोमिक सिस्टम भित्रको एउटा इको सिस्टम हुन्छ नि त, जस्तै कस्तो थियो भन्दाखेरि खोलापारी र खोलाबारी कृषकहरूले तरकारी फलफूलहरू उत्पादन गर्थे, मलेखुमा ल्याएर बेच्थे फर इक्जाम्पल, होइन अब अहिले त अब बेली ब्रिज बनेर वा झोलुङ्गे पुल त एउटा त बनिसक्यो क्यारे सायद, त्यसले गर्दा अलिकति मान्छेहरू मान्छे त हिँड्न सक्ने

0: गाड़ी हो तो हम सब स्थिति बंदेन गाड़ी वाइजाई करना को वैकल्पिक डेलीवरी टाइप को बन अज एक दु हप्ता एक महीना अति में बनला जस्त लाल रफ्तार मेन्टेन भो बीच में तिन्ला इको सीस्टम कसरी लिंक कर सकता तो भादा खरी इंस्टल कर तलब ठूला ट्रक प्रयोग कर है मलिकु अथवा तैंभ माथिल्लो पुल कहीं प्रयोग कर लिया पर्ने हो तो लाइन में काम करने एजेंसी हम रहेन भेखियो कि क्राइसिश आउँदा बित्तिकै सप्लाई चेन में प्रब्लम आईहालने होइन अनि कृषकको खेती नष्ट हुने त्यसलाई इन्स्योरेन्सले पनि कभर नगर्ने बजारले पनि कभर नगर्दिने समस्या देखियो भनेपछि हिजो पनि त्यही समस्या आयो हामीले सुधार गरेनौ आज पनि त्यही समस्या आइराखेको छ हामीले सुधार गर्दैनौ भने त हामीले कहिले पनि सुधार्दैनौ भनेपछि अब उपरान्त पुलहरू एउटा पनि नबन्दाखेरि सप्लाई चेनलाई कसरी मेन्टेन गर्ने भन्ने वैकल्पिक एउटा विकल्प पनि हामीले सोध्न पर्ने रहेछ भनेपछि प्रत्येक खोलाको बीचमा डाँडाहरूमा वा खोचहरूमा साना स्मल अर्बन एरिया डेवलप गर्नुपर्ने होला त्यो हिसाबले पनि प्लानिङ पर्सपेक्टिभबाट सोच्नुपर्छ जस्तो लाग्छ सो द्याट पछि आउने यस्ता क्राइसिसहरूको बेलामा त्यो मेकानिजमले काम गर्न सकोस् भनेपछि त्यहाँबाट त्यहाँ जम्मा आउने त्यहाँ जम्मा भएर वरि ल्याउनु पर्ने र त्यहाँबाट काठमाडौँ ल्याउनु पर्ने हो कि होइन त्यो विकल्पहरू त्यसरी नबनाउँदाखेरिको समस्या जस्तो देखियो सप्लाई चेन केही भयो भने बिग्रिहाल्ने काठमाडौँको एउटा होइन भनौँ न अस्ति नै अब मकवानपुरमा उता तरकारी फालाफाल हुने भयो यतापट्टि चाहिँ तरकारी महँगो हुने भयो होइन यस्तो खालको स्थिति नआओस् भन्ने कुराको सन्दर्भमा वैकल्पिक अर्बन हबहरूको बारेमा पनि सोध्नुपर्छ होला ती चाहिँ नयाँ बस्तीहरू हुन सक्छन् त्यो एउटा डिजाइन अर्को चाहिँ जति बेला हामीले बस्तीहरूलाई पुनर्व्यवस्थित गर्छौँ त्यो बेला जबरजस्ती गरेर पनि भएन फेरि कन्भिन्सै गर्नुपर्ने हो कन्भिन्स गर्दाखेरि राज्यको भूमिका उनीहरूको व्यक्तिगत भूमिका एजेन्सीहरूको भूमिकालाई राखेर अनि एनालाइसिस गरेर गर्नुपर्ने होला हो त्यो हिसाबले जाँदाखेरि स्थानीय पालिकाहरूले पनि काउन्सिलिङको पार्ट कतिपय मान्छेहरू त अहिले ज्यान चाहिँ बचाएको छ परिवार पनि केही भएको छैन तर तलपट्टि त्यत्रो 200 मिटर अग्लो बाढी भएको देखिस् त मान्छे त त्यो होपलेस भएर बसेको छ नि होइन तिनीहरूलाई पनि कहीँ न कहीँ काउन्सिलिङको मेकानिजम चाहिन्छ होला यस्तो यस्तो भएको हो यसले अब उपरान्त क्षति गर्दैन तपाईँले मेडिटेसन गर्नुहोस् वा होइन यो खालको सिम्टम्स आउँदा यो खालको दबाई गर्नुहोस् भनेर कहीँ न कहीँ त काउन्सिलिङको मेकानिजम पनि चाहिन्छ होला मनोबल बढाउने खालको हो यो पाटोमा पनि सरकारले कहीँ न कहीँ काम गर्नुपर्छ यी काममा इन्टिग्रेटेड एप्रोचबाट काम गरियो भने आर्थिक विकास यसले त्यति ठूलो नकारात्मक असर नदिएला तर यो सबै कुराहरूमा हामीले इन्टिग्रेटेड एप्रोचमा काम गरेन भने त यसले कहीँ न कहीँ हाम्रो सोसाइटीलाई भोलिको हिसाबले अपाङ्ग बनाउन सक्छ त्यसतर्फ चाहिँ ध्यान दिनुपर्छ भन्ने लाग्छ
1: त्यहाँ सड़क अवरुद्ध भयो त्यस पछाडि ग्यास महँगीको कुरा पनि गरियो यो अन्तर्गत सबै चाहिँ भार उपभोक्ताको भान्सामा पुग्ने अवस्था कि त्यो अस्ति भर्खरै पनि कृष्णभिरमा केही दिन 18-20 दिन जति सड़क त्यो अवरुद्ध हुँदाखेरि भाड़ा चाहिँ अलिकति बढ़्यो त्यस कारणले ग्यासमा 100 रुपियाँ सरकारले बढ़ायो त्यसमा आयल निगमले पनि स्वीकृत लियो व्यवसायहरूलाई अब यो आयल निगम घाटामा जाने कुरासँग त्यस पछाडि बाटो अवरुद्ध हुने कुरासँग उपभोक्ताको भान्सा कसरी जोड़िन्छ यो विषय
0: एकदम ठिक कुरा हो तर तपाईँले भनेको भन्दा मैले अलि यो प्रब्लमलाई अलिक फरक ढंगले भनौँ सरकारले स्वीकृति दियो आयल निगमले 100 रुपियाँ प्रति सिलिन्डर मूल्य बढायो यो ठूलो कुरो मान्दिनँ मैले ठूलो कुरो के मान्छु भन्ने भन्दा 2000 को ग्यास 2100 पुगेको भए ठिकै थियो तर 2100 सरकार 2500 2600 3000 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ कतिपय ठाउँमा सिलिन्डर साटिँदैन नयाँ सिलिन्डर लैजानुहोस् 7000 तिर्नुहोस् जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन् अप्ठ्यारो बेलामा नाफा कमाउन खोल्ने कालोबजारी प्रवृत्ति बढी हानिकारक छ लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाउँ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो त्यो कन्ज्युमरले त्यो कुरो बुझ्छन् क्राइसिसकै बेलामा एउटा अब दोस्रो कुरा हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो किनकि हामीसँग अब उत्पादन त हामीले अहिले नेशनल ग्रिड लाइनमा जोड्न नसकेकै बिजुली 1000 मेगावाट भन्दा बढ़ी छ त्यसलाई नेशनल ग्रिड लाइनमा छिटो जोड्नको लागि सरकारले किन सोच्दैन त्यो एउटा दोस्रो चाहिँ हामीसँग बिजुली पर्याप्त छ तर हाम्रा के छैन गतिलो भन्दा लजिस्टिक्सहरू पूर्वाधारहरू राम्रो छैन भनेपछि ट्रान्सफर्मरहरू 1 वर्षभित्र चेन्ज गर्ने कुरामा विद्युत प्राधिकरणले किन प्लान गर्दैन के कहाँ के हेरेर बसेको छ विद्युत प्राधिकरणले र अहिले पनि ट्रान्सफर्मर पड्किएको हुनाले ट्रान्सफर्मरले लोड हाल्न नसकेको हुनाले तपाईँकोमा बिजुली राम्रोसँग आउन सकेको छैन भनेर किन भनिरहन्छ ठिक छ जानेर आधी हुरी आउँछ पहाड़को बेल्ट होला त्यो ठाउँको समस्या अर्कै होला तर काठमाडौँ जस्तो सिटीमा बिजुली झ्याप्पा झ्याप्पा जानुपर्ने अनि त्यसको स्पष्टीकरण चाहिँ विद्युत प्राधिकरणले ट्रान्सफर्मरको कमजोरी लियो भनेर कति वर्ष बस्न मिल्छ हाम्रो उत्पादन त गएको तीन वर्षदेखि त हाम्रो पुग्ने भन्दा बढी उत्पादन गरिरहेका छौँ होइन तर किन लाइन जान्छ भन्दाखेरि विद्युत प्राधिकरणले पनि नेपालीको काठमाडौँमा एटलिस्ट काठमाडौँ पोखरा जस्तो मेन मेन सिटीहरूमा जहाँ विद्युत प्राप्त छ त्यो ठाउँमा एक मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन पकाउने बेलामा लाइन हुँदैन भन्ने नै छ त्यो कुराको विश्वास जति बेलासम्म विद्युत प्राधिकरणले दिलाउन सक्दैन त्यो बेलासम्म किचनमा पेनिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ त्यही भएर यो कुरामा चाहिँ विद्युत प्राधिकरणले ध्यान दिनु पर्यो गभर्मेन्टले सोलो टोलो कार्यक्रमहरू गरेर जानु पर्यो र अप्ठ्यारो बेलामा नाफा कमाउने प्रवृत्तिलाई कन्ट्रोल गर्नु पर्यो जुनसुकै संस्था जस्तोसुकै पार्टीसँग अफिलिएटेड मान्छेहरूले डिलर लिएर काम गरेको छ भने उनलाई आगन्न कैदसम्मको व्यवस्था गरेर सुशासनको झल्को दिन सक्नु पर्यो सरकारले
1: चाडपर्वको मुखै नछौँ दशैं तिहार जस्तो महत्वपूर्ण चाड के हुन्छ अब यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा चाहिँ यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू यहाँले अलिकति संकेत गर्नुहुन्छ
0: अब यसमा के छ भने अब भनौँ न अहिले दस वर्ष अगाडिको जस्तो काठमाडौँ होइन किनकि हामीसँग वैकल्पिक मार्गहरू पनि दुईटा तीनटा त यसै पनि चलेकै छन् कृष्णवीर बन्दै हुँदा पनि हेर्नु त पहिला तपाईँले कल्पना गर्नुहुन्थ्यो एक दुई हप्तासम्म एउटा यो त्रिभुवन राजमार्ग चले सरी पृथ्वी राजमार्ग चलेन भने काठमाडौँमा तरकारी त्यो मूल्यमा पाइन्छ भने त कल्पना गरिन्थेन नि त तर अहिले त तीन हप्ता दुई हप्ता जति कृष्णवीरको बाटोको कारणले गर्दा त्यो राजमार्ग नचल्दा पनि काठमाडौँमा तरकारीको हाहाकार भएन फलफूलको हाहाकार भएन पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भएन एउटा मात्रै कुराको हाहाकार भएन त्यो भनेको ग्यास त्यो ग्यास पनि सप्लाई साइडको समस्या भन्दा त्यो रिटेल साइडको समस्या हो ग्यास नभएर महँगैको होइन कि इन्टेन्सन खराब भएर आफ्नै छिमेकीलाई आफ्नै नाता गोताका मान्छेहरूलाई समस्या पारेको आफ्नै मान्छेले हो भन्ने बुझ्नु पर्यो यसलाई व्यवस्थापनको समस्या हो र यसलाई गभर्नेन्सको पार्टबाट कन्ट्रोल गर्नु पर्यो भन्ने हो एउटा चाहिँ अर्को चाहिँ मूल्य बढ्ने कुरालाई यदि कृष्णवीरको बाटो पनि राम्रोसँग खुल्यो र अरू बाटाहरू ब्लक भएनन् थप प्रकोप आएन भने चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन अहिलेको सिनारियोमा किनभने रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन एउटा दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन् त्यो दुःख मनाउने वर्ष पनि हो त्यसले गर्दा चाडपर्व मनाऊ मिनिमम खर्चमा मनाऊ र व्यापारीहरूले पनि समयको के भन्छ त्यो अप्ठ्यारो समयको फाइदा नउठाउँ भन्ने मेन्टालिटीले काम गर्न पर्यो सरकारले पनि अप्ठ्यारो मेन्टालिटीको आधारमा फाइदा उठाएको मान्छे भेट्दा बित्तिकै राम्रोसँग कारवाही गर्छ भन्ने मेसेज गयो भने यो समस्या हुन्छ जस्तो लाग्दैन र कुनै पनि हिसाबले ग्यासको अभाव काठमाडौँ उपत्यकामा हुने कुरा स्वीकार्य छैन त्यस्तै कथा चिनीको पनि छ प्रत्येक वर्ष अनि यो चाडपर्व शुरू भयो कि चिनीको मूल्य बढ्छ यो पनि एकदम विशेष अनुसन्धानको विषय हो र यससँग संलग्न व्यापारीहरूलाई यथोचित कारवाही गरेर एउटा सिस्टममा ल्याउनुपर्छ भन्ने लाग्छ मलाई
1: अब अन्त्यमा रमेश पौडेलज्यू यो अब भोटेकोशी बाढी पछाडि यसमा यो मानवीय संवेदनाको कुरा एउटा छ हामीले मानवीय क्षति ठूलो भोगेको कुरा अब यो पूर्वाधार बनाउनेदेखि लिएर अरू कुराहरूमा अर्थतन्त्रमा हाम्रो परेको असर यसमा चाहिँ सकेसम्म हामीले त्यो आफ्नो क्षतिप्रति सहितको ठूलो रकम चाहिँ पाउनका लागि चाहिँ के पहल कस्तो खालको मुद्दा उठाउनुपर्छ
0: होइन यसमा त मैले अनि पनि इन्डिकेसन गरेँ यस सन्दर्भमा मैले दुईटा कुरा उठाउँ एउटा त प्रधानमन्त्रीको जानुपर्ने कारण पनि एकदम भ्यालिड छ जानु पनि भयो र जाँदाखेरि सबभन्दा राम मलाई मन परेको उहाँको सिम्प्लिसिटी विदाउट एनी फर्मालिटी उहाँले त्यसरी जान्नु यद्यपि सधैँ गरी यो गर्नुहुन्छ कि हुँदैन त्यो अर्को विषय हो तर त्यो पनि आफैमा एउटा सुशासनको झल्को हो भन्ने लाग्छ सानो टिम भएको छ सरकारी बढेनको खर्च कम भएको छ यी पोजिटिभ कुराहरू चाहिँ तलको समाजमा पुग्नुपर्छ मन पनि पराएको छ जस्तो लाग्छ बाटो जाम हुनेदेखि लिएर धेरै कुरा हुन्थ्यो त्यो भएन विच इज गुड एउटा यस्तै टेन्डेन्सी रहिराखोस् सबैको मनमा भन्ने लाग्छ मलाई एउटा अर्को चाहिँ तपाईँले उठाएको प्रश्नमा मैले अहिले पनि केही इन्डिकेसन गरेँ भने हिमाल बच्यो भने समुद्र बच्छ समुद्र बच्यो भने पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने कुराले अमेरिकाको युरोपको नेपाल जस्तो भूपरिवेष्टित र होइन गरीब राष्ट्रको प्लस हिन्दुकुश रिजनको र नन ल्यान्ड लक कन्ट्रीहरू भनौँ समुद्रसँग प्रत्यक्ष असर भएका अरू कन्ट्रीहरूका लागि पनि एकदमै महत्वपूर्ण विषय हो र हिमाल बचाउनको लागि नेपाल शुद्धिकरण हुनु पर्यो प्लस त्यसमा उहाँहरूको पनि भूमिका देखिनु पर्यो उहाँहरूले पनि फोहोर गर्नु भएन वा क्लाइमेटलाई डिटेरियर गर्ने खालका एक्टिभिटीहरू हुनु भएन वैकल्पिक ऊर्जाहरू अप्नाउनु पर्यो त्यसको लागि वैकल्पिक ऊर्जाको सबभन्दा ठूलो स्रोत अहिलेको कन्टेक्स्टमा हिमाल हो नेपाल हो पानीको लागि मात्र होइन हाइड्रो इलेक्ट्रिसिटीको लागि पनि यहाँ नेपालमा लगानी ल्याउनु पर्यो होइन त्यो ऊर्जालाई सबैले प्रयोग गरौं र युरेनियम प्लस अरू खास गरी कोइलाबाट अथवा ट्रेडिसनल स्रोतबाट आउने इनर्जीलाई प्रयोग गर्न कम गरौं वा नगरौं होइन त्यो गर्दा बित्तिकै हिमाल नेपालमा अटोमेटिक समृद्धि आउँछ भन्छु म किनकि इण्डियाले अहिले पनि उनीहरूको ठूलो सोर्स अफ इनर्जी भनेको कोइला हो होइन चाइनाको अहिले पनि ठूलो सोर्स अफ इनर्जी भनेको युरेनियम टाइपको छ भनेपछि हाइड्रो इलेक्ट्रिसिटीको डिमाण्ड बढ्ने सोलर पावरको डिमाण्ड बढ्ने विन्ड पावरको इनर्जीको डिमाण्ड बढ्ने ग्लोबल्ली हुँदा बित्तिकै नेपालमा त्यसै प्रस्पोरिटी आउँछ भन्ने लाग्छ कि तीनटैमा हामीले राम्रो गर्न सक्छौ एउटा टेक्नोलोजीमा अलिकति लगानी गर्न सक्यो भने एउटा कुरा अर्को कुरा चाहिँ उहाँहरूले अलिकति दिल उदार गर्नुपर्छ भन्ने म्यासेज पनि सम्बन्धित देशको पार्लियामेन्टहरूले कुरा उठाइरहेको पनि देखेको छु मैले अमेरिकाको पार्लियामेन्टमा अस्ट्रेलियाको पार्लियामेन्टमा होइन जर्मनको पार्लियामेन्टमा यस्तै कुराहरू उठ्नु पनि आफैमा राम्रो कुरा हो र उहाँहरूले हिजोका दिनमा यो आर्थिक सहायता पाउने राष्ट्रहरूमा कि त प्राकृतिक विपत्ति भएको हुनुपर्ने कि लड़ाई भएको विवाद भएको हुनुपर्ने होइन कि एकदम गरिबी चरम गरिबी भएको हुनुपर्ने जस्ता प्रावधानहरू थिए भने अब उहाँहरूको दिमागमा आर्थिक सहायता छुट्याउनको लागि नेपाल जस्ता देशहरू जसले चाहिँ इकोसिस्टम बायोडाइभर्सिटी प्रोटेक्सनमा राम्रो काम गरेका छन् हिमालहरूको प्रोटेक्सन हिमालहरू केन्द्रित छन् उनीहरूलाई दिनुपर्छ भन्ने म्यासेज दिनु पनि जरूरी छ यसको निम्ति पनि प्रधानमन्त्रीको भ्रमण यो सफल रहोस् भन्ने म कामना गर्न चाहन्छु
1: हजुरलाई धेरै धेरै धन्यवाद यो समय कुराको लागि
0: थ्याङ्क यू सो मच तपाईँलाई पनि हार्दिक धन्यवाद अपर्च्युनिटी र प्रश्नका लागि पनि
1: उहाँ हुनुहुन्थ्यो त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक एवं अर्थविद उहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ डाक्टर रमेश पौडेलज्यू उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलिदो नेपालको समय सकिएको छ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म हृदय रिमाल पनि विदा हुन्छु नमस्कार
2: वर्षाको बेला गरिएको पूर्व तयारीले भञ्जनको क्षति रोकथाम गर्छ
3: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं मोबाइल चार्जमा राखौं आवश्यक कागजात औषधि खानेकुरा पिउने पानी टर्च रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ
2: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ बाल बालिका ज्येष्ठ नागरिक गर्भवती बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
4: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको निशेषले क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
4: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: फोन 0-5-4-93-5-55
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
6: साथै सुविसु
7: सुरक्षाले तपाईं राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसी छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 0142-8888
9: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0001 मा रेकर्ड गराउनुहुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनुहुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ

ei sarkatsa. सरेन्द्र पहिले मुख्य खबर देशभर झरी कई ठाउँमा मुसलधारे वर्षा आजदेखि पानी पर्ने क्रम झनै बढ्ने पालिकासँगको समन्वय विद्यालय विदा दिनु र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने महासभामा सम्बोधन भोलि परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग फ्लाइ दुबईको दुबई पोखरा दुबई उडान शुरू यात्रुहरूलाई सहजतासँग खर्च घट्ने एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्ने नेपाल खबरमा अब पूरा खबर गैरातीदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरू भएको छ बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गैरातीदेखि नै मुसलधारे पानी पर्न थालेको छ गैराती लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो पछिल्लो 24 घण्टामा पाल्पामा 160 मिलिमिटर र कपिल वस्तुमा 125 मिलिमिटर भन्दा धेरै पानी परेको छ 24 घण्टामा 100-200 मिलिमिटर पानी परे धेरै भारी वर्षा र 200 मिलिमिटर भन्दा बढ़ी पानी पर्यो भने त्यसलाई अति भारी वर्षा भनिन्छ मौसम पूर्वानुमान महाशाखा अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ केही ठाउँमा मुसलधारे र आरीघट्टे वर्षाको सम्भावना छ मौसम एकछिन खुल्ने जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावा झुलसहित चल्ने सम्भावना छ अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिममुक्त क्षेत्रमा पहिरो जाने खोला तथा नदीमा बाढ़ी आउने सम्भावना छ त्यसैले हवाई सड़क यातायात प्रभावित हुन सक्ने पूर्वानुमान छ सम्भावित जोखिमबाट बस्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ यसरी आजदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ लगातारको वर्षाले नदी र खोलाहरूमा जलस्तर 81 बढ़ने पहाड़ी भूभागमा पहिरो जाने र तराईका होचा ठाउँमा डुबान तथा हिमाली भेगमा अत्यधिक हिमपात हुन सक्ने मौसम विज्ञान विभागले जनाएको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्ने अनुरोध गरेको छ यस्तै बाढ़ी आएका बेला टिकटक नबनाउनु भिडियो नखिच्न र खोलामा दाउरा संकलन नगर्न पनि प्राधिकरणले भनेको छ जोखिममुक्त क्षेत्रमा रहेका पर्यटकहरूलाई तत्काल सुरक्षित ठाउँमा जान र ट्राभल एजेन्सीहरूलाई नयाँ बुकिङ नगर्न भनिएको छ यसैबीच ठूलो वर्षाको सम्भावना रहेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएको छ मौसम विभागले देशका विभिन्न ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको भन्दै मन्त्रालयले अस्पताललाई आवश्यक व्यवस्थापन सहित तयारी अवस्थामा रहन भनेको छ निरन्तर वर्षाले कारण बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदबाट दुर्घटना चोटपटक र जनस्वास्थ्य सम्बन्धी समस्या बढ़न सक्ने भन्दै मन्त्रालयले स्वास्थ्य संस्थालाई सतर्क रहन आग्रह गरेको हो मन्त्रालयले अस्पताल र स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति औषधि र स्वास्थ्य सामग्री पर्याप्त मात्रामा तयारी अवस्थामा राख्न भनेको छ साथै आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने व्यवस्था मिलाउन र विपदका समयमा स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिएको छ शिक्षा तथा खेलकुद मन्त्रालयले ठूलो वर्षा हुने भएकाले पूर्व तयारी र सतर्कता अपनाउन आग्रह गरेको छ मन्त्रालयले सम्भावित जोखिम न्यूनीकरणका लागि पालिकासँगको समन्वयमा आज र भोलि आवश्यकता अनुसार विद्यालय विदा गर्न र परीक्षा स्थगित गर्न आग्रह गरेको छ धेरै ठाउँमा ठूलोदेखि धेरै ठूलो वर्षा हिमपात हावाहुरी र चट्याङ पर्ने उच्च जोखिम रहेको भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो बालबालिकाहरूलाई जोखिमयुक्त नदी खोला पोखरी तथा पहिरो जाने ठाउँमा जान नदिन र आवश्यक सतर्कता अपनाउन मन्त्रालयले अभिभावकहरूलाई सुझाव समेत दिएको छ यता गैरातीदेखि देशका धेरै ठाउँमा पानी परेकाले सड़कमा गाड़ी चलाउन समस्या भएको छ काठमाडौँ जोड्ने मुख्य सड़क पृथ्वी राजमार्गको कृष्ण भेग नजिकै पहिरो खोज्दा सड़क र राजमार्ग
बन्द भएकामा आज बिहानदेखि खुलेको छ। ठाउँ ठाउँमा पहिरो खस्ने जोखिम भएकाले सावधानी अपनाउन प्रहरी यात्रु र चालकलाई आग्रह गरेका छन्। वर्षाका कारण बाढ़ी तथा पहिरोको जोखिम बढ़न सक्ने भन्दै डीपी राजमार्ग कान्ति राजपथ र धुम्से धुमप्रेती देउराली कुलेखानी सड़क खण्डमा रातको समयमा गाड़ी चलाउन रोक लगाएको छ। कान्ति राजपथमा भोलिदेखि आइतबारसम्म बिहान 5 बजेदेखि बेलुकी 5 बजेसम्म मात्र गाड़ी चल्न दिइनेछ। यस्तै धुम्से धुमप्रेती देउराली कुलेखानी सड़क खण्डमा बिहान 5 देखि बेलुकी 5 बजेसम्म मात्रै गाड़ी चल्न दिइनेछ। यसै गरी डीपी राजमार्गमा पनि आजदेखि 4 दिनसम्म रातिको समयमा गाड़ी चलाउन रोक लगाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जिङभित्रका खबर सँगै अरू खबरहरू बाँकी

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छतहर वर्षिन्छ उपहार रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुल युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा पृष्ठ विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नगर्ने गार्ज अब थप खबरहरू संयुक्त राष्ट्र संघीय महासभा

छ। भोलि नेपाली समय अनुसार बिहान राष्ट्रसंघीय महासभाको 81 औं सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नु भएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोग

0: व्यवस्था। नेपाल को वातावरणीय योगदान अंतर्राष्ट्रीय सहयोग संवाद लगायत का विषय महासभा में उठाने हुने छ। प्रधानमंत्री शाह पर्सी शनिवार अमेरिका स्वदेश फर्कने कार्यक्रम रहेको छ। यसैबीच परराष्ट्र मंत्री शिशिर खनाल ने नेपाल में हाल आएको बाढ़ी तथा जलवायुजन्य विपद पछि पुनर्स्थापना पुनर्वास र पुनर्निर्माण का लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रसंघको 81 महासभा का अवसर में आयोजित G7 विकास मंत्री स्तरीय बैठक संबोधन करते मंत्री खनाल ने नेपाल को पछिल्लो विपदले घर सड़क पुल विद्यालय स्वास्थ्य संस्था र जनविद्युत पुलहरू में ठूलो क्षति पुर्याएको बताउनु भएको छ। वहां प्रारम्भिक आकलन अनुसार विपद पछि को पुनर्स्थापना र पुनर्निर्माण का लागि 7 खर्ब 68 अर्ब 20 करोड़ रूपया भन्दा बढ़ी आवश्यक पर्ने जानकारी गराउँदै G7 सदस्य राष्ट्र तथा अन्य अन्तर्राष्ट्रिय साझेदारसँग दीर्घकालीन सहयोगका लागि आग्रह गर्नुभएको छ। यसैबीच परराष्ट्र मन्त्री खनालले जर्मनीसँग पनि बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापना पुनर्वास तथा पुनर्निर्माणमा सहयोग गर्न आग्रह गर्नुभएको छ। राष्ट्रसंघको महासभा कार्यक्रममा न्यूयर्कमा जर्मनीकै आर्थिक सहयोग तथा विकास मन्त्री रिम आलाबाली रुनोवानसँग भएको विपक्षी भेटवार्तामा उहाँले विपदपछिको पुनर्निर्माणसँगै जलवायु उत्थानशीलता विपद पूर्व तयारी तथा क्षमता अभिवृद्धिमा थप लगानी आवश्यक रहेको बताउनुभयो। फ्लाई दुबईले हिजोदेखि दुबई पोखरा दुबई नियमित व्यावसायिक उड़ान शुरू गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उड़ेको फ्लाई दुबईको जहाज हिजो बेलुकी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेर फर्केको छ। यसअघि केही वायुसेवा कम्पनीले पोखरादेखि अन्तर्राष्ट्रिय उड़ान शुरू गरे पनि नियमित हुन नसकेकामा फ्लाई दुबईले नयाँ आशा जगाएको छ। पोखरादेखि दुबई भएर यूरोप अमेरिका लगायत विभिन्न देशमा जाने यात्रुलाई सहजता थपिने र यात्रा अवधि छोटिँदा खर्च पनि घट्ने भएको छ। पर्यटकीय राजधानी समेत रहेको पोखरा सहित त्यहाँका पर्यटकीय क्षेत्रको घुमफिरका लागि विदेशी पर्यटक सिधै पोखरा आउन सक्नेछन्। वैदेशिक रोजगारी अध्ययन घुमफिर आदिका लागि अरब देश सहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि पोखरा दुबई उडान सेवा लाभदायक हुने देखिएको छ। 3 वर्ष अघि सन् 2023 जनवरीदेखि संचालनमा आएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको केही समयमै फ्लाई दुबई उडान शुरू गरेको हो। पोखरादेखि अस्ट्रेलिया यूरोप र अमेरिकामा पुग्ने यात्रुहरूले एउटै टिकटबाट यात्रा गर्न सक्ने र गन्तव्यसम्म पुग्दा कुनै झन्झट नहुने अपेक्षा गरिएको छ। शिक्षाविद तथा काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति प्राध्यापक डाक्टर सुरेश शर्माको 86 वर्षको उमेरमा निधन भएको छ। शिक्षाविद डाक्टर शर्माको उपचारका क्रममा हिजो काठमाडौँको धुम्बा रहेको हिम्स अस्पतालमा निधन भएको हो। उहाँको आज अन्त्येष्टि गरिने परिवारले जनाएको छ। सिन्धुलीमा जन्मिनुभएका डाक्टर शर्माले रसायनशास्त्रमा विद्यावारिधि गर्नुभएको छ। उहाँ नेपालको उच्च शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविदका रूपमा परिचित हुनुहुन्थ्यो। अब विदेशको खबर। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले ओपन एआईले विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात एआईएमले सरकारको मेडिकल तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नुभएको छ। यो घटना 3 महिना अघि जुनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एआई एजेन्टले सर्विसेस अस्ट्रेलियाले सञ्चालन गर्ने सार्वजनिक मेडिकल तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको समाचार संस्था रोइटर्स जनाएको छ। पोर्टलमा मेडिकेसँग सम्बन्धित तथ्याङ्क खर्च लगायत गैर संवेदनशील विवरण राखिएका छन्। ओपनएआईले भने आफ्नो आन्तरिक मूल्यांकनका क्रममा एआई मोडेलले अस्ट्रेलियाका विभिन्न सरकारी वेबसाइट तथा सेवामा अनपेक्षित गतिविधि गरेको पत्ता लगेको जनाएको छ। प्रधानमन्त्री अल्बानिजले घटनाबारे ओपनएआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानसँग प्रत्यक्ष कुराकानी गरेको समेत बताउनु भएको छ। उहाँले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारलाई जानकारी गराउन ओपनएआई ले निकै ढिला गरेको भन्दै असन्तुष्टि जनाउनु भएको खबरमा उल्लेख छ। यस घटनाले स्वायत्त रूपमा काम गर्ने एआई एजेन्टबाट सरकारी तथा अन्य डिजिटल पूर्वाधारको सुरक्षामा उत्पन्न हुन सक्ने गम्भीर जोखिमबारे नयाँ चिन्ता बढ़ाएको छ। अब खेल खबर। जापानको आइसी नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समूह चरणको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजेसम्म हुनेछ। 4 टोली रहेको समूह बीबाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्ने भएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। नेपालले समूह चरणको पहिलो खेलमा थाइल्याण्डलाई 46 43 अंकले हरायो तर दोस्रो खेलमा नेपाल हिजो चाइनिज ताइपेईसँग 37-18 अंकले पराजित भयो। श्रीलंकाले समूह चरणकै सहितका दुवै खेलमा हार्दै गरेको छ। समूह बीमा नेपालसँगै चाइनिज ताइपेई थाइल्याण्ड र श्रीलंका छन्। नेपालले विश्व एसियाली खेलकुदमा 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको छ। चार भन्जङ भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपल्ट। देशभर झरी, केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्ने क्रम झनै बढ़ने, पालिका संघको समन्वयमा विद्यालय विदा दिन र परीक्षा स्थगित गर्न मन्त्रालयको आग्रह, अस्पतालहरूलाई तयारी अवस्थामा रहने निर्देशन। प्रधानमन्त्री शाहले आज राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि, परराष्ट्र मन्त्री खनालद्वारा G7 बैठकमा अन्तर्राष्ट्रिय सहयोग माग। फ्लाइ दुबईको पोखरा दुबई पोखरा उडान शुरू, यात्रुहरूलाई सहजतासँग खर्च घट्ने। एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अधिकृत पहुँच बनाएको खुलासा। डिजिटल पूर्वाधारको सुरक्षाबारे गम्भीर चिन्ता। र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
1: विशेषताहरू, रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड, मज्जाको लगानी गर्ने अवसर।
8: अब लगानी गरौ भविष्यका लागि, किनकि अवसर छ सही लगानीको।
7: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
8: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला। एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड, 10 वर्ष योजना, दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्, बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न शुरू गर्नुहोस्।
7: आवेदनको लागि मेरो शेयर, आस्था सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मो ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
8: थप जानकारीको लागि 98-514-03-331 वा 97-685-4948 सम्पर्क गर्न सक्नुहुनेछ।
7: अवसर सँगै अघि बढ्दै
8: एनआईसी एसिया क्यापिटल लिमिटेड, अब लगानीको पालो तपाईँको।

एक नै मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्म गुरू ज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। खेन्छेन साङ्गे राङजुङ रिम्पोछे सिङ्गा टुङ्कु रिम्पोछे टुङ्कु नुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक चार गते बिहान 8 बजे खिचिदेम्बा नौ दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283969 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

0: आजभोलि सेनालाई के भएको छिटो घरपन आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जमा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो लो यो त लागौँछ कोलकातामा बेच्ने जस्तो लक्ष्य छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब चाहिँ छाड्नुपर्छ तिमी त हाम्रो सहारो हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार हो मलाई माफ गर अनि सुझाउ मौका दिनु
0: मानिसमा लज सृजना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थहरू परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार योगमा जोड दिनु स्वस्थ जीवन लागू औषध विकास समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखण्ड र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी छ।

0: از تو بیمی داره مالیم تا کی دیگه اونی کی بای اس کے آزو فیر گرده داره پیسا پنی دیانا موبایل پنی پوسید اوہو دیدی کپنو ماتر یونسا ہوئینا گالی گرنو دار دیکھاؤنو پیسا نیاندن گرنو ای سبای گھرے لی یونسا ہون اوہرا مولی تو سوچے کی چھانا ای تو گھر بیتر کا سامن نکورا اولان دونی را
1: آئینا نی घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा यी हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हो, अपराध हो।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन हो।
0: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
4: मलाई त थाहा नै थिएन नि।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
4: त्यति
5: मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूमपान का कारण मेरे पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुखले भेटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुङ्गे भयो। म अलिकति पनि हिँड्न सक्दिन, स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।

0: भयो के को हल्ला सुन्न हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
0: होइन किन माइली भन्छु अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
3: विकासका नाममा विनाश नियन्त्रण नेपाल सरकार विज्ञापन बोर्ड
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार खोला खाँदा निर्देश समाएको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता
6: बोलाउनु
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
6: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगरौँ न हजुर
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
7: यदि तपाईँको बस्तीमा चौमसा पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी

0: ちゃいけませんな。
1: प्रस्ताव आह्वान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रदान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रदान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र 163 कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजात साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नगरीका वा म्याट नागी आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक

0: निर्माण कार्यक्रम कुल लागत में अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रम को लक्ष्य 1, प्रस्ताव पेश कर सकने साझेदार पद्मावती को प्रभाव क्षेत्र भित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रांडिंग पैकेजिंग यंत्र उपकरण और सामग्री खरीद में 50% अनुदान कुल लागत में अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रम को लक्ष्य 1, प्रस्ताव पेश कर सकने साझेदार स्थानीय विशिष्ट पहचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधन का लागि सुधारिएको भट्टी खरीदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफूल सुकाउने सोलर ब्याग प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 को भन्सर राष्ट्र वाणिज्य बैंक लिमिटेड को खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 मा आवेदन दस्तुर बापत जमा गरी शुल्क सकल भोचर पेश गर्नु पर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम संचालन हुने स्थान जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी एकै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वीकृत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुन्छ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0-38-35-131 र 98-69-55-76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: हेलो हेलो नमस्ते,
1: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
2: ए नानी, के भने के भयो?
3: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अब देखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुस् है दा
2: ल ल ल किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं
5: अनलाइन ठगी बारे सचेत बनौं यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा ईश्वर कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूत्र प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिश पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

युथमेल रेस प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज 212 रेस 48 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000 को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000।

0: प्रोडो एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुम नगरपालिका 5 सोलुखुम्बु
2: महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङको ऐसल खर्क र केतिलासगढी गाउँपालिका सोलुखुम्बुको लिखुपुकी गाउँपालिका मातृभुकुसी गाउँपालिका र नेचरसल्ला नगरपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल घर तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बालमैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बालमैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पहुँच सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी 5 जना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बालमैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षक तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिममय घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नुपर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामेस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन गरिन्छ। मापी दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल विष्णु उपाध्याय @samarthifoundation.org मुखुपुके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861212228 इमेल निमा शेर्पा @samarthifoundation.org नेचा चलन गाउँपालिका राजी ढुङ्गाना सम्पर्क नम्बर 9840105848 इमेल राशिक ढुङ्गाना @samarthifoundation.org केपिलाक चोरी गाउँपालिका पूर्व उपस्थ नम्बर 9848648358 इमेल hajal.siva@gmail.com र ऐसिल खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767638347 इमेल अभिषेक शाह @samarthifoundation.org

त्यस्तो युपिएल रेस प्रतियोगिता त्यसको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना एकमात्र दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट युपिएल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वास्तव भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट युपिएल रेसको आधिकारिक वेबसाइट एभरेस्ट युपिएल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युजेश राई, सम्पर्क नम्बर 98-42-8,52,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-60-31-37-40। उपस्थित विश्वको पनि मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, बिपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट युपिएल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासी बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अस्थि घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखेसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास साफ सोल।

0: म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौ। सोही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यानदी उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति जुटाउनु भएको अतिथि सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमाटे शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष चुलकिङ।

साथी विशेषज्ञ आजकल आफ्नो यति कार्पेटको विगत 3 दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा

0: प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
1: समयमै महसुल गर, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: साथी हेर्नु क्या खतरो समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुनु
1: खोजे के आयो त्यस्तो यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसरी बल्ने लगिहाल्छ नि
0: मिथ्या भ्रामक पाउँछ के उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाज सुनिर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाङलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको सूचित कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली मुम्बु मेट्रो प्रणाली एक्सप्रेस लिङ्क प्रणाली सम्पर्क नम्बर
1: 97 68 373 34 अध्यक्ष पासाङ शेर्पा केरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माग्रू एक

0: के यही मंत्रणा हाम्रो पवित्र गांव खिचीटेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिन्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरू जीवहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। खेन्छिन साङ्गे राङजुङ रिन्पोछे सिङदा टुङ्कु रिन्पोछे टुङ्कु लुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचीटेम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9870268369 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

ज्ञानकेन्द्र सोलुखुम्बुको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञानकेन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aksolukumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबोधन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रति समूह संस्थाको पेन वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भारतको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 वा 9869-9845-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: हाम्रो शाखा नाम्ची बजार बाजुकी सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 9843986852 9824417 18 9843439696 र 9861314472 अंजी औषधालय सोलुदुत कुंड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आया भनेर पो बसेछ त बिरामी हो क्या हो?
2: तीन दिन देखि दात दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
2: हो र के डेन्टल रे?
0: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपजेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 9821129990 र 9746583487। श्रीराम सहनी सम्पर्क 9 9 9 9 9││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││││
4: I'm gonna go get some more.

0: सिक्यो भन्ने त सबै बुझिसक्यो आजकल आफ्नो त
1: कार्पेटको शिक्षा

0: एकीकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अपयोग निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नतिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852852326, प्राविधिक प्रमुख 9852527, सूचना अधिकारी 9852512126 र काउन्टर 0382204030।
1: समयमै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: shopping, dreaming. Can I confess some of that I should do? You're dreaming. I'm a second.
1: Okay, here I just go.
0: It's ticket up there, sir.
1: Some of the things are now in a ticket up there for today.
0: You tell a Brahmix is an old success.
1: It's a Latina. It's a Zolin as well, sir.
0: Are you? You tell Brahmix, don't you? Chewing me, you could
1: say. You're happy, no?
0: Happy, no?
1: सुनो मिठा सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयरलाई गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: ल्याउन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कर्कार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमा थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आरोपी
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा युनिटमा जन सन्देश
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
7: जानकारी का लागि मकालु बरुन राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरुन राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङगना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गाउँपालिका सोलुखुम्बु सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली लुम्बु नेटवर्क प्रणाली एड्रेस लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा तेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मार्कु एक

एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छिन साङ्गे राङचुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9870283969 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

क्यान्टिन र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को सूचित वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aqc@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक।

0: attention. Sonia Fan, the studio time. I'm Jake Kusatna, New Star Digital Color Lab, Tata Dwaramai Offset Press, Sonu Dutku Madagar Palika Path, Sonu Kumbu.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
4: दोलखा रानेछाप सिन्धुपाल्चोक काभ्रेक काठमाडौँ भक्तपुर ललितपुर त्यसै गरी मकवानपुर रौतहट बारा पर्सा रसुवा नुवाकोट धादिङ गोर्खा चितवन नवलपरासी पूर्व र पश्चिममा पनि बाढ़ीको जोखिम छ। त्यस्तै रूपन्देही तनहु कास्की लमजुङ स्याङ्जा मनाङ मुस्ताङ म्याग्दी बागलुङ पर्वत रूकुम पूर्व पश्चिम त्यसै गरी रोल्पा सल्यान बाँके बर्दिया सुर्खेत दैलेख जाजरकोट जिल्ला र कालीकोट तथा आसपासका जिल्लामा बहने ससाना नदीको बहाव पनि बढ़ने सम्भावना छ। आज देशका विभिन्न 60 भन्दा बढ़ी जिल्लामा बाढ़ीको जोखिम रहेको महाशाखाले जनाएको छ। वर्षाको समयमा पानीको बहाव 81 बढ़न सक्नु भएकाले खोला तथा नदीमा नजान जोखिमयुक्त ठाउँमा विशेष सावधानी अपनाउन सुझाव दिएको छ। त्यसैबीच यति बेला लुम्बिनी प्रदेशदेखि पूर्वका सबैजसो ठाउँमा वर्षा भइरहेको छ। पश्चिम कर्णाली र सुदूरपश्चिम प्रदेशको तुलनामा पूर्वतिर बढ़ी वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्ने क्रम अझै बढ़नेछ। केही ठाउँमा मुसलधारे र आधिपत्य वर्षाको सम्भावना छ। मौसम एकछिन खुल्लो जस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको छ। संसदीय समन्वय समितिले सरकारले विभिन्न 13 देशका लागि सिफारिश गरेका प्रस्तावित राजदूतहरूको सुनवाई प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाएको छ। आज बसेको समितिको बैठकले प्रस्तावित राजदूतको योग्यता कार्यक्षमता योजना र उनीहरू विरूद्ध आउन सक्ने उजुरीलाई आधार बनाएर सुनवाई प्रक्रियालाई दशैं अगाडि नै सम्पन्न गर्ने गरी कार्यतालिका तय गरेको छ। समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार सुनवाई प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन तीनवटा समानान्तर आधारमा काम गरिनेछ। जसमा प्रस्तावित राजदूतको शैक्षिक योग्यता बायोडाटा उनीहरूले प्रस्ताव गर्ने कार्ययोजना र नागरिक तहबाट प्राप्त हुने उजुरीहरू समावेश छन्। समितिले यी विषयको अध्ययन कार्यलाई तीव्रता दिएको छ। फ्लाई दुबईले पोखरा दुबई नियमित व्यवसायिक उडान शुरू गरेसँगै पोखराका पर्यटन व्यवसाय उत्साहित भएका छन्। हिजोदेखि शुरू भएको नियमित उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्नका साथै पर्यटन व्यापार तथा रोजगारीका क्षेत्रमा नयाँ अवसर सृजना गर्ने व्यवसायहरूको अपेक्षा छ। दुबईबाट पोखरा आएका यात्रुको स्वागत तथा पोखराबाट दुबई जाने यात्रुको विदायका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो चहलपहल देखिएको थियो। विमान प्रतिनिधि सरकारी अधिकारी पर्यटन व्यवसाय तथा आम नागरिक विमानस्थल पुगेका थिए। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै 4.5 घण्टाको उडानपछि फ्लाई दुबईको बोइङ 737 म्याक्स 8 जहाज हिजो बेलुकी 6:19 पोखरा विमानस्थलमा अवतरण गरेको थियो। 113 यात्रु लिएर आएको जहाजलाई विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको थियो। पोखरा महानगरपालिकाका मेयर धन्दा राठारले पोखरा दुबई सीधा हवाई उडानले पोखराको पर्यटन व्यवसाय रोजगारी र समग्र आर्थिक गतिविधिका लागि महत्वपूर्ण अवसर रहेको बताउनु भएको छ। डोल्पा जिल्लाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको जहाजको एउटा पाङ्ग्रा खुस्किएको छ। नेपालगंजबाट 13 यात्रु सहित गएको जहाज आज बिहान अवतरणको क्रममा पछाडितिरको दायाँतर्फको एउटा पाङ्ग्रा खुस्किएको हो। पाङ्ग्रामा सामान्य समस्या देखिएको र अरू कुनै ठूलो क्षति नभएको डोल्पाका प्रमुख जिल्लाधिकारी जुन हमाल ढकालले उज्यालोलाई जानकारी दिनुभयो। प्रतिकूल मौसमका कारण अरू उडान पनि भएका छैन। सामान्य दुर्घटना भएकाले जहाज धावन मार्गमा रहेको र यसको प्राविधिक जाँच भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा अमेरिकाले नेपाललाई झण्डै 4.5 अर्ब रूपियाँ सहयोग गर्ने सुन चाँदीको भाव आज घट्यो लगायतका खबर बाँकी नै छन् सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीए कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
6: सम्पर्क राष्ट्रिय इन्जिनियरिङ कलेज घोराही दाङ
5: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: 39 वर्षदेखि सञ्चालन नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी नासिम पाट काठमाडौँ।
1: श्री भाकुरा प्रश्न

संसदीय समय प्रक्रिया शुरू पोखरा दुबई नियम विरामबाट पर्यटन व्यवसाय उत्साहित लगायतका खबर प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाहले आज संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसँग भेटवार्ता गर्दै हुनुहुन्छ। उहाँले भोलि नेपाली समय अनुसार बिहान राष्ट्रसंघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुनेछ। महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउने तयारी गर्नुभएको छ। विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालले जोड़ दिएको छ। अमेरिकाले बाढ़ी पछिको पुनर्निर्माण तथा प्रभावित समुदायको राहत र पुनरुत्थानका लागि नेपाललाई 3 करोड़ 10 लाख अमेरिकी डलर अर्थात 4 अर्ब 60 करोड़ रूपियाँ सहयोग गर्नु भएको छ। राष्ट्र संघको 81 महासभामा सहभागी हुने क्रममा न्यूयर्कमा रहनुभएका परराष्ट्र मन्त्री श्री शिशिर खनालसँग हिजो भएको भेटमा राजनैतिक मामिला सम्बन्धी अमेरिकी उप विदेश मन्त्री एलिसन हुकरले यो सहयोगबारे जानकारी गराउनु भएको हो। आज सुन चाँदीको भाव घट्यो।

2,300 रुपया थियो। यस्तै आज चाँदी तोलामा 165 रुपियाँले घटेको छ। हिजो तोलाको 4,815 रुपियाँमा कारोबार भएको चाँदी आज 4,650 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। नेकपा एमालेको सचिवालय बैठक पार्टी कार्यालय च्यासलमा शुरू भएको छ। केन्द्रीय कमिटिको बैठक चलिरहेको अवस्थामा बोलाएको यो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिनिधिमा सदस्यहरूले राखेका सुझावहरूलाई एकीकृत गर्ने र सांगठनिक विषयमा निर्णय लिने तयारी छ। पार्टीको केन्द्रीय कमिटि बैठकमा सहभागी सदस्यहरूबाट प्राप्त रचनात्मक सुझावलाई अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनमा समेटेर त्यसलाई अन्तिम रूप दिने कार्यलाई बैठकले प्राथमिकतामा राखेको छ।

सभा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै ट्रम्प र इरानसँग सम्झौता गर्नु वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गर्नुपर्ने बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। त्यसको भोलिपल्ट हिजो महासभालाई सम्बोधन गर्दै इरानी राष्ट्रपति मसूद पेजेस्केले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी नागरिक कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच संयुक्त राष्ट्रसंघ महासभाको साइड लाइनमा अमेरिका र इरानबीच मध्यस्थ मार्फत अप्रत्यक्ष वार्ता पनि भइरहेका छन्। अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार दुवै पक्षबीच लामो छलफल भएको छ र मध्यस्थकर्ताहरूले वार्तालाई निरन्तरता दिने बताइएको छ। अब खेल खबर। जापानको आईसी नागायोमा चलिरहेको विश्व एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र श्रीलंका बीचको समाचारको अन्तिम खेल नेपाली समयअनुसार दिउँसो 2 बजे हुनेछ। 4 टोली रहेको सुन्दर 2 बाट शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नुभएकाले आजको खेल नेपालको पदक यात्राका लागि महत्वपूर्ण छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर थियो। गण्डकी र लुम्बिनी प्रदेशमा बाढ़ीको उच्च जोखिम

पाकिस्तान र आर्थिक गतिविधिका लागि महत्वपूर्ण राष्ट्रसंघ महासभामा अमेरिकी धम्कीप्रति इरानको कड़ा प्रतिक्रिया दुई देशबीच युद्ध अन्त्यका लागि साइड लाइन वार्ता र एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपालले आज श्रीलंकासँग खेल्दै दिउँसो 12 बजेको नेपालको वर्षा दिउँसो 3 बजे नेपालको मेजीले फेरि आउनेछ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90.4 र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला ठूलो पानी परेको बेला सकेसम्म लामो दूरीको यात्रा

0: खुशी मन्त्र नाग सिंह
1: पाक्नेलाई धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सतर्कता अपनाऊ।
2: पहाड़ी पटो मस्ती बने सब किताली पटो अनि हर मोह

0: Упала за них устается. Так как удачником. Не пускал на руки.
1: MICH Equity Opportunity Fund. Najaku Lagani Garne Avasar.
2: Aba Lagani Garo Bhavishya Ka Lagi. Kinaki Avasar Cha Sahi Lagani Ko.
1: MICH Capital Limited Le Lyaeko Cha Mutual Fund Ma Lagani Garne Sunaudo Avasar.
2: Yahi Asoj 7 Gate Dekhi Asoj 13 Gate Samma. Nischinta Lagani Garna Sakine IPO Khulla. MICH Equity Opportunity Fund. 10 Barse Yojana Dirghakali Vriddhi Ko Sambhavana. Ani अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फन्डमा त्यसैले बचत मात्रै गरेर नबस्नुहोस् बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्
1: आवेदनको लागि मेरो शेयर आस्था सदस्य बैंक तथा वित्तीय संस्था र एनआईसी एशिया मोबाइल बैंक प्लेटफर्मबाट सजिलै अप्लाई गर्न सकिन्छ
2: थप जानकारीको लागि 9854031331 वा 9765840948 सम्पर्क गर्न सक्नुहुनेछ
1: अवसर सँगै अघि बढ्दै
2: एनआईसी एशिया क्यापिटल लिमिटेड अब लगानीको पालो तपाईँको कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला

Sin Fakura, Pasto Bizan, Zulu Radio Network. तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रमहर।

0: उज्जवल एफएम 101.2 MHz उज्जवल भविष्य को लागि हाम्रो अभियान।
1: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: तीन दिन देखि दात दुखेर म त हैरान भएँ नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: आ कति पीर मानेको, के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
2: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुख्दै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
0: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
5: ए गुरु, आज मेरो जन्मदिन हो, याद त छ नि?
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बनाउँदा र? ल आँखा बन्द गर त।
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गर।
6: ल अब आँखा खोल त।
5: वाउ, कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राष्ट्रिय अञ्चलको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहपाल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोनी भुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु।
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलुदूतकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विदेश रायद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
8: गुरू दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आलो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: दिनेश राई सम्पर्क नम्बर 9558703385 र 9816034213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सहेरी सोलुखुम्बु।
9: हत्केरीका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाँडै पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
10: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
9: नसुने बहिनी, सुनि दुखुम्बा नगरपालिका वडा नम्बर 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई भनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
10: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
9: यो त ढुङ्गा खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरू गुरू नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862820000। सुनि दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
11: लगभग सबैजना आइसक्नुभयो। आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा दिग्गको कुरा सुन्छौ।
12: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
13: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
12: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
11: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
12: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
13: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
12: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
11: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन।
14: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है।
13: होइन,
14: यतिकै जाने मन लागेन।
13: यतिकै पनि हुन्छ?
14: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
13: ए, कुरा त्यस्तो हो, नहेर म पनि तिमीसँगै जान्छु।
15: नमस्ते म्याडम, म रिना गुरुङ।
16: नमस्ते, कति टाइम निकाल्नु भयो?
15: आज रिनाले जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए।
16: ओहो, हो र हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
17: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
18: हेर नि क्या खतरा समाचार आइसक्यो भेट्री अब चाहिँ के हो
19: खोजै के आयो त्यस्तो यत्तिकै पत्ते आइसक्यो भने सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नातिन यसो त जन्म लगिहाल्छ नि
18: अनि मिथ्या भ्रामक पनि छ के उनीहरूको चाहिँ
19: तिमीलाई थाहा थिएन
18: थाहा थिएन
19: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
18: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
19: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
20: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
21: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सी अरे नि होला त्यस्तो त।
2: सोता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
6: एकचोटि तौल हेरौँ। अनि खाना कति खान्छन्?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809590094 र 9863868418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै गएँ। जाउनु मेरो साथी।
4: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे। छानी छानी किन्ने हो आज।
5: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: सर, अनि हुलाकमा त जानु
7: हो नि। हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
7: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्का वा सुसचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै क्रिया समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बनोजी दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाङफुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना सङ्खोसभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुल गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली, मुम्बु नेटवर्क प्रणाली, एक्स लिङ्क प्रणाली। सम्पर्क नम्बर 97-68-77-34। अध्यक्ष पासाङ शेर्पा। चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुल।
7: फेरेम।

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्बत गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छिन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा नौ दोरा खर्क। कार्यक्रम गुरू पद सम्बत मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841300094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान

0: कृषि ज्ञान केन्द्र सुनखुमरीको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुमरीको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रारम्भिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aqc@gmail.com अनुसूचित दुई अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्राङ्गरिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको चयन वा भ्याट प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385130 वा 9869-9845-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: आज भोलि मेरो सामानलाई के भएको छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, बिगाउँदै पनि जानु भएको छ, पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त, दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो, लौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तो लक्षण छ त, कोटेश लागौसो त भाइ के भएको तिमीलाई दिदी भन त।
2: खै दिदी के हुनु, साथीहरूले गाँदा खाँदै जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने, त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ छाड्नै सकिनँ, अहिले पनि गाह्रो भइरहेको छ।
1: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुरको सत्य छाड्नुपर्छ, तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
2: हुन्छ दिदी धन्यवाद, अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु, मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर,
1: बारिशमा लज सृजना गरी धुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो, विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थहरू परिभाषित गरेको छ, यस्ता पदार्थले बारिशको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ, त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथा नियन्त्रणमा जोड़ दिन स्वस्थ जीवन सभ्य सदस्य निर्माणमा हात मालु। लागु दर्शक बुक सुभाष धनबाद का लागि बीमा प्रशासक कार्यालय सुबु खबु र सुबु एफएम को सुवित्त प्रयासमा जुडजुटमा जारी सकोस्। आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: बाउ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: त्यति
6: मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: डिजिटल कलरला तथा ज्वालामय अफसेट प्रेस सोलू दुर्कु नगरपालिका 5 सोलू खुम्बु।
1: ए दादु, मेरो त हात खुट्टा अनुमासा झमझम गर्छ, तिमीले हिँडान बनायो, मेरो पनि केटी हो केटी, एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भयो।

0: तिमी धेरै मलिन थकिदिन्छौ के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
0: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार मुख्य खण्डो।
4: मेरो त हात खुट्टा अरुणा झनझन गर्छ, पिनासले निदान बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ, थाकेर निदान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि। म त हामीसँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-80-86-52, 98-24-74-17-18, 98-43-43-69-96 र 98-61-23-14-72। अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
7: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
6: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
7: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
6: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झुक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको
8: एक्सरे गर्ने, सुन चाँदी को दाँत राख्ने, गिजा सुन्निने, रगत आई राख्ने, मुख गनाउने समस्या को उपचार गर्ने, बच्चा को दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चा को उमेर नपुगी दाँत मा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्या को उपचार गर्ने।
9: नेपाल मेडिकल काउन्सिल मा दर्ता भएका चिकित्सकहरू द्वारा संचालित एभरेस्ट डेन्टल क्लिनिक मा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेशन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अपजेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 9821129990 र 9746583487।

0: देहुरो आज मेरो जन्मदिन हो याद त छ नि
1: संसार की सबै भन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गर
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742284056 र 9867300620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सिन्चादी उद्योग सोलु भुतकुण्डा नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु भुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका विदेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870305 र 9816034213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु भुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: हत्तेरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या
5: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ
4: बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
5: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ
4: नसुने बहिनी सुरु दुखुम्ब नगरपालिका ओडामिनो 5 मा रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी
2: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु भुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सोलु भुतकुण्ड नगरपालिका 5 सलेरी सोलुखुम्बु
6: Yeah. लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
7: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् त भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
7: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
6: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
7: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
7: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
6: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के मन
9: नेपाल सरकार विज्ञापन

0: नमस्ते मैडम, म रीना गुरुङ।
1: नमस्ते, कति राम्रो पाल्नु भयो।
0: आज रीनाले स्कुल जान्न भन्नु, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
1: ओहो, हो र हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रीना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
3: साथी हेर नि, के खतरा समाचार आइसक्यो। ट्रेन अब चाहिँ के हो?
4: यत्तिकै पत्ते आइसकेको छ। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआत्थेन, यसो त जल्ले नि लागिहाल्छ नि।
3: मिथ्या भ्रामक मान्छ के उनीहरूको चाहिँ
4: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ? त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन हाम्रो मामाले भन्नुभएको ऊ त्यो पन्नुहरूको हजुरआमा त बोक्सियो नि मलाई त्यस्तो त
2: सुनिता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
1: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
1: हुन्छ
0: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते, भन्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
1: यहाँ उभ्याउनुहोस् है एकचोटि तौलेर। अनि खाना कति खान्छ?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुनु जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोड्नु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 先は行くぞ。ハハ
1: ハハハハハハハ。
2: ल अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, निस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809090094 र 9833668418। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
4: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जानु मेरो साथी।
5: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुतकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा त जानु
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: नहीं त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, शहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
9: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमूलक थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह नाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति अन्य तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
6: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज।
3: मुख्य कारण एडांगना संघसभा बुन मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुल गांवपालिका सोलुकुंभु
6: संबंधित इंटरनेट सेवा प्रदायक कंपनी इयरलिंग प्रणाली मुंडो नेटवर्क प्रणाली एड्रेस लिंक प्रणाली संपर्क नंबर 97-68-77-34 अध्यक्ष पासांग शेर्पा
3: केरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुल एक

मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताज्यूहरू धर्म गुरूज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खिम्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङजुङ रिम्पोछे सेङ्गा तुङकु रिम्पोछे टुङकु लुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283969 र 9141100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

0: क्यान्टिन र स्कूल खण्डको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञानकेन सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक सम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते बुध कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aksolukumbu@gmail.com अनुसूची दुई अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको चयन वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9845-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: दिदी आजभोलि मेरो सामानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न मै पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त माघौँसो कलकत्तामा बस्ने जस्तै लक्षिन्छ त कोटेसी माघौँसो त भाइ के भएको तिमीलाई दाइति भन त
2: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मेरो पनि मन भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुरको हिसाबै छार्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
1: मानिसमा लज सृजना गरी ढुङ्गेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार मुखा र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू अशोक गुप्ता सुभाष भीरबाट का लागि जिला प्रशासक कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रवासमा जनहितमा जारी सन्देश
3: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
3: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन म्याडम
3: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
1: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
5: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
6: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
2: मलाई मुखले घाँटेको क्यान्सर छ बाँचेर पनि म मलाई तुङ्गो भए म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य स्वास्थ्य समस्या देखियो धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
7: के भयो के को हल्ला खल्ला हो यो
8: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
7: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
8: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
9: हो त हामीले त ध्यानै नदिएको
8: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
10: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खोला खाँदा
11: यहाँ साउजीको हुनुहुन्छ यता
12: बोलाउनु
11: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
12: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
11: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
12: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
1: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
1: यदि तपाईँ को बस्ना में जन्मसात पोलतारा घूम को क्लब फूट समस्या छपचार अपांग बाल अस्पताल तथा पुण्य स्थापना केन्द्र एसआरडीसी काफ्री पनीता नगरपालिक एघार प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिक ओडानी सोलह संसद में तुरंत संपर्क बढ़ा सकने तस्ता समस्या भाई में वार्षिक फोटो पठाई सलाह सुझाव लिख सकने भाई साथ ही विपन्न गरीब परिवार का उपचार में विशेष शुल्क करने
0: थप जानकारी का संपर्क नंबर 9852555768
1: अंक 9852555768

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र 160 कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित मतभेदका वा म्याट लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर बल्ब प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-45-76 सम्पर्क गर्न सक्नुहुन्छ। बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पहुँच है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल हेलो नमस्ते
1: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भने रहेछ के भयो
3: बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है
2: दादिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनौ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
1: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा यसो कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक सञ्चालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर्सुका प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

0: साना देश बिखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश बिखा र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
4: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुम सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना संघोसभा बुम मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली मुम्बु मेटो प्रणाली एड्रेस लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा केरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक

एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिन्दा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9814100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

क्यान्टिन र फुलकुण्डको कृषि प्रबोधन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनकुण्डको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुकुण्डु वा कार्यालयको इमेल akcsolukundu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि। समूह संस्थाको चयन वा भ्याट प्रमाण पत्रको प्रतिलिपि। आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि। कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि। स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र। प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9945-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

संग भय को चौक मार दे और के ही मालूम ना।

I'm not going to be able to do that.

0: त्यसैले उनीहरूसँग मलाई के भएको छिटो गर्दैन आउनु एक्लै बस्न रुचाउनुहुन्छ बिताउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कलकत्तामा बेच्ने जस्तो लक्ष्य छ त कोटेश्री लागौँ त भाइ के भएको तिमीलाई भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मिल्यो भन्नै सकिनँ र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छार्नुपर्छ तिमी त हाम्रो सहारो हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सृजना गरी धुनेसरी तुलाउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र भित्रमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालु नागु औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गरे पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्न मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन हो
0: यदि तपाईँको बस्नामा जन्मसाथ पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एचआरडीसी काफ्री पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहा नगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9853055568

स्टाफ आह्वान सम्बन्धी सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान निर्णयावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक कृषि समूह कृषि सहकारी कृषि उद्यमी कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कालो समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै हित नपुगेका वा म्याथ लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमाको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक संचालन कार्यक्रम कुल लागतमा अधिकतम 85% बजेट 3 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरूको नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुकाउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल ब्रोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको

0: तीन आर्थिक वर्ष भित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट ₹5,00,000 वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385131 र 98 59 45 76 सम्पर्क गर्न सक्नुहुन्छ। बाली संरक्षण अधिकृत कृषि क्याम्पेन र
1: हेलो म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ पाउँछ है। ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी, यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
3: हेलो नमस्ते।
1: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले? मेरो मेसेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
2: ए नानी के भने रहेछ, के भयो
3: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
2: ल
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनौं, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।

0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी हिँड्न 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने? हो त है, हामीले त ध्यानै नदिएको। त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण पचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता त्रिको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुपोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवैतर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा
4: 18 वर्ष हुनु पर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस.कममा अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98-42-8540, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-70-31-37-40। उपस्थित विश्वको पनि नीति समय र स्थान नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, बिपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कटअफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापे विश्वसी गाउँपालिका, गाउँ कार्यपालिका।

0: का कारण आज मैं फोक्स को कैंसर यही गलती का कारण कहीं दिन में मेरे जीवन समाप्त होने
1: यही धूमपान का कारण मेरे पहले बच्चा अपंग जन्मे दोसों बच्चा भी जोगा सकिन
0: मैं मुख्य घाटी में कैंसर से बांचेर मेरे तुम्य भलिकति हिड़न सक स्वास्थ्य श्वास में समस्या देखियो धूमपान करना छोड़ स्वस्थ जीवन बांच नेपाल सरकार विज्ञापन बोर्ड
2: महिला सामाजिक परिचालक आवश्यकता संबंधी सूचना कार्यस्थल खोटाङ ऐसल खर्क केतिलास गढ़ी गांवपालिक सोलुकुमी को लिखुपुकी गांवपालिक मातु भुकुसी गांवपालिक नेचरसल्यान गांवपालिक में सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदाय संघ को संलग्नता नई सुदृढ़ करते बालमैत्री शिक्षा परियोजना को समुदाय स्तर में कार्यान्वयन सहयोग जिम्मेवार रहने भी सामाजिक परिचालक भूमिका समुदाय तथा विद्यालय स्तर में बाल मैत्री समावेशी सुरक्षित सहभागीमूलक शिक्षा आवास प्रवर्धन करना केन्द्रित रहे परियोजना अधिकृत को प्रत्यक्ष सुपर्यवेक्षण में काम करते सामाजिक परिचालक ने बाल बालिका को शिक्षा में बढ़ोस सहभागिता निरंतरता और संरक्षण में सुधार ल्याउन सचेतना गतिविधि समुदाय परिचालन विद्यालय समुदाय समन्वय और अनुगमन सहयोग सहजीकरण करने करी पांचजना महिला सामाजिक परिचालक आवश्यक पड़े इसी सूचना मार्फत जानकारी कराई दायित्व समुदाय परिचालक तथा सचेतना बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण और सकारात्मक अभिभावकत्व को अभ्यास को महत्व बारे सामुदायिक सचेतना सत्र संचालन करने बाल बालिका को विद्यालय भर्ना उपस्थिति सहभागिता और निरंतर नई प्रवर्धन करना अभिभावक प्रचारकर्ता विद्यालय और समुदाय परिचालन करने विद्यालय का कार्यक्रम बाल क्लब का गतिविधि सामुदायिक बैठक सचेतना अभियान को आयोजना में सहयोग करने शिक्षा गतिविधि में बाल बालिका विशेष गरी छात्र अपांगता भएका बाल बालिका सीमांतकृत बाल बालिका और जोखिम में रहकर समूह को सहभागिता प्रवर्धन करने और विद्यालय सुधार का पहल सामुदायिक स्वामित्व और सहभागिता प्रोत्साहन करने विद्यालय तथा बाल सहयोग समुदाय और विद्यालय स्तर में बाल मैत्री तथा समावेशी शिक्षा गतिविधि कार्यान्वयन करना विद्यालय सहयोग करने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलाप संचालन करना शिक्षित तथा विद्यालय सहयोग करने बाल क्लब समकक्ष सहयोग समूह और विद्यार्थी सहभागिता संयंत्र सुदृढ़ बनाने सहयोग करने अनुपस्थित हुए विद्यालय छोड़ी जोखिम में रहकर व शिक्षाबाट वंचित बाल बालिका संग नियमित अनुगमन करने बाल बालिका को सिकाई सहभागिता में असर पारने अवरोध समाधान करने अभिभावक शिक्षक र सामुदायिक नेतासंग समन्वय करने बाल बालिका अभिभावक समुदाय बाल संरक्षण र संरक्षण सचेतना प्रबोधन करने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेतासंग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवाला र संघ संस्थासंग समन्वय करी परियोजना अधिकृतलाई सहयोग करने परियोजना कार्यान्वयन सुदृढ़ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण करने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेहता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बालमैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिम घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बालबालिकाको समावेशी सहभागितालाई प्रावधान गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बालबालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रबन्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नु पर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यसले सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्रश्न उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिइन्छ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिइन्छ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचना बारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिइन्छ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। के पढ़ो अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। या म्याक अफिस र मोबाइलमा आधारित संचार उपकरणहरू बारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिइन्छ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नु गरिन्छ। मातृ दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864614993 इमेल विष्णु उपाध्याय @samarthifoundation.org लुकुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861212228 इमेल निमा शेर्पा @samarthifoundation.org नेचा सेलेन गाउँपालिका राशि ढुङ्गाना सम्पर्क नम्बर 9840195848 इमेल राजक ढुङ्गाना @samarthifoundation.org केपिलास्टोरी गाउँपालिका शुभ उपस नम्बर 9848643858 इमेल bhajal.shubha@gmail.com र अस्तिलो खर्च गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767638343 इमेल अभिषेक शाह@samarthifoundation.org

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: एकाइदा बीमा का चल फायदे फायदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाउ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रंगसहापथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
4: सीधे कुरा प्रश्न विचार युवो उज्याला रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट निवृत्ति भरण अर्थात पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्त भएर पदमा बहाल रहन्जेल पेन्सन पाउने छैनन्। यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीले भने पदमा नियुक्त भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ। सर्वोच्च अदालतको आदेश अनुसार सरकारले यो संशोधन विधेयक ल्याएको हो। विदेशको खबर सिंगापुरले सार्वजनिक बसमा यात्रुहरूका लागि नयाँ नियम लागू गरेको छ। अब बसको सीटमा खुट्टा राखेमा ठूलो आवाजमा अडियो बजाएन वा बसभित्र खाने पिउने र फोहोर फालेमा 500 SGD जरिवाना हुन सक्ने बीबीसीले जनाएको छ। बस टर्मिनलभित्र अन्य यात्रुका लागि अवरोध वा खतरा सूचना गर्ने वा सार्वजनिक बस इन्टरचेन्ज वा टर्मिनलको कुनै पनि भाग फोहोर गर्ने जस्ता गम्भीर प्रकृतिका कचराहरूका लागि $5,000 जरिवाना गर्ने उल्लेख छ। यातायात सञ्जालको विस्तारसँगै विश्वभरका शहरहरूले यात्रुको यात्रा शान्त र सहज बनाउने खराब व्यवहार विरूद्ध सक्रिय रूपमा कड़ा कदम चालिरहेका छन्। खेल खबर जापानमा चलिरहेको विशेष संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेल नेपालले श्रीलंकालाई 34-24 हरायो। उसँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। यसै पुरूष कबड्डीमा नेपालले सन्तुलन जित हासिल गरेको छ। आज समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको छ। पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तिखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउनुभएका छन्। एनपीएलको टोली जनकपुर बोल्ट्सले तेस्रो संस्करणको लागि इफ्तिखारलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ। एनपीएल आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म कीर्तिपुरमा रहेको त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ। भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि पटक। कर्णालदेखि पूर्वी भागमा वर्षा गराउने प्रणाली सक्रिय। भोलि देशभर ठूलो पानी पर्ने। अबका 3 दिन विशेष प्रावधानी अप्नाउने सरकारको आग्रह। लगातारको वर्षाले सड़कहरू अवरूद्ध हुन थाले। पृथ्वी र दिल्ली राजमार्ग रातिमा बन्द हुने। कान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव। सरकारी संयन्त्रमा सरूवा बढ़ुवाको विकृति जटिल बनेको सत्तारूढ राष्ट्रपतिका महामन्त्री आचार्यको भनाई। तत्काल स्वायत्त सरूवा बोर्ड गठन गर्नुपर्ने माग। सिंगापुरमा सार्वजनिक बसमा यात्रुका लागि नयाँ नियम। बसको सीटमा खुट्टा राखेमा र ठूलो आवाजमा अडियो बजाउने 500 SGD जरिवाना हुने। र एसियाली खेलकुदको महिला कबड्डीमा नेपाल सेमी फाइनलमा पुरूष टोलीको सान्त्वना जित। पाकिस्तानका इफ्तिखार अहमदले जनकपुर बोल्टसँग एनपीएल खेल्ने।
3: शान्ति र आनन्दको अनुभूति सहरबाट नजिकै।
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर
6: 98 61 59 66 र 98 41 29 54 81 वेबसाइट jhule.com.np
7: एमडीएल सर्वसुलभ आवास कर्जा
8: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
7: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
8: विशेषताहरू 3 करोडसम्मको कर्जा सुविधा
7: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
8: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
7: न्यून सेवा शुल्क न्यून ब्याज दर
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
9: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
10: कृषि मन्त्र मार्क सिंह
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ यूरिया मलको प्रयोग नगरौं असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ
4: झलक रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद जोखिम घटाउन पूर्व तयारी र प्रतिकार संयन्त्र सक्रिय अवस्थामा रहेको जनाएको छ महानगरकी कार्यवाहक मेयर सुनिता डंगलको अध्यक्षतामा बसेको महानगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले ढल मंगल नाली तथा क्यास पिटलाई नियमित सफाई गर्ने उद्धार सामग्री तयारी अवस्थामा राख्ने सूचना प्रणालीलाई चुस्त बनाउने र वडा तहदेखि संसद निकायसम्मको समन्वय प्रभावकारी बनाउने बैठकले जल तथा मौसम विज्ञान विभाग राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त हुने अवस्थाको तथ्यका आधारमा महानगरवासीलाई सुरक्षित रहन सूचना प्रवाह गर्ने निर्णय पनि गरेको छ महानगरपालिकाले पूर्व तयारी अन्तर्गत 6 वटा ऱ्याफ्टिङ बोट 6 वटा पानी तान्ने पम्प 5 वटा जेट मिसिन 200 जना नगर प्रहरी उद्धारकर्ता तयारी अवस्थामा रहेको छ डुबानका समस्या समाधानका लागि दैनिक 18 जना जनशक्ति र नियमित सफाईका लागि दैनिक 300 सरसफाई गर्ने परिचालित भएका छन् काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा कुमारीको सामूहिक पूजा सम्पन्न भएको छ इन्द्रजात्रा पर्व अनुसार निम्न ठहराएको भोलिपल्टदेखि कुमारीको पूजा गर्ने परम्परा रहेको छ कलेजु भवानी मन्दिर अगाडि महिनावारी शुरू नभएका बालबालिकाहरूलाई वैदिक परम्परा अनुसार सामूहिक कुमारी पूजा गरिएको हो यसरी सामूहिक कुमारी पूजा गर्नाले सुख शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ यस्तै कुमारी पूजा गर्दा उनीहरू रोग आदिबाट सुरक्षित रहने पनि जनविश्वास रहेको छ वन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागले नेपाली साहित्य लोक साहित्य तथा भाषा व्याकरणका विशिष्ट व्याकरणका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने भएका प्राध्यापक डाक्टर चुडामणि बन्धुलाई सम्मान गरेको छ विभागको 73 स्थापना दिवसको अवसरमा कृतिपुरमा आज आयोजित कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले प्राध्यापक डाक्टर बन्धुलाई सम्मान गर्नुभएको हो नेपाली साहित्य लोक साहित्य तथा भाषा व्याकरणको अध्ययन अनुसन्धान र प्रवर्धनमा डाक्टर बन्धुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरेको विभागले जनाएको छ भक्तपुरको मध्यपुर तिमी नगरपालिका एक लोकन्थली सड़कमा बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ काठमाडौँबाट भक्तपुरतर्फ गुडिरहेको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मध्यपुर तिमी 6 नगदेश बस्ने 22 वर्षका अनिश छुजुको ज्यान गएको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते भएका छुजुको भक्तपुर इन्टरनेशनल अस्पतालको सुल्तानमा उपचार क्रममा ज्यान गएको हो दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक लगातारको वर्षमा सड़कहरू अवरूद्ध हुन थाले पृथ्वी र विधि राजमार्ग रातिमा बन्द हुने एकान्ति लोकपथ पूर्ण रूपमा अवरूद्ध अत्यावश्यक बाहेक लामो यात्रा नगर्न सुझाव विपद जोखिम घटाउन काठमाडौँ महानगरको पूर्व तयारी उद्धार सामग्री तयारी अवस्थामा राख्नेदेखि सूचना प्रणालीलाई चुस्त बनाउने निर्णय र काठमाडौँको वसन्तपुर दरबार क्षेत्रको कुमारीको सामूहिक पूजा सम्पन्न अहिलेलाई 4 भन्ज्याङ भित्रका खबर यति नै बेलुका बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी

0: Things that come out just to be charged. The show for you, which I move with you get worse. Catch my mama, not David Harris. सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलु उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उच्च गति भरपूर कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि देशहरू इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने देशहरू इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 भन्दरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने देशहरू इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप।
4: एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड मज्जाको लगानी गर्ने अवसर।
1: अब लगानी गरौं भविष्यका लागि किनकि अवसर छ सही लगानीको।
4: एनआईसी एसिया क्यापिटल लिमिटेडले ल्याएको छ म्युचुअल फण्डमा लगानी गर्ने सुनौलो अवसर।
1: यही असोज 7 गतेदेखि असोज 13 गतेसम्म निश्चिन्त लगानी गर्न सकिने आईपीओ खुल्ला एनआईसी एसिया इक्विटी अपर्च्युनिटी फण्ड। 10 वर्ष योजना दीर्घकालीन वृद्धिको सम्भावना अनि अनुभवी व्यवस्थापन र विविधीकृत लगानी सबै एउटै फण्डमा। त्यसैले बचत मात्रै गरेर नबस्नुहोस्। बचतलाई आफ्नो वित्तीय लक्ष्य अनुसार आजै लगानी गर्न सुरु गर्नुहोस्।
4: आवेदनको लागि मेरो शेयर आसबा सदस्य ब्याङ्क तथा वित्तीय संस्था र एनआईसी एसिया मोबाइल ब्याङ्क प्लेटफर्मबाट सजिलै एप्लाई गर्न सकिन्छ।
1: थप जानकारीको लागि 98514-03-31 वा 97685-49-48 सम्पर्क गर्न सक्नुहुनेछ।
4: अवसर सँगै अघि बढ्दै
1: एनआईसी एसिया क्यापिटल लिमिटेड। अब लगानीको पालो तपाईँको। कृपया योजनामा लगानी गर्नु अघि विवरण पुस्तिका राम्रोसँग अध्ययन गर्नुहोला।

0: मानव संस्कृति तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्।
0: देश विघन र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघन तथा ओसार पसारको रोकथाम गर्ने नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा संचालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुम सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एडाङ्गना संखोसभा बुम मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुमुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-77-34 अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्रु एक चेरेम।

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू धर्म गुरू जीवहरू आमा बुबा दाजु भाई दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। खेन्छिन साङ्गे राङजुङ रिम्पोछे सेङ्गा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नु।

0: ज्ञानकेन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञानकेन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको चयन वा भ्याट प्रमाणपत्रको प्रतिलिपि। आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि। कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि। स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिनेछु घोषणा पत्र। प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-130 वा 98-69-9545-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98-059-90-94 र 98-63-68-64-18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर।
3: राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ। दाउन मेरो साथी,
4: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे। छानी छानी किन्ने हो आज।
2: राईको सादा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको सादा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुरुत कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: मेरो त हात खुट्टा अरुणा झनझन गर्छ। तिमासले भण्डान बनायो, मेरो पनि के के हो के के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने तनाव छ। थाकेर हिरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ। हामी सिधै सँगै जाउँ।
1: यहाँ नक्सा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षवर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आन्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाजु पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824747718, 9843349696 र 9861314472। आन्जी औषधालय, सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
7: आया भनेर पो बसेछ त, बिरान भोक्या हो। 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
8: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
7: हो र के डेन्टल रे?
1: एभरेस्ट डेन्टल क्लिनिक सोलुदुत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
8: हाम्रा सेवाहरू
1: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
9: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोप्राइटर श्रीराम सहनी, सम्पर्क 9821129990 र 9746583487।
10: दोहोरो आज मेरो जन्मदिन हो, याद त छ नि।
11: संसार की सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउला र? ल आँखा बन्द गर त।
10: त्यसै जिस्किन हुन्छ हजुर पनि। ल आँखा बन्द गर।
11: ल अब आँखा खोल त।
10: वाउ कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राजसंसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840 56 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोलु भुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलु।
12: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
12: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 9558870305 र 9861034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
13: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजार त 4-4 वटा पसल चाहे कतै पाउनु। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हो। नसुनु बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्ग खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
12: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 2 नारायण श्रेष्ठ 9763000

0: राजा काट्ने वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुह सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाने नि है?
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो थियो? हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
6: नमस्ते, कति टाइमले पाल्नुभयो?
5: आज रिनाले यसको जान्न भन्नु, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ओए साथी, हेर नि, के खतरा समाचार आइसक्यो? भारत ट्रेन अब चाहिँ के हुने?
9: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइसक्यो र सामाजिक सञ्जालमा आउने यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआत्तिन, यसो त डल्लै लगिहाल्छ नि।
8: अरे, मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ।
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि त्यस्तो त।
2: सरिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त?
1: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिनीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
0: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, तराउँछ, टाउको दुख्यो भन्छ, के गर्नु होला?
4: यहाँ उभ्याउनुहोस् एकचोटि तोलेर। अनि खाना कति खान्छ?
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस् अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देख्नु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
5: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाउनु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: वन जंगल को सीमा घर आतंक।

0: साथी भाई बनो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: दीदी आज भोलि मेरे श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुपाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्छे। पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर रुचाउनु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौसो कलकत्तामा बस्नु जस्तै लक्ष्य छ त। कतै लागौसो त भाइ के भएको तिमीलाई? मुदाइदी भन त।
3: खै दिदी के भन्नु, साथीहरूले गाँदा खान जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुक्कै हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: भारतमा मद सृजना गरी दुवैसरी तुल्याउने वस्तु वा पदार्थ नागु पदार्थ वा नागु औषध हो। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग प्रसार प्रसार रोकथाममा जोड़ दिनु, स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो। लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खगु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्। आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर। होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्। त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
1: नेपाल सरकार विज्ञापन हो।
2: खै जन्मदर्ता दिनुहोस् त।
6: जन्मदर्ता गरेको छैन नि म्याडम।
2: ल, जन्मदर्ता नभए त विद्यालय भर्नु हुँदैन नि।
6: मलाई त थाहा नै थिएन नि।
2: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भन्यो
2: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भूमिदानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
3: मलाई मुखले घाँटेको क्यान्सर छ। बाँचेर पनि मलाई तुङ्गे भयो।
9: म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य श्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के भयो? के को हल्ला खुल्ला हो?
12: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
11: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नि सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
12: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो। पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
13: हो त है, हामीले त ध्यानै नदिएको।
12: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ। तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश नियन्त्रण। नेपाल सरकार विज्ञापन बोर्ड।
14: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा निर्देश समाप्त छ।
15: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
16: किन खोज्नु भएको होला हजुर?
15: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
15: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ। तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
16: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। त्यो यसो नगरौँ न हजुर।
2: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हुन, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियो।
2: यदि तपाईँको दशामा चन्द्रसाथ पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे कुमिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852555768 अङ्कमा 9852555768।

0: लाभान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि संघ, कृषि सहकारी, कृषि उद्यमी, कृषि कमहरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजात तर्फमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याच लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पद्मालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मालको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषकसँग कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषकसँग कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावमा व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह रहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301400 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूजा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय कुनै प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-58-46-76 सम्पर्क गर्न सक्नुहुनेछ। गर्मेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
1: हेलो, हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुस् त तपाईको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पहुँच है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आउ त नानी यहाँ हेर त यहाँ बिङबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
3: ल हेलो नमस्ते
2: हेलो हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
2: ए नानी के भने रहेछ के भयो
3: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है
2: ल ल ल किन दिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ
4: अनलाइन ठगी बारे सचेत बनौं यसबाट आफू पनि जोगिउँ र अरूलाई पनि जगाउँ
1: नेपाल सरकार विज्ञापन बोर्ड
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी
1: मानव देशभित्र तथा ओसार पसार जग
0: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य एक ब्लक संचालन गर्ने कार्यसूत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रद्दीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिश पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 08351130 र 98 69 45 76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता त्रिस्तरीय संस्करण संचालन हुने सम्बन्धी सूचना। एकमात्र दुपोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंगिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000को साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000को साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 98 42 81 52 40, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 60 31 37 40। उपस्थित भिसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला। सब जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई, गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित पद और समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासु बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकासु बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अस्थि घटना मा वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे विश्वसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास साफ सोल।

महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटांग सोलुखर्क र केतिलासरी गाउँपालिका सोलुखुमुको लिखुपुखी गाउँपालिका मापी भुकुसी गाउँपालिका र नेचरसल्यान्ड गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदायसँगको संलग्नतालाई सुदृढ गर्दै बाल मैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा व्यवसाय प्रवर्धन गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा पढ़ोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्वबारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाई तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोड्ने जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाई र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने सम्बन्धित तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बाल मैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिममय घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्त
तुरन्तै रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नुपर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीडन सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचनाबारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। एमएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाको उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नु गरिन्छ। मापे दुतकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864064193 इमेल विष्णु उपाध्याय@samarthifoundation.org लुकुपिके गाउँपालिका निमा शेर्पा सम्पर्क नम्बर 9861221228 इमेल nimashirpa@samarthifoundation.org नेचा सेलेन गाउँपालिका राशि ढुङ्गाना सम्पर्क नम्बर 9840105 इमेल rasakdhungana@samarthafoundation.org इपिला स्टोरी गाउँपालिका पूर्व उपाध्यक्ष नम्बर 9848683358 इमेल hazal.shubha@gmail.com र ऐसी खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9766383347 इमेल अभिषेक शाह@samarthafoundation.org

0: काण्ड म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गति 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो पाएका छौं। सोही राष्ट्रिय विपत्तिको हिजोलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति दोहोर्याउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुधार शुरू।

0: अधिकार सबै विशेषज्ञ आजकल आफ्नो
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सुख

0: হচ্ছে পুরাল কাজ ফলে আরে
1: দিদি
0: আমার আনন্দ।

I'm

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। त्यसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसाउ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लैन त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आम चिन्तन।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माग्नुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखि सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय यदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुरुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरिङ प्रणाली मुम्बु नेटवर्क प्रणाली एभरेस्टिङ प्रणाली सम्पर्क नम्बर 97-68-37-34 अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुरुङ एक चेरे।

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेम्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। खेलछिन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेलको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदेम्बा 9 दोरा खर्क। कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर

0: Tondo FM, it's the 1.3 megahertz. Ujjwal bhavishyako lagi hamro abhiyan.
1: कृषि कैंटीन र सुनखुम्बु को कृषि प्रबन्धन कार्यक्रम संचालन हुने सम्बन्धी सूचना कृषि कैंटीन र सुनखुम्बु को चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम संचालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रही इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल aqc@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको पेन वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथ ही कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869745076 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। यदि तपाईँको दशामा चेन्नसा पोतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणै स्थापना केन्द्र एसआरडीसी काभ्रे बनेपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768

0: हेलो
1: हेलो हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो नमस्ते
0: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भनेर के भयो
2: भन्नुहोस् ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराऊ
4: अनलाइन ठगी बारे सचेत बनौ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ

उद्देश्य भूल रेस प्रतियोगिता देशको संस्करण संचालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज 248 किलोमिटर प्रतियोगितामा खेलाड़ीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाड़ीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाड़ीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा त्योभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाड़ीको नागरिकताको प्रमाण पत्र वा खेलाड़ीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राय, सम्पर्क नम्बर 98-42-81-46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98-37-31-37-40। उपस्थित विश्वको परिमिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97-45-40-02-60, अनुराज बस्नेत 98-51-17-24-19, विपिन तामाङ 98-62-93-02-64 र राजकुमार राई 98-52-85-54-57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू एकासी बिरामी घाइते भए, कुनै अंग भंग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि दुतोसी गाउँपालिका गाउँ कार्यपालिका।

नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वेतन नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्ष को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 08-5130-130 र 98-69-5546 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

महिला सामाजिक परिचालक आवश्यकता सम्बन्धी सूचना कार्यस्थल खोटाङ ऐसल खर्क र केतिलासगढी गाउँपालिका सोलुकुमुको लिखुपुके गाउँपालिका मापी भुकुसी गाउँपालिका र नेचरसल्यान्ड गाउँपालिकामा सामाजिक परिचालक बाल बालिका अभिभावक विद्यालय विद्यालय व्यवस्थापन समिति बाल क्लब तथा स्थानीय समुदाय संघको संलग्नतालाई सुदृढ गर्दै बाल मैत्री शिक्षा परियोजनाको समुदाय स्तरमा कार्यान्वयन सहयोग गर्न जिम्मेवार रहने गरी सामाजिक परिचालकको भूमिका समुदाय तथा विद्यालय स्तरमा बाल मैत्री समावेशी सुरक्षित र सहभागीमूलक शिक्षा आवासलाई प्रवर्धन गर्न केन्द्रित रहे परियोजना अधिकृतको प्रत्यक्ष सुपरिवेक्षणमा काम गर्दै सामाजिक परिचालकले बाल बालिकाको शिक्षामा बढ़ोस् सहभागिता निरन्तरता र संरक्षणमा सुधार ल्याउन सचेतना गतिविधिहरू समुदाय परिचालन विद्यालय समुदाय समन्वय र अनुगमन सहयोगलाई सहजीकरण गर्ने गरी पाँचजना महिला सामाजिक परिचालक आवश्यक परेको यसै सूचना मार्फत जानकारी गराइन्छ। उत्तरदायित्वहरू समुदाय परिचालक तथा सचेतना बाल मैत्री शिक्षा बाल अधिकार समावेशी शिक्षा संरक्षण र सकारात्मक अभिभावकत्वको अभ्यासको महत्व बारे सामुदायिक सचेतना सत्रहरू सञ्चालन गर्ने बाल बालिकाको विद्यालय भर्ना उपस्थिति सहभागिता र निरन्तरलाई प्रवर्धन गर्न अभिभावक हेरचाहकर्ता विद्यालय र समुदायलाई परिचालन गर्ने विद्यालयका कार्यक्रमहरू बाल क्लबका गतिविधिहरू सामुदायिक बैठकहरू र सचेतना अभियानहरूको आयोजनामा सहयोग गर्ने शिक्षा गतिविधिहरूमा बाल बालिकाहरू विशेष गरी छात्रहरू अपाङ्गता भएका बाल बालिका सीमान्तकृत बाल बालिका र जोखिममा रहेका समूहहरूको सहभागिता प्रवर्धन गर्ने र विद्यालय सुधारका पहलहरूमा सामुदायिक स्वामित्व र सहभागितालाई प्रोत्साहन गर्ने विद्यालय तथा बाल सहयोग समुदाय र विद्यालय स्तरमा बाल मैत्री तथा समावेशी शिक्षा गतिविधिहरू कार्यान्वयन गर्न विद्यालयलाई सहयोग गर्ने बाल केन्द्रित सिकाइ तथा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्न शिक्षित तथा विद्यालयहरूलाई सहयोग गर्ने बाल क्लब समकक्षी सहयोग समूह र विद्यार्थी सहभागिता संयन्त्रलाई सुदृढ बनाउन सहयोग गर्ने अनुपस्थित हुने विद्यालय छोडी जोखिममा रहेका वा शिक्षाबाट वञ्चित बाल बालिकासँग नियमित अनुगमन गर्ने बाल बालिकाको सिकाइ र सहभागितामा असर पार्ने अवरोधहरू समाधान गर्न अभिभावक शिक्षक र सामुदायिक नेताहरूसँग समन्वय गर्ने र बाल बालिका अभिभावक र समुदायहरूमा बाल संरक्षण र संरक्षण सचेतना प्रवर्धन गर्ने समन्वय तथा सरकारवाला संलग्नता विद्यालय विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघ बाल क्लब र सामुदायिक नेताहरूसँग नियमित संचार तथा समन्वय कायम राख्ने स्थानीय शिक्षा सरकारवालाहरू र संघ संस्थाहरूसँग समन्वय गरी परियोजना अधिकृतलाई सहयोग गर्ने परियोजना कार्यान्वयनलाई सुदृढ पार्न बाल बालिका परिवार शिक्षक र स्थानीय सरकारवालासँग सकारात्मक सम्बन्ध निर्माण गर्ने र आवश्यकता अनुसार सामुदायिक बैठक विद्यालय भ्रमण र स्थानीय समन्वय गतिविधिहरूमा भाग लिने अनुगमन अभिलेखीकरण तथा प्रतिवेदन उपस्थिति भर्ना सहभागिता र सामुदायिक प्रतिक्रिया फेसबुक लगायतका आधारभूत शिक्षा सम्बन्धी तथ्याङ्क संकलनमा सहयोग गर्ने फिल्ड स्तरमा आयोजना गरेका गतिविधिहरूको अनुगमन गर्न र कार्यान्वयनका चुनौतीहरू पहिचान गर्न सहयोग गर्ने परियोजना क्रियाकलापहरूको प्रतिवेदन बैठकका निर्णयहरू सहभागिताको अभिलेख सफलताका कथाहरू र सामुदायिक प्रतिक्रियाहरू अभिलेख गर्ने परियोजना अधिकृतलाई नियमित अध्यावधिक विवरण र कार्यक्षेत्रका गतिविधिहरू अध्यावधिक गर्ने र विद्यालय र समुदाय स्तरमा जवाफदेता र प्रतिक्रिया संयन्त्रलाई सहयोग गर्ने नीति पालना तथा समावेशीकरण सबै गतिविधिहरूमा बाल संरक्षण लैंगिक समानता अपाङ्गता र समावेशीकरण तथा गैर भेदभावलाई प्रवर्धन गर्ने बाल बालिका र समुदायसँग सुरक्षित सम्मानजनक र बाल मैत्री अन्तर्क्रिया सुनिश्चित गर्ने संस्थागत प्रक्रिया अनुसार संरक्षण सम्बन्धी जोखिममय घटनाहरूको तुरन्त रिपोर्ट गर्ने परियोजनाका गतिविधिहरू संस्थागत नीति आचार संहिता तथा दाताका आवश्यकताहरू अनुसार कार्यान्वयन भएको सुनिश्चित गर्ने र परियोजनाका गतिविधिहरूमा सीमान्तकृत र जोखिममा परेका बाल बालिकाको समावेशी सहभागितालाई प्रवर्धन गर्ने बाल संरक्षण सामाजिक परिचालकले सबै गतिविधिहरूमा बाल बालिकाको सुरक्षा र कल्याण सुनिश्चित गरेर बाल सुरक्षा वातावरण प्रवर्धन गरेर संस्थागत प्रक्रियाहरू अनुसार जुन विषय र घटनाहरूको तुरन्तै
पुलिसले रिपोर्ट गरेर बाल दुर्व्यवहार र शोषणमा संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्नुपर्नेछ। सामाजिक परिचालकले उच्च आचरण कायम राखेर सुरक्षित र सम्मानजनक वातावरणको प्रबन्धन गरेर र संस्थागत प्रक्रियाहरू अनुसार जुनसुकै सरोकारवाला विषयहरू तुरन्त रिपोर्ट गरेर यौन शोषण दुर्व्यवहार र यौन उत्पीड़न सम्बन्धी संस्थाको शून्य सहनशीलता नीतिलाई कायम राख्न आवश्यक छ। यस्तै सामाजिक परिचालकले समावेशी कार्यस्थललाई प्रबन्धन गरेर लिंग जात उमेर क्षमतामा विविधताको समानता गर्दै लैंगिक समानता अपाङ्गता र सामाजिक समावेशीकरणलाई सक्रिय रूपमा सहयोग गर्ने अपेक्षा गरिन्छ। आवश्यक शैक्षिक योग्यता तथा अनुभवहरू प्लस टू उत्तीर्ण शिक्षा विकास अध्ययन समाजशास्त्र वा सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भएकालाई प्राथमिकता दिनेछ। समुदाय परिचालन शिक्षा परियोजना बाल केन्द्रित कार्यक्रम वा सामाजिक विकासका पहलहरूमा न्यूनतम एक वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ। ग्रामीण वा दुर्गम क्षेत्रका विद्यालय बाल बालिका अभिभावक र समुदायसँग काम गरेको अनुभवीलाई प्राथमिकता दिनेछ। बाल मैत्री शिक्षा बाल संरक्षण वा समावेशी शिक्षाका पहुँचहरूबारे जानकारी हुनु एक फाइदा हुनेछ। नेपालको शिक्षा प्रणाली स्थानीय सरकारको संरचनाबारे आधारभूत ज्ञान भएकोलाई प्राथमिकता दिनेछ र सामुदायिक बैठक सचेतना सत्र वा परिचालन गतिविधिहरू सहजीकरण गरेको अनुभव भएकोलाई प्राथमिकतामा राखिनेछ। अंग्रेजी र नेपाली दुवै भाषामा राम्रो संचार सिप लेखाई र बोलाई तथा स्थानीय भाषाको ज्ञान हुनुपर्नेछ। यामएस अफिस र मोबाइलमा आधारित संचार उपकरणहरूबारे आधारभूत ज्ञान हुनुपर्नेछ। बाल अधिकार संरक्षण र समावेशी शिक्षाका सिद्धान्त प्रति प्रतिबद्धता हुनुपर्नेछ। राम्रो अन्तर्वैतिक वार्ता र समन्वय सिप हुनुपर्नेछ। उच्च सत्यनिष्ठ विविध संस्कृति र समुदाय प्रति सम्मानजनक अभिवृद्धि हुनुपर्नेछ। मल्टिपल टेक्स्ट व्यवस्थापन गर्ने र तोकेको समय सीमा भित्र काम सम्पन्न गर्ने क्षमता हुनुपर्नेछ। दुर्गम क्षेत्रमा स्वतन्त्र रूपमा काम गर्ने क्षमता हुनुपर्नेछ र स्थानीय समुदाय र परियोजना सञ्चालित जिल्लाका उम्मेद्वारहरूलाई प्राथमिकता दिनेछ। निवेदन दिनका लागि योग्यता पुगेका इच्छुक व्यक्तिहरूले 25 सेप्टेम्बर 2026 भित्र निवेदन बायोडाटा नागरिकता तथा शैक्षिक प्रमाण पत्रको प्रतिलिपिहरू लगायत कागजातहरू सहित पालिका अनुसार तल उल्लेखित व्यक्तिहरूलाई सम्पर्क गर्नुहुन गरिन्छ। मापी दुधकोशी गाउँपालिकाका लागि विष्णु प्रसाद उपाध्याय सम्पर्क नम्बर 9864614993 इमेल विष्णु उपाध्याय @samarthifoundation.org लुकुपिके गाउँपालिका निमास शेर्पा सम्पर्क नम्बर 9861221228 इमेल निमास शेर्पा @samarthifoundation.org नेचा च्यानल गाउँपालिका राशि ढुङ्गाना सम्पर्क नम्बर 9840195848 इमेल राजक ढुंगाना @samarthafoundation.org केपिलास करी गाउँपालिका पूर्व उपाध्यक्ष नम्बर 9848683358 इमेल hazal.shubha@gmail.com र ऐसी खर्क गाउँपालिका अभिषेक विक्रम शाह सम्पर्क नम्बर 9767381347 इमेल अभिषेक शाह @samarthafoundation.org रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना गति 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पोहरो ठूल जीवन को स्मृति प्रति हमी गहरो सफा सही राष्ट्रीय विपत्ति को बुझीलाई गंभीरतापूर्वक ध्यान दी उत्तर मैराथन को नीति सारिक हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति जुटाभिक अतिथ सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद दी नया नीति में इस मैराथन भव्य र सफलतापूर्वक संपन्न गर्न हामीलाई थप सहयोग सुविधा तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पांडा निजोग संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको नीति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विहरा सम्बन्धी सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डुर शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुभाष सुबुन्दु।

0: ascultat s-a prăbușit o gheață. Aprinta e. Eticar pe pico. Dicatim da sa pico sur de sat. Eticar pe când a carpet cu pasare. Etico logo nu ne-a mai sunt la. Eticar pe. Carpet cu șința.
1: Bati cu tat. Hai chiar
2: नेपाल विद्युत प्राधिकरण स्वरूप खुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैं टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अपराध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निश्चय पुलमा आगो लागेको तार नत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुने बाटो बस्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
3: समयमै महसुल दिँदा उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

प्रधान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवर्धन अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवर्धन अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याट लागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक संचालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी 50%, लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफुल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी 50%, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 को भन्सर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301404 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, सभा तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी एकै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिनु सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवर्धन अनुदान नियमावली 2078 अनुसार

0: तथा सुकरद्ध हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत तीन आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढ़ी अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385120131 र 98 59 45 76 सम्पर्क गर्न सक्नुहुन्छ। रमेशन चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: Not the rule of Sunday, but he is the best day, Rosie.

0: ぜひ人生を参考にしてください。
1: 오셔도되는데기가거슬러서안쉬고내주인어느새끼는요
2: 고생잘알겠어야어떻게뻗대하세요여러분쌈만직성공마오는어떻게뻗대하는버릇이다무태로나막수준하고섭섭이제나한테나이제도전쟁이할수는
1: 아니요무태로나막만져제일용이거지
2: 근데다되면
1: 다되면
2: 순아무차수순아원에고앞에다하나의나빠에그구라를넣는와퍼일하는구라로아니브라믹수순아원에고제자민자민미에트워스앞으로파이다와스와스터가라기퍼일하는걸릇수순아오이스타수순아로사마자이브라믹바나오처컴듯바르처미라사바나오처로어비스와스텀수순아걸처
1: 오호디슈나이터이스타수순아시나이버리우린거지
2: 오늘भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन टिकिङ गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: सरकार आज का बाल बालिका भोलि का प्रधान
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौन त, विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटी गृह व्यवहार दबाव कर्काप वा शिष्टाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमेत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Wherever you are, stay connected with Wider World with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
0: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
3: हरेक मान्छेको सपना जपना र चाहना पैसा
4: पैसामा छ शक्ति पैसामा छ सहारा
3: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ
4: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
3: यो छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बनाउने
4: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
3: पैसा को आवश्यकता महत्व र यथार्थ बताउने
4: इतिहास गाथा र कथा गाँठका कुरा
3: गाँठका कुरा
4: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
5: उज्याला रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले लगातारको वर्षा देशभरको जनजीवन प्रभावित आइतबारसम्म उच्च जोखिम सावधानी अप्नाउन र पूर्व सूचना पाउनसाथ सुरक्षित हुन विज्ञको सुझाव बाढ़ी र पहिरोको जोखिम कारण केही सड़क अवरूद्ध धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने अत्यावश्यक नपर यात्रा नगर्न अपील लगाएका खबर प्रस्तुत
6: गरिन् प्रधानमन्त्री बालेन्द्र शाहले भोलि बिहान संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रलाई सम्बोधन गर्नुहुने भएको छ सभामा सहभागी हुन उहाँ हिजो अमेरिकाको न्यूयोर्क पुग्नु भएको हो प्रधानमन्त्री शाहले सम्बोधन अघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषय उठाउन तयारी गर्नु भएको छ विकसित तथा बढ़ी कार्बन उत्सर्जन गर्ने देशले जलवायु संकटको असर भोगिरहेका नेपाल जस्ता देशलाई न्यायपूर्ण सहयोग गर्नुपर्ने विषयमा नेपालको जोड़ छ यस्तै प्रधानमन्त्री शाहले भोटेकोशी बाढ़ी र जलवायुजन्य विपद जलवायुजन्य क्षति क्षतिपूर्ति र आर्थिक सहयोग हिमाली देशका समस्या नेपाल जस्ता न्यून उत्सर्जन गर्ने देशको अवस्था नेपालको वातावरणीय योगदान अन्तर्राष्ट्रिय सहयोग र सद्भाव लगायतका विषय महासभामा उठाउनुहुनेछ प्रधानमन्त्री शाह पर्सि शनिबार अमेरिकाबाट स्वदेश फर्किने कार्यक्रम छ
5: राष्ट्रिय योजना आयोगले गएको भदौ 10 गते रसुवा गढ़ी तथा भोस्टे कोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढ़ीबाट प्रभावितहरूको विवरण संकलन गर्न अनलाइन पोर्टल संचालन ल्याएको छ आयोगले अधिसूचना निकालेर बाढ़ीमा परिज्यान गुमाएका बेपत्ता भएका घाइते भएका तथा सम्पत्ति र व्यवसायमा क्षति बेहोरेका व्यक्तिहरूलाई यही असोज 15 गतिभित्र पोर्टलमा विवरण दर्ता गराउन आग्रह गरेको हो निर्माण योजना तथा आवश्यक बजेटको अनुगमन तयार पार्न यो विवरण संकलन गर्न लागि हो विशेष गरी रसुवा गढ़ी भोटेकोशी क्षेत्रमा स्थायी बसोबास नभएका तर कामका लागि पुगेका मजदूर चालक तीर्थयात्री तथा पर्यटकहरू बाढ़ीमा परेकाले उनीहरूलाई लक्षित गरी विवरण मागेको आयोगले जनाएको छ अरू जिल्लाबाट बाढ़ी प्रभावित क्षेत्रमा पुगी विपदमा परेका व्यक्तिका आफन्त वा कानूनी हकवालाले सम्बन्धित पालिका आयुक्तकीय कर्मचारी मार्फत पोर्टलमा विवरण भर्न सक्नेछन्
6: ताप्लेजुङको मेरिन्देन गाउँपालिका तीन व्यवहान बजारमा आज दिउँसो आगलागी भएको छ सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 घर जलेका छन् स्थानीय डण्डु शेर्पाको दुई तले घरमा रहेको कपड़ा पसल र होटलमा विद्युत सबै आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ आगलागीबाट मानवीय क्षति भएको छैन यसअघि 2077 सालमा पनि व्यवहान बजारमा ठूलो आगलागी हुँदा 40 भन्दा धेरै घर जलेका थिए आज दिउँसो सल्किएको आगो सशस्त्र प्रहरी बल सुरक्षाकर्मी र स्थानीय बासिन्दाको प्रयासमा नियन्त्रणमा आएको छ
5: नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठकबाट पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेताको जिम्मेवारीमा चयन हुनुभएको छ केन्द्रीय कमिटिको बैठक अघि आज भएको पार्टीको सचिवालय बैठकले वरिष्ठ नेतामा भण्डारी सहित केन्द्रीय सदस्यहरू मनोनयन हुने सूची पारित गरेको थियो पार्टीका पूर्व उपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्य दिने नदिने विषयमा लामो आन्तरिक बहस चलेकामा अहिले सर्वसम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उहाँको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आउँदो कार्यभारलाई प्रभावकारी रूपमा अघि बढ़ाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बैठकपछि एमाले सचिव पद्मा अरियालले भण्डारी जस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर मात्रै राख्न उपयुक्त नहुने भएकाले वरिष्ठ नेताको जिम्मेवारी दिएको बताउनुभयो। भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाएपछि यसअघि अध्यक्ष ओलीपछि दोस्रो वरीयतामा रहेका उपाध्यक्ष रामबहादुर थापा बादल वरीयता क्रममा तेस्रोमा पुग्नु भएको छ। त्यस्तै सचिवालय बैठकले सातजना नेताहरू ईश्वर पोखरी, प्रदीप गेवाली, देवराज घिमिरे, शिवमाया तुमाहन्थे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारीलाई स्थायी कमिटी सदस्यमा मनोनित गरेको छ। यी नाम पनि केन्द्रीय कमिटिबाट अनुमोदन भएको छ। यस्तै अन्य पार्टीबाट आएका 13 जनासहित 33 जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ। विधानमा 10% मनोनित गर्ने व्यवस्था अनुसार केन्द्रीय सदस्यहरू मनोनयन गरिएको हो। गएको असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक यही असोज 5 गतेदेखि चलेको केन्द्रीय कमिटिको बैठक आज सकिएको छ। केन्द्रीय कमिटिको बैठकबाट यसअघि अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पारित भएको थियो।
6: यसैबीच नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको 15 महाधिवेशन, परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प भनिरहेको छ। यस्तै लोगोमा बीपी कोइराला, सुबरा शमशेर, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्विर राखिएको छ। कांग्रेसको 15 केन्द्रीय महाधिवेशन यही असोज 16-19 गतेसम्म काठमाडौँको खुला मंचमा हुनेछ। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवासम्मले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई महाधिवेशन आयोजक समितिको संयोजक बनाएको समूहले असोज 15 गतेदेखि वडा अधिवेशन शुरू गरेर आउँदो मंगसिर 21-23 गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। संयोजक डाक्टर कोइरालाले संयोजकको हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये रूकुम पश्चिम बाहेक 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाउनु भएको हो।
5: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपतिका महामन्त्री एवं सांसद विपिन आचार्यले सरकारी संयन्त्रमा व्याप्त सरुवा र बढ़िरहेको अस्वस्थ अभ्यासप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आचार्यले नातागोता र शक्ति केन्द्रबाट हुने स्वार्थ प्रेरित दबाव रोक्न सरकारसँग तत्काल स्वायत्त सरुवा बोर्डको गठन गर्न माग गर्नुभयो। आफू राजनीतिमा आएपछि सबभन्दा बढ़ी दबाव नै सरुवा बढ़ुवाका लागि झेल्नु परेको त्यो यथार्थप्रति उहाँले सुशासनको कुरा गर्नेहरूलाई व्यक्तिगत स्वार्थका लागि ढाउने गरेको टिप्पणी गर्नुभयो। राष्ट्रपतिको वाचापत्रमा निश्चित विधि र पूर्वाधार मानका आधारमा काम गर्ने स्वायत्त सरुवा बोर्डको व्यवस्था स्पष्ट उल्लेख भएको स्मरण गराउँदै उहाँले यो बोर्ड तुरन्त गठन गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद आचार्यको यो अभिव्यक्तिले निजामती प्रशासन र राजनीतिमा जरो गाडेर बसेको भन्छन् र पहुँचको स्थितिमाथि पुनः गम्भीर प्रश्न खड़ा गरिदिएको छ।
7: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
8: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
7: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमा से बिजली सेवा जिस हो देश हो खुशी को कनेक्शन कृषि मंत्री नाग सिंह
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। यूरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सतर्कता अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर। हिजो घटेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निप्से 11.77 अङ्कले बढ़ेर 2629.8 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक बढ़ेकोमा उत्पादन समूहको शेयर 1.83% उकान लागेको छ। आज निप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। जो 6.35 करोड़ कारोबार भएकोमा आज 356 वटा कम्पनीको 1.72 करोड़ कित्ता शेयर 5.44 करोड़ रूपियाँमा किनबेच भएको छ।
2: अध्यापन विभागले श्रम अनुमति बिना काम गरिरहेका 88 जना सिनियर नागरिकको व्यावसायिक भिसा रद्द गरेको छ। सिन्धुलीको मोडर्न गाउँपालिकामा रहेको जयमान फुड्स पालीमा कार्यरत सिनियर नागरिकहरूले अन्य कम्पनीको नाममा व्यावसायिक भिसा लिएर उद्देश्य विपरीत काम गरेको पाइएपछि भिसा रद्द गरेको अध्ययन विभागले जनाएको छ। वंशीको मासु प्रशोधन गरी चिन्ह निर्यात गर्ने उद्देश्यले सिन्धु तियान फुड्स लिमिटेडको सहकार्यमा निर्माणाधीन उद्योगको सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरू सहितको टोलीले अनुगमन गरेको थियो। भिसा रद्द गरिएका नागरिकलाई अध्यागमन ऐन बमोजिम जरिवाना गरी देश निष्कासन अर्थात डिपोर्ट गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ। श्रम विभागका अनुसार कम्पनीले विदेशी नागरिकलाई काममा लगाउनका लागि आवश्यक पर्ने श्रम अनुमति लिएको थिएन।
3: काठमाडौँमा मनाइने ऐतिहासिक पर्व इन्द्रजात्राका सम्पूर्ण गतिविधि अब गल्ली म्याप एप मार्फत सजिलै थाहा पाउन सकिन्छ। काठमाडौँ महानगरपालिका र गल्ली म्यापको सहकार्यमा यो व्यवस्था मिलाइएको हो। एप मार्फत श्रीकुमारी गणेश र भैरवको रथ कुन स्थानमा छ, लाखे तथा पुनुकिसी नाच कहाँ भइरहेको छ भन्ने लाइभ जानकारी पाइनेछ। यसका साथै यात्राका क्रम प्रभावित हुने सड़क वैकल्पिक ट्राफिक रूट खानेपानी तथा शौचालय रहेका ठाउँहरूबारे पनि एपले जानकारी गराउनेछ। काठमाडौँ महानगरका कार्यवाहक मेयर सुनिता ढंगोलले यसपटक ट्राफिक र नागरिक सुविधाका थप फिचर समेटिएको बताउनुभयो। प्रविधिको प्रयोगले यात्रा अवलोकनकर्तालाई समय बचत हुनुका साथै आवागमन थप सहज हुने विश्वास लिएको पनि कार्यवाहक उपमेयर डंगोलले बताउनु भएको छ।
2: विभिन्न अन्तर्राष्ट्रिय मानिसबाट आवाकी लुसुन सहित भारतीय नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ। कतारको दोहोरमा हुँदै काठमाडौँमा आएका 42 वर्षका मोहम्मद चेरा थोडीलाई मानिसको पार्किङ क्षेत्रबाट 536 ग्राम सुनसहित प्रहरीले पक्राउ गरेको। यस्तै कतारबाट आएका अर्का एक नेपाली पनि सुनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा 12 को पचरौता नगरपालिका 1 का 33 वर्षीय अनिश अन्सारी छन्। प्रहरीले उनको साथबाट 69.6 ग्राम सुन बरामद गरेको छ। पक्राउ परेका दुवैजनालाई सुनसहित प्रहरी वृत्त गौशाला पठाएको छ।
3: नेपाल दर्पणमा अब केही विदेशका खबर। सिंगापुरले सार्वजनिक बसका यात्रुका लागि नयाँ र कड़ा नियम लागू गरेको छ। नयाँ नियम अनुसार बसको सीटमा खुट्टा राखेमा, ठूलो आवाजमा अडियो वा संगीत बजाएमा, खाने पिउने गरेमा तथा फोहोर फालेमा 500 सिंगापुर डलर अर्थात झण्डै 60,000 नेपाली रूपियाँसम्म जरिवाना हुन सक्नेछ। त्यस्तै बस टर्मिनलभित्र अन्य यात्रुलाई अवरोध वा खतरा सिर्जना गरेमा र भौतिक संरचनामा फोहोर पारेमा 5,000 डलरसम्म जरिवाना गरिने बीबीसीले जनाएको छ। यात्रालाई शान्त र सहज बनाउन विश्वका अन्य शहरहरूले पनि यस्तै कडाई गरिरहेका छन्। पोल्याण्डको काक्रुप शहरमा ठूलो आवाजमा मोबाइल बजाएमा 52 अमेरिकी डलरसम्म जरिवाना लिने गरिन्छ भने बेलायतमा पनि सार्वजनिक गाड़ीमा अनुमति बिना ध्वनि निकाल्न प्रतिबन्ध लगाइएको छ।
2: इरानका राष्ट्रपति मसूद पेजस्कियानले संयुक्त राष्ट्रसंघको 81 महासभालाई सम्बोधन गर्दै आफ्नो देशमाथि लगाएका एकपक्षीय प्रतिबन्धहरूको कड़ा आलोचना गर्नुभएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयले बोल्दै राष्ट्रपति पेजस्कियानले इरान विरूद्ध बाह्य दबाव र आर्थिक प्रतिबन्धहरू अन्यायपूर्ण रहेको बताउनुभयो। सम्बोधन क्रममा उहाँले इरानले सधैं शान्ति, कूटनीति र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकता दिँदै आएको दावी गर्नुभयो। पश्चिमा राष्ट्रहरूप्रति लक्षित गर्दै उहाँले एकपक्षीय प्रतिबन्धले आम नागरिकको जीवनमा गम्भीर असर पारेको र यसले संवादको वातावरण बिगारेको उल्लेख गर्नुभयो। इरानी राष्ट्रपतिले मध्यपूर्वमा जारी तनाव चिन्ता व्यक्त गर्दै क्षेत्रमा शान्ति कायम गर्न अन्तर्राष्ट्रिय समुदाय निष्पक्ष हुनुपर्ने जोड़ दिनुभयो। कड़ा प्रतिबन्धका बीच पनि कूटनीतिक अडान नछाडेका पेरिस क्यानको यो सम्बोधनलाई अन्तर्राष्ट्रिय राजनीतिमा चासोका साथै दिएको छ।
3: विश्वको ठूलो ई कमर्स कम्पनी अमेजनले भारतमा आफ्नो छिटो डेलिभरी सेवा विस्तार गर्न सन् 2030 3 अर्ब अमेरिकी डलर अर्थात झण्डै 4 खर्ब 60 अर्ब रूपियाँ लगानी गर्ने भएको छ। समाचार संस्था रोइटर्सका अनुसार कम्पनीले सन् 2027 भित्र 1 अर्ब र बाँकी 2 अर्ब डलर सन् 2030 लगानी गर्ने योजना बनाएको छ। भारतका शहरी क्षेत्रमा दूध चकलेटदेखि आइफोन र विद्युतीय उपकरणसम्म केही मिनटमै घरमै पुर्याइदिने क्विक कमर्स सेवाको माग तीव्र रूपमा बढ़िरहेको छ। यही प्रतिस्पर्धालाई ध्यानमा राख्दै अमेजनले भारतमा अहिलेसम्मकै ठूलो लगानी गर्न लागेको हो। विज्ञहरूका अनुसार अहिले 19 अर्ब डलरको रहेको भारतको यो छिटो डेलिभरी बजार सन् 2030 दोब्बरभन्दा बढ़ी बढ़ेर 41 अर्ब डलर पुग्ने अनुमान गरिएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको संघर्षको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। यो सँगै नेपालले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा इरानसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुरा जित हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपालले यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होल्डबाट बाहिरिएको थियो।
3: र सुदूरपश्चिम वेल्सले स्कटल्याण्डका अलराउण्डर ब्रान्डन म्याकमिलनलाई नेपाल प्रिमियर लीग एमपीएलको तेस्रो संस्करणका लागि अनुमोदन गरेको छ। यसअघि एमपीएलको पहिलो संस्करणमा पनि सुदूरपश्चिम वेल्सबाट खेलेका म्याकमिलनलाई टोलीले तेस्रो संस्करणका लागि फेरि अनुबन्ध गरेको हो। टोलीमा फेरि फर्किन पाउँदा उत्साहित रहेको बताउँदै म्याकमिलनले सुदूरपश्चिम वेल्ससँगको दोस्रो यात्राका लागि आफू तयार रहेको बताएका छन्। सुदूरपश्चिम वेल्सले यसअघि न्यूजील्याण्डका स्कट कुगेन र इंग्ल्याण्डका सेफ जैदलाई तेस्रो संस्करणको लागि विदेशी खेलाड़ीका रूपमा अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोलीहरूले धनाधन विदेशी खेलाड़ीहरू अनुबन्ध गरिरहेका छन्। त्यस्तै पाकिस्तानका अनुभवी अलराउण्डर इफ्तखार अहमद नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्न नेपाल आउनुभएका छन्। एनपीएलको टोली जनकपुर बोल्सले तेस्रो संस्करणका लागि इफ्तखारलाई अनुबन्धन गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 36 वर्षीय उनले पाकिस्तानका लागि 66 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 4 अर्धशतक सहित 998 रन बनाउनका साथै 8 विकेट लिएका छन्। एमपीएल आउँदो कार्तिक 9 देखि मंगसिर 5 गतेसम्म काठमाडौँ किर्तिपुरमा रहेको तिल्ली अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ।
2: खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित। आइतबारसम्म उच्च जोखिम सावधानी अपनाउन र पूर्व सूचना पाउन साथ सुरक्षित हुन विज्ञको सुझाव।
2: भारीका पहिरोको जोखिमका कारण केही सड़क अवरूद्ध। धेरै सड़कमा राति गाड़ी चलाउन नपाउने अत्यावश्यक नपरि यात्रा नगर्न अपील।
3: पूर्व राष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन। 7 जना स्थायी कमिटी सदस्यमा मनोनित। नेपाली कांग्रेसको 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक।
2: सिंगापुरमा सार्वजनिक बसका यात्रीलाई कडा नियम तथा भावी गरी 500 डलरसम्म जरिवाना हुने।
3: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीलाई कम्तीमा काँस्य पदक पक्का। स्कटल्याण्डका म्याकमिलनले फेरि सुदूरपश्चिम वेल्सबाट एमटीएल खेल्ने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भजेन्द्र बस्नेत पनि बिदा हुन्छौं।

0: next to your heart. Solo FM 101.2 MHz.
1: म कुनै दशा शास्त्रमा भरोसा गर्न सक्दिन तर म मेरो भरोसा पूर्ण रूपले सम्पूर्ण रूपले र पूर्ण रूपले यस परमेश्वरमा राख्न सक्छु जसले उहाँको पुत्र येशू ख्रीष्टलाई मरेको बाट रोपन गर्नुभयो।
2: बाइबल अध्ययन कार्यक्रम स्पष्टमा हार्दिक स्वागत छ। हितोपदेश 10 अध्यायको 29 पदले हामीले भन्दछ, प्रभुको मार्ग धर्मीहरूको निम्ति एक शरण स्थान हो तर दुष्ट काम गर्नेहरूको निम्ति विध्वंस हो। पहिलो कोरिन्थी 16 अध्यायको 13ले भन्दछ, सतर्क रह, विश्वासमा दृढ भइरह, साहसिलो र सामर्थ्य बन। र गलाती 3 अध्यायको 11ले भन्दछ, परमेश्वरको दृष्टिमा व्यवस्थाबाट कोही मानिस धर्मी ठहरिँदैन भन्ने कुरा प्रत्यक्ष छ, किनभने धर्मी चाहिँ विश्वासद्वारा नै जिउनेछ। यी पदहरूले एउटै कुरालाई संकेत गर्दछ कि विश्वास परमेश्वरलाई ठूलो महत्व छ। तर सही विश्वास के हो? यो भरोसा हो, आस्था, आत्मविश्वास। यदि तपाईँ अनिश्चित हुनुहुन्छ भने यो कार्यक्रम सुन्नुहोस्। आज प्रभुको दासले विश्वासको आधारभूत माथि निर्देशन गर्नुहुनेछ।
1: आदरणीय प्रिय श्रोता, परमेश्वरसित सही प्रकारको संगति गर्नको निम्ति दुईवटा कुराहरू महत्वपूर्ण छन्। सर्वप्रथम परमेश्वर हुनुहुन्छ भन्ने विश्वास गर्नु, दोस्रो परमेश्वरले गर्नुहुने प्रतिज्ञा उहाँले पूरा गर्नुहुन्छ। यी दुवै आधारभूत दृढ विश्वासदेखि अलग उगार आशिष छैन। वास्तवमा हिब्रूको लेखकले हिब्रू 11 6 पदमा यस प्रकारले भने, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ, किनकि जो परमेश्वरको नजिक आउँछ त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नुहुनलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्दछ। यदि हामीले परमेश्वरलाई प्रसन्न तुल्याउनु हो भने हामीले अवश्य विश्वास गर्नुपर्दछ कि उहाँलाई खोज्नेहरू र उहाँले प्रतिफल दिनुहुन्छ वा उहाँले जे प्रतिफल प्रतिज्ञा गर्नुभएको छ ठिक उहाँले त्यही गर्नुहुन्छ। समस्त स्थायी जीवनको आधारभूत विश्वास हो। त्यस प्रकारले हामीले उहाँको पुत्र येशू ख्रीष्टसँग सम्बन्ध स्थापित गर्नुपर्दछ। भए तापनि त्यहाँ जीवनको एउटा क्षेत्र छ कि अधिकांश मानिसहरूले या त भूल नै बुझ्दछन् वा त्यससित अनन्त कठिनाइ पाउँदछन्। म त्यसलाई भरोसा गर्न सक्छु? म त्यसलाई भरोसा गर्न किन सक्दिन? प्राय मानिसहरू प्राय समयहरू जीवन सन्देह शंकाहरूले पूर्ण हुँदछन्, भरिपूर्ण हुँदछन्। म चाहन्छु कि सम्भव भए दोस्रो कोरिन्थी 5 अध्याय खोल्नुहोस्। यस सन्देशको शीर्षक छ, विश्वासबाट हिँड्नु सिक्नु आधारभूत। अनि आधारभूत मेरो मतलब हो आरम्भिक बिन्दु। यो हो जहाँबाट हामी विश्वासले हिँड्न सिक्छौ। अनि तपाईँ यस परिच्छेदमा यो याद गर्नुभएको चाहन्छु, म प्रेरित पाउलले कोरिन्थीहरूलाई लेखिरहेका छन् अनि तिनीहरूसित हाम्रो शरीरको अवस्था, जीवन र मृत्युको बारेमा कुरा गरिरहेका छन्। मृत्युपछि हामीले के हुँदछ त? अनि चर्चाको प्रक्रियामा तिनले एउटा वक्तव्य दियो जुन हामी सबैले याद गरेको चाहन्छु। यस समय हामी सबैले दोस्रो कोरिन्थी 5 अध्याय 1 8 पद माथि के हुँदछ त्यो हेरेको म चाहन्छु। भनिएको छ, किनभने हामी जान्दछौ कि हामीले बास गरेको यो पार्थिव शरीर ढली गए तापनि स्वर्गमा अनन्तसम्म रहने परमेश्वरले दिनुभएको हाम्रो घर छ जो हातले बनाएको होइन। या वास्तवमा हामी व्याकुल बन्छौ र स्वर्गीय डेरा धारण गर्ने उत्कट इच्छा गर्छौ, किनभने त्यो धारण गरेर हामी नाना हुने छैनौ। किनकि यस डेरामा हुँदा चिन्ताको हामी सुस्किन हाल्छौ। हामी नङ्गा हौ भनेर होइन, तर अझ बढी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा सन्देश होस्। जब हामीलाई यस कुराको निम्ति तयार पारिदिने परमेश्वर नै हुनुहुन्छ जसले हामीलाई बहिनाको रूपमा पवित्र आत्मा दिनुभएको छ। यसकारण हामीलाई सम्पूर्ण भरोसा छ। हामी जान्दछौ कि हामी जबसम्म सहीमा रहन्छौ तबसम्म प्रभुबाट अलग हुन्छौ, किनकि हामी विश्वासद्वारा हिँड्छौ, देखिने कुराको आधारमा होइन। हामीमा पूर्ण भरोसा छ, बरु सहीबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौ। प्रेरित पावल भनिरहेका छन्, तिमीलाई थाहा छ यसको समय हुनेछ हामीले यो शरीरलाई छोड्नेछौ र नयाँ शरीर पाउनेछौ। पुनरुत्थानको शरीर जुन प्रभुले हामीले दिन प्रतिज्ञा गर्नुभएको छ, जुन उहाँले उहाँको आफ्नो पुनरुत्थानमा स्पष्ट गर्नुभयो। पावल भन्छन्, हामीहरूसित विश्वासबाट जिउने अवसर छ, तसर्थ हामीहरू मृत्युको बारेमा चिन्तित छैनौं। हामीलाई मृत्युको डर छैन, यो शरीरहरू के हुनेछ भन्ने विषयमा हामी चिन्ता छैन। हामीहरूसित पुनरुत्थानको शरीर र स्वर्गीय घरको प्रतिज्ञा छ अनि तिमीहरू भन्दछन् तसर्थ हामीहरू दृष्टिले हेरिरहेका छैनौ हामीहरू सोचाइले हेरिरहेका छैनौ बरू मानिसहरूको विचारहरूबाट हेरिरहेका छैनौ अरू मानिसहरूको विचारहरूबाट हेरिरहेका छैनौ कारणहरू अनुसार हेरिरहेका छैनौ हामीहरू साधारण रूपले विश्वासहरूबाट हेरिरहेका छौं यो परमेश्वरको इच्छा उद्देश्य र योजना हो कि हामी सबैले विश्वासबाट हिँड्न सिक्नु हामीले उहाँमा भरोसा गर्न बाहेक अरू कुनै कुराले उहाँलाई खुशी पार्छ जस्तो लाग्दैन हामीमा चाहेको कुराहरूको लागि उहाँमा भरोसा गर्नु कठिन अवस्था र समस्या समयहरूमा उहाँको भरोसा गर्नु जब कुराहरू निरर्थक अनि अति आशामा भएको देखिँदछ तब उहाँमा भरोसा गर्नु हामी उहाँमा भरोसा राख्दछौ यहाँ अचम्म के छ यदि तपाईँले भजन संग्रहको पुस्तकमा कति पटक भजनकर्ताले भन्दछन् कि उहाँमा भरोसा राख्नेहरूलाई परमेश्वरले आशिष दिनुहुन्छ अनि उहाँमा भरोसा गर्नेहरूबाट उहाँको इज्जत हुँदछ अब यदि मैले तपाईँले सोधेँ भने कि तपाईँको जीवन विश्वासले हिँड्ने व्यक्तिसँग मिल्छ सम्भव तपाईँले विश्वासको सम्बन्धमा सोचेको पाराले सोच्नुहुन्छ होला तर तपाईँले भन्नुहुन्छ होला हो मिल्छ तर म यहाँ तपाईँलाई परिभाषाहरू दिन चाहन्छु म यो सक्थे म सक्दो साधारण रूपमा भन्न चाहन्छु त यो अत्यन्त महत्वपूर्ण छ कि विश्वासको विषयमा बाइबलले के भन्दछ भन्ने कुरा बुझ्नु साह्रै महत्वपूर्ण छ यो होइन कि यस विषयमा संसारले के भन्दछ जब तपाईँले विश्वास र भरोसा शब्दको सम्बन्धमा सोच्नुहुन्छ जस्तो आज यो हाम्रो संस्कृतिसँग सम्बन्धित छ कारण मानिसहरू भन्दछन् मैले विश्वास गर्दछु म विश्वासी हुँ हो विश्वास गर्छु र त्यस्तै अन्य कुराहरू गर्छन् सम्भवसम्म सम्पूर्ण अर्थात उत्तम शब्द हो भरोसा त्यो हो मैले मेरो भरोसा राखिरहेको छु मैले आफ्नो स्वयंलाई समर्पित गरिरहेको छु विश्वास वा भरोसा शब्द क्रिया शब्द हो अनि तपाईँ प्रेम सेवा अनि विश्वास तीन शब्दहरूलाई ग्रीक भाषामा हेर्नुभयो भने यी सबै तीन शब्दको अन्त एकै छ अनि ग्रीक शब्दहरूको अन्त अत्यन्तै महत्वपूर्ण छ तिनी क्रिया शब्दहरू हुन् यदि म कसैले प्रेम गर्दछु भने म प्रतिक्रिया देखाउँदछु अनि म कसैको सेवा गर्छु भने म काम गर्नेछु यदि म कसैले विश्वास गर्दछु भने म काम गर्नेछु उदाहरणको लागि तपाईँले लिम्बु 11 अधिको 40 पद पढ्न सक्नुहुन्छ अनि बाइबलले 19 पटक कसैको विश्वास गर्नुको बारेमा बोल्दछ चाहे यो अब्राहम या याकुब वा मोसा वा नोह तिनीहरू सबैले विश्वास गरे अनि जब तिमीले विश्वास गरे बाइबलले भन्दछ तिमीहरूले के कुरा गरे बाइबलमा नयाँ नियम भरि भेट्न सक्नुहुन्छ हरेक समय कसै न कसैले कोहीमाथि विश्वास गरे वा भरोसा राखे त्यो क्रिया छ यो भित्री क्रिया हो जसले इच्छालाई चलाउँदछ र जब हामी विश्वास गर्नुको सम्बन्धमा सोच्दछौ यो कुनै सुस्त किसिमको विश्वास होइन जसले भन्दछ हो म विश्वास गर्दछु तर यो सर्दैन हल्लिँदैन र क्रियाशील छैन ठिक शब्द हो क्रिया शब्द जब हामी सर्वशक्तिमान परमेश्वरमाथि विश्वास गर्दछौ र भरोसा गर्दछौ हाम्रो जीवनमा केही कुरा हुँदछ अब तपाईँले विश्वास गर्नुहुन्छ वा गर्नुहुन्न त्यो कुनै समस्याको कुरा होइन तर तपाईँले केमा विश्वास गर्नुहुन्छ त्यो समस्या तपाईँले केमा विश्वास राख्नु भएको छ तपाईँ केमा भरोसा राखिरहनु भएको छ तपाईँ केमा समर्पित हुनुहुन्छ के कुरामा विश्वास गर्छु भन्ने मात्र काफी छैन विश्वास प्रणालीको सारा कुञ्जी हो मेरो विश्वासको पात्र के हो तसर्थ केवल मेरो विश्वासको मुख्य पात्र जब आत्मिकी सम्बन्धमा आउँदछ यो हो मेरो जीवनदाता परमेश्वरमा विश्वास गर्नुपर्छ जसले आफ्नो पुत्र येशु ख्रिष्टलाई मरेको बाटा पुनरुत्थान गर्नुभयो यदि मेरो भविष्य अनि वर्तमान बारे मेरो विश्वास अनि भरोसा त्यसबाहेक अन्य कुरामा छ भने यो दृढता अन्तमा हराएर जानेछ यहाँ मुख्य प्रश्न छ मैले जे विश्वास गरेको छु त्यसबाट के म जिउन अनि म नै इच्छुक छु अनि मेरो भित्र ती कुराहरू हलुका अर्थ हुन् अस्पष्ट छ भने जब तपाईँ मर्नुहुन्छ काम गर्ने छैन त्यसैले प्रेरित पावले भने हामीले नयाँ गरी पाउन गइरहेका छौं अर्थात नयाँ शरीर पाउँदछौ अनि मृत्युसित डराउँदैनौ तिनी भन्दछन् हामी विश्वासबाट हेर्छौ हामी दृष्टिबाट सोचाइहरूबाट र कानूनहरूबाट हेरिरहेका छैनौं त्यसैले जब हामी विश्वास के हो भन्छौं यो दृढ विश्वास हो कि हाम्रो परमेश्वर हुनुहुन्छ जसले भन्नुहुन्छ उहाँ हुनुहुन्छ र उहाँले के गर्नुहुन्छ भन्ने हरेक प्रतिज्ञाका पूरा गर्नुहुनेछ र जब म भन्दछु हामीहरू आधारभूत विषयमा कुरा गरिरहेका छौ मैले आरम्भिक बिन्दुमा कुरा गरिरहेको छु त्यो विश्वास हो अस्वस्थ विश्वास कि हामी परमेश्वरको को हौ र हाम्रो निम्ति गर्छु भन्नु भएको कुरा गर्नुहुन्छ। अब हामीले भन्यौं कि यस विषयको शीर्षकको विश्वासबाट हिँड्न सिक्नु, यसैले अब हामी कसरी हिँड्नु अनि हामी विश्वासको अभ्यास गर्ने भन्ने विषयमा कुरा गरौं। हामी विश्वासबाट जीव भन्ने परमेश्वरको इच्छा, उद्देश्य र योजना हो। दोस्रो कुरन्थी 5:7 पदमा पाउले भने, किनकि हामी विश्वासद्वारा हिँड्छौ, देखिने कुराको आधारमा होइन। जब पाउले हिँड्न शब्द प्रयोग गरे, तिनले प्राय भइरहेका तिनका आचरण, जीवनशैली अनि जीवनको ढंग उद्धित गरे। यस प्रकारले हामीहरू हाम्रा जीवनहरू जिउनु पर्दछ। र गलाती 5:16 पदमा पाउल भन्छन्, पवित्र आत्माद्वारा हिँड र पाप स्वभावका लालसा पूरा नगर। हामीहरू शरीरमा होइन तर आत्मामा हिँड्नु पर्दछ। हामी प्रेममा वा प्रेमबाट हिँड्नु पर्छ। अब तिनी भन्दछन् कि यो हाम्रो जीवनशैली हुनुपर्दछ। तिमी विश्वासबाट जिउँछौ भनेर कसैले सोध्यो भने सम्भवतः हामीहरू प्रायले भन्दछौ, हो म हिँड्छु, अनि तपाईँको मतलब यो हो म अधिक समय हिँड्छु वा कोही कोही बेला हिँड्छु वा यस्तो कुराहरू छन् जसले गर्दा परमेश्वरमा भरोसा गर्न मलाई कठिन हुन्छ। तपाईँलाई थाहा छ कि यसको अर्थ तपाईँ विश्वासबाट जिउनु हुन्न होइन। तर म यहाँ के याद गर्न चाहन्छु भने प्रेरित पौलले के भनिरहेका छन्, जब तिमी भन्दछन् हामीहरू दृष्टिले होइन विश्वासले हिँडिरहेका छौ। अब धेरै मानिसहरू विश्वासबाट होइन दृष्टिबाट हिँड्छन्, सोच र कारणहरूबाट हिँड्छन्। प्राय समय परमेश्वरलाई छोडिदिन्छन्, कति समय परमेश्वर समावेश भए तापनि। यो भन्छौ कि परमेश्वर मैले यो गरिनु पर्थ्यो, म तपाईँमा आशा गर्छु, मलाई सहायता गर्नुहोस् भन्नुको सट्टा प्रभु तपाईँ मैले के गरेको चाहनुहुन्छ, के हो तपाईँको इच्छा, के हो तपाईँको उद्देश्य, के हो तपाईँको योजना। यो परमेश्वरको इच्छा, उद्देश्य अनि योजना हो कि तपाईँ अनि म विश्वाससँग हेरौं। यस्तो समयहरू आउने छन् जुन बेला हामी सबै केही कुरामा चिन्तित हुन्छौं अनि त्यसपछि हामी भन्छौं ठिक छ प्रभु त्योसँग म तपाईँ विश्वास गर्नेछु। वा त्यहाँ डर आउने समय हुन्छ, हामी केही कठिन समस्या आइरहेको सुन्छौ अनि अचानक डराउँछौ। तर हामीहरू भन्नुपर्दछ पिता तपाईँ जिम्मेवार हुनुहुन्छ अनि सायद तपाईँले कसैलाई विश्वासबाट हिँड्न सिकाइरहनु भएको देख्नुहुन्छ। तपाईँले तिनीहरूलाई हात मार्दै रिसको झोकमा उल्टा पुल्टा गरिरहेको देख्नुहुन्न। तिनी जान्दछन् कि त्यसो गरेर कुनै भन्नु हुँदैन। कारण सत्य यो हो, यदि मेरो स्वर्गीय पिता जसले मलाई सिद्ध रूपमा प्रेम गर्नुहुन्छ

सन्चै हुने उहाँलाई थाहा छ। अब परमेश्वरसित कराउनु राम्रो होइन, हर समय उहाँले नै जित्नुहुन्छ। उहाँ तयार नभएसम्म तपाईँले केही गर्न सक्नुहुन्न। यस विषयमा सत्य यही हो, विश्वासबाट हिँड्नु मात्र जीवनमा पूर्ण ज्ञानको बोधसित, खुशी साथ, सन्तोष साथ, आनन्द साथ अनि सहजसित हिँड्ने तरिका हो। अनि पावलले यो पनि भने, हामी विश्वासबाट हिँडिरहेका छौं, हामी डराउँदैन। अब विश्वासबाट हिँड्न कसरी सिक्नु? सिक्नलाई यसको आफ्नो प्रक्रिया छ। उदाहरणको लागि, जब तपाईँले आफ्नो व्यक्तिगत उद्धारकर्ता येशूमा भरोसा गर्नुहुन्छ, हामी आफै परमेश्वरमा हरेक कुराको लागि भरोसा गर्दैनौं। हामी प्रार्थना गर्दछौ र हामी चाहेको जस्तो जवाब परमेश्वरले दिनुहुन्न अनि हामीलाई कठिन हुन्छ। तपाईँ जन्मनु हुँदाखेरि आमाको गर्भबाट दगुर्दै आउनु भएन, जन्मिँदा लिएर तपाईँले कसैले समात्न परेको थियो अनि बिस्तारै बिस्तारै बानेसरले एक दिन उभिनु भयो। अब त्यसपछि पहिलो पाइलो चाल्नुभयो अनि त्यो पहिलो पालोमा लड्नुभयो अनि लड्नु अघि दोस्रो पाइलो चाल्नुभयो अनि तपाईँको कोठा हुँदै पार गर्नुभयो। तपाईँको आमा बुबाको लागि त्यो दिन खुशीको दिन थियो। अब तपाईँ आफै हिँड्न थाल्नुभयो अनि लडेर हात खुट्टा घसियो अनि तपाईँले भन्नुभयो त्यो बढ्नुको अंश हो। हिँड्नु, लड्नु, उभिनु, राम्रो हिँड्नु वा डगुर्नु नसिकन्जेल बढ्नुको प्रक्रिया हो। अब प्रभुसँग हाम्रो हृदयमा हामी कसरी हिँड्छौं, बढ्छौं, यसमा हामी के गर्दछौं? म विन्ती गर्न गइरहेको छु, परमेश्वरलाई जाँचमा राख्न गइरहेको छु, उहाँलाई परीक्षा गर्ने कोसिस गर्न गइरहेको छैन, तर विन्ती गरिरहेको छु। परमेश्वरले मेरो प्रार्थनाको जवाब दिनुहुन्छ र यसद्वारा मलाई हेर्नुहुन्छ अनि जब त्यो हुँदछ मेरो विश्वासको जग अझ दरिलो हुन्छ, मेरो विश्वासको जग ख्रिस्टमाथि बनिन्छ। त्यो ठोस जग हो, तर मैले अनन्त परमेश्वरको पुत्रको जगमाथि बसाल्नु पर्दछ। कसरी यसमाथि बसाल्ने? उहाँमा भरोसा गरेर अनि हेरेर कि उहाँले कसरी काम गर्नुहुन्छ अनि त्यसद्वारा उहाँलाई हेरेर अनि त्यसको लागि उहाँलाई धन्यवाद दिएर तर म अवलोकन गर्न गइरहेको छु के भइरहेको छ। दोस्रो कुरा, म उहाँलाई उहाँको वचनमा भेट्नेछु अनि बाइबलले उहाँको विषयमा के भन्दछ खोजेर भेटाउनेछु। अब ध्यान दिएर सुन्नुहोस्, तपाईँले भरोसा गर्नुभएको परमेश्वरलाई नजाने कसरी भरोसा गर्न सक्नुहुन्छ? यसैले केही क्षण अघि हामीले भन्यौं, यो सबै अस्पष्ट, हल्का, अस्थिर विश्वास जो हुनेछ पूर्ण रूपले विश्वसनीयता होइन, जेसुकै होस् अनि यसलाई बचाउने तरिका छैन। जब हामी परमेश्वरको वचनमा हुन्छौं, बाइबलले भन्दछ परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ र मेरो आवश्यकताहरू उहाँले पूरा गरिदिनुहुनेछ। अनि बाइबलले भन्दछ परमेश्वर पवित्र हुनुहुन्छ अनि उहाँले मेरा पाप क्षमा गर्नुहुन्छ। त्यसरी नै अन्य शब्दहरूमाथि पनि जब म बाइबलमा हेर्न शुरू गर्दछु, परमेश्वरको स्वभावको बारेमा मेरो समाज स्पष्ट हुन्छ। त्यो मेरो समस्त जगमा तेल खन्याएको जस्तो हो, केही कुरो काम गर्ने बनाउँदछ। परमेश्वर को हुनुहुन्छ वा कस्तो हुनुहुन्छ? परमेश्वर जो हुनुहुन्छ वा त्यस्तो हुनुहुन्छ कि म उहाँमा भरोसा गर्न सक्दछु? जब परमेश्वरले विश्वास निर्माण गर्ने तरिका हाम्रो जीवनहरूमा दुःख, कष्ट, समस्याहरू आउन अनुमति दिएर, यदि म साँच्चै परमेश्वर कस्तो हुनुहुन्छ भने बुझ्न चाहन्छु अनि उहाँले मेरो विश्वास बलियो बनाएको चाहन्छु भने म आगोमा फाल्न तयार हुनुपर्छ, दुःख र कष्ट सामना गर्न इच्छुक हुनुपर्दछ। तपाईँले थामी राख्ने ईश्वरीय विश्वास निर्माण गर्न सक्नुहुन्न। साधारण रूपमा यस विषयमा पुस्तकमा पढेर यो अनुभव हो जसले काम गर्ने बनाउँदछ, तर तपाईँको गवाईलाई केले प्रभावित पार्दछ? अनुभव वास्तविकता हो, तपाईँ त्यहाँ हुनुहुन्थ्यो। तपाईँले गहिरो पानी, आगो अनि परीक्षा, कष्ट, ठूलो अभावको समयहरूद्वारा भएर हिँड्नुभयो अनि ती आवश्यकताहरू पूरा गर्ने तरिका संसारमा थिएन अनि तिनीहरू परमेश्वरले पूरा गरिदिनुभयो। हामी कसरी सिक्छौ? हामी जुन तरिकाबाट र आफ्नो लक्ष्य उहाँमा केन्द्रित गरी उहाँबाट सिक्छौ। परमेश्वरले यस्तो श्रद्धा र डर सितको विश्वास निर्माण गर्नुहुनेछ। विश्वास हरेक व्यक्तिको लागि उपलब्ध छ। सुन्नुहोस्, यसलाई तपाईँले आफ्नो व्यक्तिगत उद्धारकर्ताको रूपमा ग्रहण गरेकै दिन तपाईँ विश्वासको अचल जगमाथि उठ्नु भएको छ। यो कहीँ गएको छैन। अब तपाईँले त्यसमाथि के गर्नुहुन्छ? त्यो हो तपाईँले यसमा के निर्माण गर्नुहुन्छ अनि तपाईँले त्यसमाथि दृढ विश्वास निर्माण गर्नु कि यो परमेश्वर एक सत्य परमेश्वर हुनुहुन्छ जसलाई म विश्वास गर्दछु र उहाँले आफ्नो एक प्रतिज्ञा पूरा गर्नुहुनेछ। अब म उहाँले जाँच गर्नेछु अनि तपाईँ हुनुहोस्। उदाहरणको लागि दशांश दिने विषयमा उहाँ भन्नुहुन्छ, मलाई जाँच अनि हेर म के गर्नेछु।

0: आज के तपाईं उहाँले भन्न इच्छुक हुनुहुन्छ, प्रभु मेरो खातिर होइन तर तपाईँको खातिर मेरो जीवनमा मैले सम्हाल्न नसक्ने कुराहरू छन्, आवश्यकताहरू छन् जुन म आफै पूरा गर्न सक्दिन। मैले सन्यास गरे, मलाई केही कुरा दिने अनुमति दिनुहोस् जो प्रभुले मेरो हृदयमा राख्नु भएको थियो, किनकि मैले केही कुरा अर्थात मैले उही कुरा गरिरहेको थिएँ। उहाँले ठिक यी शब्दहरू मेरो हृदयमा राखिदिनुभयो। श्रोता, चिन्तित नहु, यसमा सङ्घर्ष नगर अनि हता नगर, मैले त्यो मनमा राखेको छु। चिन्ता नगर, यस विषयमा सङ्घर्ष नगर, यसमा काम गरिरह, हता नगर, अनि यो मेरो लागि अद्भुत सहायक बन्यो। यदि म आफूलाई चिन्तित भएको पाएँ भने म यति मात्र भन्नेछु, चिन्तित नहु, सङ्घर्ष नगर अनि हता नगर, कारण ती तीन कुराहरू प्राय एक साथ जानन्। तपाईँले निर्णय गर्नुपर्दछ, प्रभु म यो तपाईँलाई फर्काउन गइरहेको छु। अब यहाँ छ समस्त विषय। तपाईँ विश्वास गर्नुहुन्छ तपाईँको परमेश्वर जीवनदाता परमेश्वर हुनुहुन्छ, जस्तै येशूलाई मरेको बाट पुनरुत्थान गर्नुभयो। तपाईँ विश्वास गर्नुहुन्छ उहाँले जो हुन् भन्नुभयो उहाँ त्यो हुनुहुन्छ, उहाँले आफ्नो सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ भन्ने विश्वास गर्नुहुन्छ। अब आज तपाईँलाई अर्थात आज के तपाईँ उहाँलाई भन्न इच्छुक हुनुहुन्छ? पिता, म विश्वास गर्दछु तपाईँले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ, तपाईँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ कि म मेरो जीवन तपाईँको हातमा सुम्पिन सक्छु अनि मेरा सब कुरा तपाईँले व्यस्त गर्नुहुन्छ। यस विषयमा सोचौं, कारण म तपाईँलाई भन्न सक्छु कि दिनमा सिद्धिन अघि तपाईँको जाँच हुनेछ, तपाईँले उहाँमा भरोसा गर्नुहुन्छ वा हुन्। दिन समाप्त गर्न अघि थाहा गर्नुहुनेछ। शैतानले तपाईँले परीक्षामा पार्ने ठूलो कुरोबाट होइन तर सानो कुरा देखाएर लग्याउँदछ। केही क्षण अघि हामी समर्थ भयौं कि परमेश्वर जसले यसलाई मृत्युबाट पुनरुत्थान गर्नुभयो विश्वासी के हुनुहुन्छ। बाइबलमा उहाँले गर्नुभएको प्रत्येक प्रतिज्ञा उहाँले पूरा गर्नुहुनेछ। तपाईँको जीवन परमेश्वरमा समर्पण गर्न इच्छुक हुनुहुन्छ? शरीर, प्राण, आत्मा, आत्मिक सम्बन्ध, विवाह, परिवार, केही कुराहरू उहाँले यो सम्हाल्न सक्नुहुन्छ? के तपाईँ यो उहाँलाई सम्हाल्न दिनुहुन्छ? तर तपाईँ भन्नुहुन्छ होला, तर म त ईसाई होइन, मेरो बारेमा के होला? तपाईँले शुरू गर्ने ठाउँ यहाँ छ। तपाईँले आफू स्वयंलाई प्रश्न गर्नु पर्दछ, तिमीले के परमेश्वरको वचनको गहराईमा विश्वास गर्छौ? तिमी नयाँ जन्म भएक तिमीले येशूलाई तिम्रो व्यक्तिगत उद्धारकर्ता मान्नु भएक वा नमानेर तिमी अनन्त रूपमा हराउँछौ? तपाईँले विश्वास गर्नुहुन्छ कि येशूले आफ्नो प्राण क्रुसमा दिएर तपाईँलाई बचाउनुभयो? तपाईँले ठिक त्यहाँबाट आनन्द गर्नुपर्दछ। यदि यो सत्य ग्रहण गर्न इच्छुक हुनुहुन्छ अनि तपाईँ भन्न इच्छुक हुनुहुन्छ भने, प्रभु येशु, म मेरा पापहरू तपाईँलाई स्वीकार गर्छु, तपाईँले बाइबलमा जे भन्नुभएको छ सो सत्य हो र म विश्वास गर्दछु, म विश्वास गर्दछु कलवारीको क्रुसमा तपाईँको मृत्यु मेरो पापको प्रायश्चितको निम्ति थियो, मेरो उद्धारको अर्थात मेरो उद्धारकर्ताको रूपमा तपाईँमा भरोसा गर्दछु, मेरो पापहरूका लागि तपाईँलाई क्षमा गर्नुहुन्छ भने तपाईँमा भरोसा गर्दछु, तपाईँ मेरो उद्धारकर्ता अनि प्रभु हुनुको लागि तपाईँमा भरोसा गरिरहेको छु। तपाईँ त्यो गरेकै क्षण तपाईँ जीवित परमेश्वरको छोरा वा छोरी बन्नुहुन्छ। त्यसपछि तपाईँले हामीसँग यात्रा शुरू गर्नुहुनेछ अनि हामी सबैले सिकिरहेका हुन्छौ विश्वासबाट कसरी हिँड्ने। परमेश्वरले तपाईँलाई आशिष दिन्छ।
1: परमेश्वर चाहनुहुन्छ हामीहरूले उहाँमा भरोसा गरौं अनि विश्वास गरौं कि हाम्रो परिणामहरूको ध्यान नगरी उहाँ विश्वासी हुनुहुन्छ। प्रभुको सेवकले व्याख्या गर्नुभयो कि हामीले जस्तो सुकै चुनौतीहरूको सामना गरे तापनि यो स्मरण गर्नुपर्दछ कि परमेश्वरसित हाम्रो निम्ति विशेष योजना छ पनि भन्न इच्छुक हुनुहोस् र तपाईँको इच्छा पूरा होस्। पहिलो पत्रुस एक अध्यायले कठिनाई र विश्वासमा सम्बन्धको बारेमा बुझाउँदछ। पहिलो पत्रुस एक अध्यायको 7-9 पदको भनाइबाट आगोबाट खारिने तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ, उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णीय र गौरवमय आनन्दमा रमाउँदछौ। अहिलेसम्म तपाईँले कार्यक्रम सुन्नुभयो, आशा छ तपाईँले स्पष्ट गर्यो र परमेश्वरको महान आशिष प्राप्त गर्नुभयो।

आजको यो कार्यक्रम तपाईलाई कस्तो लाग्यो? यदि कुनै सुझावहरू कुनै प्रश्नहरू छन् भने हामीलाई निर्देशन

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेबिका राई सँगै सरस्वतीपुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: भारी वर्षाको पूर्वानुमान पछि क्षति न्यूनीकरणका लागि सोलु खुम्बुका 8 स्थानीय तह उच्च सतर्क, पूर्व तयारी तीव्र। सोलु खुम्बु ख क्षेत्रीय सभापतिमा सोनाम ग्याल्चेन शेर्पाको उम्मेद्वारी घोषणा।
1: काँग्रेस सोलु खुम्बुको पालिका अधिवेशन 7 पालिकामा सम्पन्न, नेतो सल्यानमा निर्वाचन हुँदै भारी वर्षाको सम्भावनापछि सोलु खुम्बुका 3 स्थानीय तहका सबै विद्यालयमा शुक्रबार विदा।
0: उच्च भेगमा हिमपात शुरू, सतर्क रहन खुम्बु पासङ लामु गाउँपालिकाको आग्रह। बेलुका 6 देखि बिहान 6 बजेसम्म सवारी साधन नचलाउन जिल्ला प्रशासन कार्यालय सोलु खुम्बुको आग्रह। भोलि देशभर ठूलो पानी पर्ने।
1: बीपी राजमार्गको काप्रे खण्डमा राति सवारी सञ्चालनमा रोक। संवैधानिक निकायका पदाधिकारीले पाउँदै आएको दोहोरो सुविधा रोक्ने विदेश समितिबाट पारित। पूर्व राष्ट्रपति भण्डारी बनिन् एमालेको वरिष्ठ नेता।
0: एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा। राष्ट्रसंघ महासभामा अमेरिकी धम्की प्रति ईरानको कड़ा प्रतिक्रिया।
1: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोली।

0: बाबू
1: मैं मेरे तो हाथ खुट्टा अरुणा झमझम कर विराम बनाए मेरे पी हो के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
2: दीदी मैं गैस्ट्रिक भर तनाव हाटे हैरान भिमा नदी रात भर जागरण जस्ते बस् तर यह सवाल रोग उपचार हामजी औषधालय में हो रे भर उपचार कराने भर हामजी औषधालय तीर हिड़क न दीदी और संगे जाऊ
0: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाज कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 79 80 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 अंगी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: जल तथा मौसम विज्ञान विभागले असोज 9 देखि 11 गतेसम्म लगातार झरी र भारी आधीघटी वर्षा हुने पूर्वानुमान गर्दै सोलुखुम्बु जिल्लालाई अति संवेदनशील सूचीमा राखेपछि यहाँका 8 वटै स्थानीय तहहरूले विपद व्यवस्थापन र जोखिम न्यूनीकरणका लागि पूर्व तयारी तीव्र पारेका छन्। वर्षाका कारण हुन सक्ने बाढ़ी पहिरो र सम्भावित क्षतिलाई ध्यानमा राख्दै स्थानीय पालिकाहरूले आपतकालीन कोष खाद्यान्न स्टक पूर्व चेतावनी प्रणाली र उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखेका हिमाली क्षेत्रमा रहेको खुम्बुपासु लामो गाउँपालिकाले विपद व्यवस्थापनका लागि करिब 4 करोड़ रूपियाँको आपतकालीन कोष रहेको जनाएको छ। पालिका अध्यक्ष निङमा छिरी शेर्पाका अनुसार बाढ़ी पहिरोले सड़क सञ्जाल अवरूद्ध भए पनि भूवानी र आपूर्तिमा समस्या नआओस् भनेर 3 देखि 4 महिनासम्म पुग्ने खाद्यान्न र अत्यावश्यक औषधि भण्डारण गरिसकिएको छ। साथै थामेदेखि सुर्केसम्म पूर्व चेतावनी प्रणाली जडान गरिएको छ भने खोला किनारका जोखिमयुक्त बस्ती बचाउन ग्याबिन वाल सहितका रोकथामका कामहरू भइरहेका छन्। त्यस्तै जिल्लाको सोलु दुतकुण्ड नगरपालिकाले सम्भावित विपदलाई ध्यानमा राख्दै आफ्ना एक्सकाभेटर लगायतका मेसिनहरू जुनसुकै बेला परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखेको जनाएको छ। नगरपालिकाका फोकल पर्सन गणेश कुमार श्रेष्ठका अनुसार नगर प्रहरी र स्वास्थ्य कर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ भने वडा कार्यालय तथा स्वास्थ्य केन्द्रहरूलाई घटना घटना साथ तत्काल जानकारी गराउन निर्देशन दिएको छ। वर्षाका कारण विद्यार्थीमा पर्न सक्ने जोखिमलाई पनि मध्यनजर गर्दै नगरपालिका क्षेत्रभित्रका सबै विद्यालयहरू बन्द गर्न पत्रचार गरिएको जनाइएको छ। यस्तै महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुङका अनुसार स्थानीय प्रहरी सुरक्षा कर्मी र जनप्रतिनिधिहरूलाई उच्च सतर्क अवस्थामा जिम्मा राखिनुका साथै बाटो खुलाउन र उद्धार कार्यलाई छिटो बनाउन स्थानीय जलविद्युत आयोजनाहरूसँग समन्वय गरी तिनका जेसीबी लगायतका भारी उपकरणहरू तयारी अवस्थामा राखिएको छ। यस्तै मेगा सम्मेलन गाउँपालिकाले पनि नागरिकलाई सचेत गराउन साइरन मार्फत पूर्व सूचना दिने व्यवस्था मिलाएको छ। प्रशासकीय अधिकृत नगर युवराज पोखरेलका अनुसार हिजैदेखि साइरन बजाएर सतर्क रहन सूचित गरिँदै आएको छ भने वडा स्तरका कर्मचारी र जनप्रतिनिधिहरूलाई सजग गराउँदै पालिकाले प्रत्येक घण्टा वडाहरूसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको छ। यता थुमुङ कोशी गाउँपालिकाले पनि अत्यावश्यक काम बाहेक लामो दूरीको यात्रा नगर्न र बिहान 6 बजेपछि जरूरी नपरिसक वाली साधन नचलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। फोकल पर्सन शरण कुमार राईका अनुसार बाल बालिकाको सुरक्षाका लागि पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको छ। गाउँपालिकाले आफ्ना मेसिनहरू तयारी अवस्थामा राख्नुका साथै कोशी पालिका क्षेत्रका लागि स्थानीय दुधकोशी हाइड्रो पावरको जेसीबी तथा उपकरणहरूसँग समन्वय गरेको छ। विशेष गरी जोगुको वडा नम्बर 5 मेलेको वडा नम्बर 1 तल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेकाले ती स्थानमा विशेष निगरानी राखिएको जनाइएको छ। यस्तै मापे दुधकोशी गाउँपालिकाले दुधकोशी नदी तटीय क्षेत्रमा पूर्व सूचना प्रणाली साइरन जडान गरी जलस्तरको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। उपाध्यक्ष गौरव राईका अनुसार सम्भावित जोखिमयुक्त क्षेत्र पहिचान गरी नागरिक सचेतना फैलाइएको छ भने तत्काल उद्धारका लागि हेभी इक्विपमेन्ट जेसीबी तयार अवस्थामा राखिएको छ। उद्धार राहतका लागि स्थानीय प्रशासन नेपाल प्रहरी स्वास्थ्य संस्था र स्थानीय व्यवसायीहरूसँग पनि निरन्तर समन्वय भइरहेको छ। यस्तै गरी सोताङ गाउँपालिका र लिखुपिके गाउँपालिकाले पनि सम्भावित विपदको सामना गर्न आफ्नो क्षेत्रमा पूर्व तयारी पूरा गरेका छन्। सोताङका प्रमुख प्रशासकीय अधिकृत रमेश पौडेल र लिखुपिके गाउँपालिकाकी अध्यक्ष मिना कार्की बस्नेतका अनुसार स्थानीय प्रहरी सुरक्षा निकाय र अन्य सम्बन्ध पक्षहरूसँग निकट समन्वय गरी जुनसुकै अवस्थाको सामना गर्न पालिका संयन्त्रलाई तयारी अवस्थामा राखिएको छ। प्राकृतिक विपदको जोखिम उच्च रहेकाले जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि तथा अधिकारीहरूले आफ्ना क्षेत्रका नागरिकहरूलाई उच्च सजगता अपनाउन पालिकाले जारी गरेका सुरक्षा सम्बन्धी सूचना र निर्देशनहरूको पूर्ण पालना गर्न तथा सुरक्षित स्थानमा रहन पनि आग्रह गरेका छन्।
4: पर्यटन व्यवसाय तथा ट्रेडिङ एजेन्सी एसोसिएशन अफ नेपाल टानका महासचिव सोनाम ग्याजुन शेर्पाले नेपाली कांग्रेस सुलुखुम्बु निर्वाचन क्षेत्र खको क्षेत्रीय सभापति पदमा जिम्मेवारी घोषणा गरेका छन्। पर्यटन क्षेत्रमा लामो समयदेखि सक्रिय शेर्पाले व्यवसायसँगै सामाजिक तथा राजनैतिक क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिँदै आएका छन्। पर्वतीय पर्यटनको विकास, पर्यटन व्यवसायको हकी तथा पर्यटन क्षेत्रको संस्थागत विकासका लागि उनी लामो समयदेखि सक्रिय रहँदै आएका छन्। राजनीतिक यात्रा पनि लामो रहेको छ। विक्रम सम्मत 2043 सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा निरन्तर आबद्ध रहँदै आएको बताउँदै उहाँले पार्टी संगठनलाई थप सुदृढ गतिशील र जनमुखी बनाउन आफूले उम्मेद्वारी दिएको बताउनु भएको छ। पर्यटन क्षेत्रको संस्थागत विकासमा शेर्पाको लामो अनुभव रहेको छ। उनी शेर्पा पर्यटन व्यवसाय संघका संस्थापक अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघसँग सम्बन्धित जनजाति पर्यटन महासंघका संस्थापक अध्यक्ष रहिसक्नु भएको छ। यसबाहेक विभिन्न सामाजिक व्यवसाय तथा सामुदायिक संघ संस्थामा समेत उहाँले लामो समयदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ। सोलुखुम्बु नेपालको प्रमुख पर्वतीय पर्यटन गन्तव्य भएकाले पर्यटनलाई स्थानीय रोजगार आय आर्जन र समग्र आर्थिक विकाससँग जोडेर अघि बढ़ाउनु पर्नेमा शेर्पाले जोड़ दिनुभएको छ। जिल्लाको पर्यटन सम्भावनालाई थप विस्तार गर्दै स्थानीय जनताको जीवनस्तर सुधारमा पर्यटनको योगदान बढ़ाउन आफूले पहल गर्दै उहाँको भनाई रहेको छ। उम्मेद्वारी घोषणा गर्दै शेर्पाले पार्टी संगठनलाई व्यक्ति केन्द्रित नभई कार्यकर्ता स्थानीय जनता र संगठनको सामूहिक सहभागिता आधारित बनाउने बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले युवालाई पार्टी संगठनमा थप सक्रिय बनाउने, अनुभवी नेतृत्वको ज्ञानलाई नयाँ पुस्तासँग जोड्ने तथा स्थानीय मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउनु भएको छ। लामो राजनीतिक अनुभव, पर्यटन क्षेत्रको नेतृत्वदायी भूमिका तथा विभिन्न सामाजिक संस्थामा गरेको योगदानले आफ्नो मुख्य आधारका रूपमा प्रस्तुत गर्दै शेर्पाले सोलुखुम्बु खमा कांग्रेसको संगठनलाई थप व्यवस्थित, एकताबद्ध र प्रभावकारी बनाउने लक्ष्यसहित उम्मेद्वारी घोषणा गर्नुभएको हो। उहाँको उम्मेद्वारी घोषणासँगै सोलुखुम्बु निर्वाचन क्षेत्र खको क्षेत्रीय सभापति पदको प्रतिस्पर्धा थप चर्चामा आएको छ।
3: मौसममा आएको बदलीसँगै भारी वर्षा र सम्भावना प्राकृतिक विपदको जोखिमलाई मध्यनजर गर्दै सोलुखुम्बुका तीनवटा स्थानीय तहले असोज 9 गते शुक्रबारका दिन आफ्ना क्षेत्रभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन्। जल तथा मौसम विज्ञान विभाग र मौसमविदहरूका अनुसार असोज 8 गते बिहिबारदेखि 12 गते सोमबारसम्म कोशी प्रदेश लगायत देशका विभिन्न भागमा मेघगर्जन चट्याङ हावाहुरी र हिमपात सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले सुरक्षा सतर्कता स्वरूपोक्त कदम चालिएको हो। यसै क्रममा थुलुङदुप कोशी गाउँपालिकाले असोज 9 गते शुक्रबार एक दिनका लागि गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा विदा दिने अध्यक्ष स्तरीय निर्णय गरेको छ। बाढ़ी पहिरो तथा गेग्रान बहावका कारण नदी तथा खोलाहरूमा पानीको सतह बढ़न सक्ने खतरालाई ध्यानमा राख्दै विद्यार्थी र विद्यालय समुदायलाई सुरक्षित राख्न विदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभएको छ। त्यसै गरी सोलु दुतकुण्ड नगरपालिकाले पनि सम्भावित विपदको जोखिमबाट विद्यार्थी शिक्षक र कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्न नगर प्रमुख स्तरीय निर्णय मार्फत असोज 9 गते शुक्रबारका दिन नगरभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू बन्द रहने जनाएको छ। प्रतिकूल मौसमका कारण बाढ़ी पहिरोको जोखिम उच्च रहने भएकाले सम्पूर्णलाई सतर्कता अपनाउन नगर प्रवक्ता फुर्बा क्यार्जेन शेर्पाद्वारा जारी सूचनामा आग्रह गरेको छ। यसै गरी नेचा सल्यान गाउँपालिकाले पनि बिहिबार सूचना जारी गर्दै असोज 9 गतेदेखि नियमित पठन पाठनका साथै अतिरिक्त कक्षा र अन्य क्रियाकलाप समेत सञ्चालन नगर्न निर्देशन दिएको छ। प्राकृतिक विपदको समयमा विद्यार्थी र शिक्षकहरूको सुरक्षालाई प्राथमिकता दिँदै गाउँपालिका भित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गराउने निर्णय गरिएको हो।
4: नेपाली कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन अन्तर्गत जिल्लाका स्थानीय तहमध्ये सातवटा पालिकामा नेतृत्व चयन भएको छ। सम्पन्न भएका सबै पालिकामा नेतृत्व सर्वसम्मत चयन गरेको नेपाली कांग्रेस सोलुखुम्बुका सचिव युवराज घिमिरेले जानकारी दिनुभएको छ। नयाँ नेतृत्व चयन अनुसार सोलु दुतकुण्ड नगरपालिकाको सभापतिमा सुम्बा लामा शेर्पा, सोताङ गाउँपालिकाको सभापतिमा जंग गुरूङ, खुम्बु पसाङ लामो गाउँपालिकाको सभापतिमा फुलुरो शेर्पा, थुलुङ दुकुसी गाउँपालिकाको सभापतिमा भक्त बहादुर गुरूङ र मापे दुतकुसी गाउँपालिकाको सभापतिमा रामप्रसाद मगर चयन हुनुभएको छ। त्यस्तै गरी महाकुलुङ गाउँपालिकामा बलकुमार राई र बिकुफिके गाउँपालिकामा रेखराज बस्नेत सर्वसम्मत रूपमा सभापति चयन हुनुभएको छ। सचिव युवराज घिमिरेका अनुसार जिल्लाको नेचा सल्यान गाउँपालिकामा भने नेतृत्व चयनका लागि निर्वाचन जारी भएको छ। सहमति हुन नसकेकाले निर्वाचन प्रक्रिया मार्फत सभापतिको टुंगो लगाइनेछ। देशभरका बहुसंख्यक वडाहरूमा वड अधिवेशन सम्पन्न भइसकेको र सही संगठनात्मक आधारमा पालिका अधिवेशनहरू अघि बढ़ाएको छ। कांग्रेसको नयाँ विधान र निर्वाचन निर्देशिका अनुसार पालिका अधिवेशनबाट प्रत्येक पालिकामा एक सभापति, एक महिला सहित दुई उपसभापति, एक सचिव र एक सहसचिव गरी पाँचजना पदाधिकारी तथा कार्यसमिति सदस्यहरू चयन हुने व्यवस्था रहेको छ। कोही सदस्य भने निर्वाचित सभापतिले कार्यसमिति सदस्यहरूमध्येबाट मनोनयन गर्ने प्रावधान रहेको छ। कांग्रेसले आगामी 16 19 गतेसम्म काठमाडौँमा 15 महाधिवेशन तय गरी तल्लो तहका अधिवेशनहरू तीव्र रूपमा अगाडि बढ़ाएको छ।
3: खुम्बु पासुलामो गाउँपालिकाको थुक्ला थोरक्स क्षेत्र गोक्यो आसपास उच्च हिमाली क्षेत्र में हिमपात शुरू भएको छ। गाउँपालिकाले त्यहाँ रहेका र जाने क्रम में रहेका पर्यटक पदयात्री पर्वतारोही गाइड र पोर्टललाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। मौसम जन्य जोखिमलाई मध्यनजर गर्दै आफ्नो गतिविधि अगाडि बढ़ाउन गाउँपालिकाले आग्रह गरेको छ। सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बुपाछुलामो गाउँपालिकाले उच्च हिमाली क्षेत्र थुक्ला थोरक्स गोक्यो आसपास क्षेत्रमा हिमपात शुरू भएको जानकारी गराएको छ। सोही भेगमा रहेका र जाने क्रममा रहेका पर्यटक पदयात्री पर्वतारोही गाइड र पोर्टललाई उच्च सतर्कता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ। मौसम जन्य जोखिमलाई मध्यनजर गर्दै आफ्नो गतिविधि अगाडि बढ़ाउन समेत गाउँपालिकाले अनुरोध गरेको छ।
4: सोलुक खुम्बुमा भारी वर्षाको सम्भावना रहेको भन्ने जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन अनुसार असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म कोशी प्रदेशका विभिन्न क्षेत्रमा मेघगर्जन चट्याङ्ला हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। अविरल वर्षाका कारण सोलुखुम्बु र आसपासका क्षेत्रमा बाढ़ी पहिरो तथा गिरान वहावको जोखिम बढ़नका साथै खोला तथा नदीमा पानीको सतह बढ़न सक्ने प्रशासनले जनाएको छ। वर्षाका कारण सड़क तथा हवाई यातायात निर्माण कार्य र अन्य भौतिक संरचना समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। विपदको जोखिम न्यूनीकरणका लागि प्रशासनले अर्को सूचना जारी नभएसम्म जिल्लाका भित्री सड़कमा बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्म सवारी साधन सञ्चालन नगर्न यातायात व्यवसायलाई निर्देशन दिएको छ। मौसमको पूर्वानुमान बुझेर मात्र सवारी सञ्चालन गर्न नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा सवारी साधन पार्किङ नगर्न र विपदका बेला उदारमा प्रयोग गर्नुपर्ने सवारी साधनलाई प्राविधिक रूपमा दुरूस्त अवस्थामा राख्न समेत आग्रह गरिएको छ। प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक काम भएको उक्त अवधिमा लामो दूरीको यात्रा नगर्न तथा जोखिममुक्त स्थानमा नबस्न अनुरोध गरेको छ। बाढ़ी तथा पहिरोको जोखिम देखेमा तत्काल 1234 वा 100 नम्बरमा सम्पर्क गर्न भनिएको छ। नदी तथा खोला आसपासका वासिन्दालाई स्थानीय तहसँग समन्वय गरी आवश्यक परी सुरक्षित आश्रय स्थलमा जान र विद्युत सेवा उपलब्ध हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पूर्व तयारी गर्न आग्रह गरेको छ। स्थानीय तहहरूलाई स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र 24 घण्टा सञ्चालनमा राख्न र जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र डीडीओसीसँग नियमित समन्वय रहन निर्देशन दिएको छ। मौसम तथा स्थानीय परिस्थितिको विश्लेषण गरेर मात्र विद्यालय सञ्चालन वा बन्द गर्ने निर्णय लिन जोखिममा रहेका बस्तीमा पूर्व सूचना प्रवाह गर्न तथा आवश्यक परी सुरक्षित स्थानमा स्थानान्तरणका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ। त्यस्तै विपद पूर्व तयारी तथा उद्धारका लागि आवश्यक यन्त्र उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा मनसून अवधि भए कर्मचारीको उपलब्धता सुनिश्चित गर्न प्रशासनले स्थानीय तहलाई निर्देशन दिएको छ। सुरक्षा निकाय तथा अन्य सरकारी कार्यालयलाई पनि मातहतका लागि सुत्केरी र किरिया बाहेक अन्य विधा स्वीकृत नगर्न तथा उद्धारका लागि आवश्यक मेसिनरी औजार सामग्री पर्याप्त सुरक्षाकर्मीलाई 24 घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।
3: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्रमा प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेगबाहेक सबैजसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी मधेस बागमती गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि शुक्रबार वर्षाको प्रभाव अझ पर्ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पर्सी कोशी बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा ठूलो हिमपातको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जोलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मौसमविदहरूले बाढ़ी पहिरो र गेगरान बाढ़को खतरा रहेकाले नदी किनारका बस्ती र यात्रामा रहेका सर्वसाधारणलाई विशेष सजगता अपनाउन र मौसम सम्बन्धी अत्याधिक सूचना निरन्तर दिन आग्रह गरेका छन्।
4: बजारमा अण्डाको मूल्य स्वरूप बढ़ेको छ। नेपाल एयर्स कुखुरा पालक संघले हिजोदेखि नै लागू हुने गरी अण्डाको मूल्य प्रति क्रेट 10-15 रूपियाँसम्म बढ़ाएको हो। संघले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार सबैभन्दा ठूलो अर्थात 9XL अण्डाको डिपो तथा डिलर मूल्य प्रति पेटी 4,300 रूपियाँ र ठूलो अण्डाको मूल्य प्रति पेटी 4,200 रूपियाँ तोकेको छ। नयाँ मूल्य अनुसार 9XL अण्डा प्रति क्रेट 615 रूपियाँ र ठूलो अण्डा प्रति क्रेट 600 रूपियाँ पर्नेछ। यसअघि भदौ 19 गतेदेखि लागू हुने गरी संघले 9XL अण्डाको मूल्य प्रति प्लेट 605 रूपियाँ र ठूलो अण्डा 590 रूपियाँ र मीडियम अण्डा 550 रूपियाँ तोकेको थियो।
3: बीपी राजमार्गको काभ्रे खण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मनसून प्रतिकार कमान्डो पोस्ट काभ्रे प्लाञ्चोकको आज बसेको बैठकले सम्भावित बाढ़ी पहिरोको जोखिमलाई ध्यानमा राखी आगामी असोज 8 गतेदेखि 12 गते बिहानसम्म बीपी राजमार्गको काभ्रे खण्डमा बेलुकी 5 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी भयो। वर्षा तथा बाढ़ीको अवस्था मूल्यांकन गरी दिनको समयमा पनि सोमबारी साधन सञ्चालन रोक लगाउन पर्ने अवस्था देखिएमा जिल्ला प्रहरी कार्यालयले आवश्यक निर्णय लिने उहाँले बताउनुभयो। नदी किनार र पहिरोको जोखिममा रहेका बासिन्दालाई बाढ़ी पहिरोको सम्भावित जोखिमका बारेमा सचेत गराउन सूचना प्रभाग गरिरहेको पनि उहाँको भनाई छ।
4: संवैधानिक निकायका पदाधिकारीहरूले पाउँदै आएको दोहोरो सुविधा रोक्ने सम्बन्धी विधेयक संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। आज बसेको समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 पारित गरेको हो। समिति सभापति हरि ढकालका अनुसार नयाँ व्यवस्था लागू भएपछि सरकारी कोषबाट वृद्धिभरण पेन्सन पाइरहेका व्यक्ति संवैधानिक निकायको पदमा नियुक्ति भएमा पदमा बहाल रहन्जेलसम्म पेन्सन पाउने छैनन्। यस्तै अघिल्लो सेवा अवधि जोड्न चाहने पदाधिकारीले भने पदमा नियुक्ति भएपछि बुझेको पेन्सन रकम संचित कोषमा फिर्ता गर्नुपर्नेछ।
3: नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेता बनाएको छ। बिहीबार च्यासल स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालयले भण्डारीलाई वरिष्ठ नेता बनाउने गरेको प्रस्ताव गरेको थियो। ललितपुरमा सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको सचिव पद्मा अरियालले जानकारी दिनुभयो। उहाँले पार्टी सदस्यता प्रदान गरिसकेपछि भण्डारीलाई जिम्मेवारी विहीन राख्नु उपयुक्त नहुने भन्दै यस्तो निर्णय गरिएको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले पार्टीको 11 महाधिवेशन अघि नै पार्टी सदस्यताका लागि आवेदन दिनुभएको थियो। त्यति बेला पार्टीले राष्ट्रको सम्मानित पदमा पुगिसकेको व्यक्ति पुनः खुल्ला राजनीतिमा वा कुनै राजनैतिक दलको सक्रिय राजनीतिमा आउँदा उपयुक्त नहुने भन्दै सदस्यता दिन अस्वीकार गरेको थियो।
4: नेपाली कांग्रेसले 15 महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले आज सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको नारा नेपाली कांग्रेसको 15 महाधिवेशन परम्पराको सम्मान परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेस कबको विकल्प भन्ने रहेको छ। यस्तै लोगोमा बीपी कोइराला सुवर्ण शमशेर गणेशमान सिंह कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला सुशील कोइराला शेरबहादुर देवासम्मको तस्विर राखेको छ। कांग्रेसको 15 महाधिवेशन यही असोज 16 गतेदेखि 19 गतेसम्म काठमाडौँको खुल्ला मञ्चमा हुनेछ।
3: अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेजले ओपन एआई को विकास गरेको कृत्रिम बुद्धिमत्ता अर्थात एआई एजेन्टले सरकारको मेडिकेयर तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा गर्नु भएको छ। यो घटना तीन महिना अघि जुनमा भएको र एआई एजेन्टले सार्वजनिक तथा गैर सार्वजनिक फाइलमा पहुँच बनाएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। एआई एजेन्टले सर्विसेस अस्ट्रेलियाले संचालन गरी सार्वजनिक मेडिकेयर तथ्याङ्क रिपोर्टिङ पोर्टलमा प्रवेश गरेको रोइटर्सले जनाएको छ।
4: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पुनरूपमा थुस्क पार्ने चेतावनी दिएपछि इरानले अमेरिकी दबाव सामु नझुक्ने र थप आक्रमण भए कड़ा प्रतिकार गर्ने जनाएको छ। राष्ट्रसंघको एक्काइसौं महासभालाई सम्बोधन गर्दै ट्रम्पले इरानसँग सम्झौता गर्ने वा इरान विरूद्ध थप कठोर कदम चाल्ने विषयमा आफूले महत्वपूर्ण निर्णय गरेको बताउनु भएको थियो। इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरी गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। त्यसको भोलिपल्ट हिजो महासभालाई गर्दै इरानी राष्ट्रपति मसूद पेजिस्कियानले अमेरिकी राष्ट्रपतिको अभिव्यक्तिलाई दबाव र बल प्रयोगको मानसिकताको संज्ञा दिँदै इरानी जनता कुनै पनि दबाव सामु नझुक्ने बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
3: जापानमा चलिरहेको विशौं संस्करणको एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हाफमा 19-13 र दोस्रो हाफमा 15-12 अग्रतासहित समग्रमा 9 अंकले अगाडि रहयो। योसँगै नेपाली महिला टोलीले कम्तीमा काँस्य पदक जित्ने पक्का भएको छ। कबड्डीमा सेमी फाइनल पुग्ने टोलीले पदक पाउने प्रावधान छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा भारतसँग खेल्नेछ। यसअघि सन् 2023 चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले काँस्य पदक जितेको थियो।
4: खेल खबर सँगै सोलो समाचार सकियो। बिदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट।
3: भारी वर्षाको पूर्वानुमान पछि क्षति न्यूनीकरणका लागि सोलुखुम्बुका 8 स्थानीय तह उच्च सतर्क पूर्व तयारी तीव्र। सोलुखुम्बु ख क्षेत्रीय सभापतिमा सुनाम ग्याजी शेर्पाको उम्मेद्वारी घोषणा।
4: कांग्रेस सोलुखुम्बुको पालिका अधिवेशन 7 पालिकामा सम्पन्न। नेकपा कल्याणमा निर्वाचन हुँदै भारी वर्षाको सम्भावनापछि सोलुखुम्बुका 3 स्थानीय तहका सबै विद्यालयमा शुक्रबार बिदा।
3: उच्च भेगमा हिमपात शुरू। सतर्क रहन खुम्बु पासुङ लामो गाउँपालिकाको आग्रह। बेलुका 6 बिहान 6 बजेसम्म सवारी साधन नचलाउन जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आग्रह। भोलि देशभर ठूलो पानी पर्ने।
4: बीपी राजमार्गको काप्रे खण्डमा राति सवारी सञ्चालनमा रोक। संवैधानिक निकायका पदाधिकारीले पाउँदै आएको दुवै सुविधा रोक्ने विधेयक समितिबाट पारित। पूर्व राष्ट्रपति भण्डारी बनिन् एमालेको वरिष्ठ नेता।
3: एआईले अस्ट्रेलियाको सरकारी तथ्याङ्क पोर्टलमा अनधिकृत पहुँच बनाएको खुलासा। राष्ट्रसंघ महासभामा अमेरिकी धम्की प्रति इरानको कड़ा प्रतिक्रिया।
4: र एसियाली खेलकुदमा नेपाली महिला कबड्डी टोली सेमी फाइनलमा।
3: हवस् सात बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छ। भोलि बिहान 7 सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला।

0: सीआईएन को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। बंगालको खाड़ीमा विकसित भई गएर न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण नेपालभर वर्षाको गतिविधि तीव्र। भोलि वर्षाको प्रभाव अझ बढ़ने, पर्वतारोहण र लामो यात्रा बन्दै गर्न आग्रह।
1: पर्वतारोहणको लागि निस्किने कारणले त्यो क्षेत्र चाहिँ भारी हिमपातको कारणले चाहिँ बन्द क्षेत्र देखिएको छ।
0: अविरल वर्षाका कारण पृथ्वीराज मार्ग आज रातीदेखि भोलि बिहानसम्म गाड़ी चलाउनमा रोक। बाढ़ी प्रभावित क्षेत्रमा वर्षाका कारण त्रास। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा तय गर्न आग्रह।
2: 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रीहरूलाई सवारी साधन आदागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
0: ताप्लेजुङको मेरिङदेङ गाउँपालिकामा भीषण आग लागि। कांग्रेस 2 हुने बाटोमा कांग्रेस संस्थापन उत्तर पक्षद्वारा समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि छनौट। समयमै काम सक्न आग्रह।

0: र बीसौं एशियाली खेलकूदमा महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश अब इरानसँग खेल्ने पुरूष कबड्डीमा सान्तोना जित
1: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: काठमाडौँ उपत्यकामा जनसंख्याको चाप निरन्तर बढ़दछ। राज्यले केन्द्रीकृत नीति लिएकाले गर्दा सम्पूर्ण देशलाई नै काठमाण्डुमुखी बनाउँदै ल्याइयो र काठमाण्डु आश्रित नीतिले गर्दा साना साना कामका लागि पनि मानिसहरू यहीँ आउनुपर्ने र यहीँ सुविधा हुने अवस्था सिर्जना भयो, जसका कारण अब स्थित बस्ती बसेका छन् ठूलो पानी पर्ने बित्तिकै यातायात अस्तव्यस्त हुनेर खोला किनार डुबान पर्ने अवस्था छ। अब खबर सन्तोषी रावलबाट।
2: बंगालको खाड़ीमा विकसित भई गहिरो न्यून चापीय प्रणालीमा परिणत भएको मौसमी प्रणालीका कारण देशभर वर्षाको गतिविधि तीव्र बनेको छ। भारतको उत्तरी आन्ध्र प्रदेश र दक्षिणी ओडिशाबाट प्रवेश गरेको जलवायुयुक्त हावाका कारण पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमको उच्च पहाड़ी र हिमाली भेग बाहेक सबै जसो ठाउँमा पानी परेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली अहिले कर्णालीदेखि पूर्वी भूभागसम्म फैलिएको छ। आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा मध्यमदेखि मुसलधारे वर्षाको सम्भावना छ। भोलि वर्षाको प्रभाव अझ बढ़ने र कर्णाली प्रदेशसम्म विस्तार हुनेछ। विशेष गरी भोलि र पछि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगमा ठूलो हिमपातको सम्भावना रहेको उच्च सतर्कता अपनाउन भनिएको छ। बाढ़ी र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै कर्णाली र नारायणी नदी जलाधार क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ। देशभर 649 ठाउँलाई विपदको दृष्टिले जोखिमयुक्त पहिचान गरी सुरक्षाकर्मी परिचालन गरेका छन्। अविरल वर्षाका कारण पृथ्वी राजमार्गमा आज रातेदेखि भोलि बिहानसम्म गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले रात्रिकालीन गाड़ी आवागमनमा रोक लगाएको हो। प्रशासनका अनुसार राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण गाड़ीको आवागमन पूर्ण रूपमा बन्द हुनेछ। मौसम र सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आग्रह गर्नुभयो।
3: मुख्य राजमार्ग पृथ्वी राजमार्ग करिब 86 किलोमिटर राजमार्ग लामो राजमार्ग पर्सिमा र त्यो राजमार्गबाट काठमाडौँ उपत्यका लगायत देशका 67 जिल्लाका सवारी साधनहरू यात्रीहरू आवागमन गर्ने एउटा मुख्य राजमार्ग भएको हुँदाखेरि यो राजमार्गको सुरक्षालाई विशेष ध्यान दिएर हामीले चाहिँ जिल्ला प्रशासन कार्यालयले आज असोज 8 गते बेलुका 8 बजेदेखि 9 गते बिहान 5 बजेसम्मको लागि सम्पूर्ण सवारी साधन र यात्रीहरूलाई सवारी साधन आवागमन गर्नको लागि पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
2: साथै जोखिमयुक्त ठाउँमा नजान र सुरक्षा निर्देशिकाको पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ। यसैबीच 2 दिन हिमाली क्षेत्रमा जोखिम रहेकाले यात्रा नगर्न मौसमविदले सुझाव दिएका छन्। मौसमविद डेभिड ढकालले अहिले जोखिम रहेकाले तत्काल त्यस्ता क्षेत्रमा नजान आग्रह गर्नुभयो।

26 जनवरीको छ तर चाहिँ एक्सनल न्युकोज जुन चाहिँ हामीले देखेछौँ र यति बिना चाहिँ धान बाली कतिपय ठाउँहरूमा धान बाली काट्ने र कतिपय ठाउँमा धानको चाहिँ यो फुल खेल्ने समय भएको पनि हामीले पाएका छौँ. ती क्षेत्रहरूमा चाहिँ कृषि विज्ञको सल्लाह लिएर त्यसलाई कसरी चाहिँ राम्रो गर्न सकिन्छ कसरी के गर्न सकिन्छ भन्ने जुन कृषि विज्ञको सल्लाह लिएर चाहिँ योभन्दा राम्रो गर्न सकिन्छ. विशेष गरी हामी जुन जोखिमयुक्त विशेष गरी कमजोर भाग भन्छौँ जहाँ चाहिँ पहाडी भूभागमा कमजोर भाग भन्छौँ जुन चाहिँ पहिरो भइसकेको साथसाथै अबको भविष्यमा पनि पहिरो जानु भनेर एकिन भइसकेका भूभागहरूमा चाहिँ अलिकति पहिरो

0: भएको छ।
1: काठमाडौँको त्रिपुरेश्वरमा बसमा आगजनी हुँदा चालक स्वयं जलेको घटनाको सत्य तथ्य पत्ता लगाउन संसदीय समितिले तत्काल छानबिन समिति गठन गर्न निर्देशन दिएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल, समितिका सदस्य धनेन्द्र कार्की र उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुरेश काफले बीच भएको छलफलमा यस्तो निर्देशन दिएको हो। नेपाल ट्रक यातायात व्यवसायी महासंघले रसुवाको टिमुरेमा गत भदौ 10 गते आएको बाढ़ीमा 338 वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको जनाएको छ। महासंघले सवारी साधनसँगै 441 जना चालक सहचालक तथा व्यवसायी समेत सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भइएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन गर्ने क्रममा यातायात व्यवस्था विभागले सरकारी तथा गैर सरकारी निकाय, निजी संघ संस्था, संचार माध्यम, अनुसन्धानकर्ता तथा सरोकारवालासँग क्षतिको तथ्याङ्क माग गरेको थियो। तापेजुङको मेरिङ देन गाउँपालिका 3 दुभारमा भीषण आगलागी भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार आगलागीबाट 10 वटा घर जलेका छन्। आगो सशस्त्र प्रहरी बल नेपाल नम्बर 1 कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए। चण्डी 50 घरदूरी सहितको बाक्लो बस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ। नेपाली कांग्रेस संस्थापक हित पक्षले समानान्तर महाधिवेशन गर्न 76 जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा समूहले संयोजक डाक्टर कोइरालाले संयोजकका हैसियतमा हस्ताक्षर गरेर 77 मध्ये 76 जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको हो। रूकुम पश्चिममा भने केन्द्रीय प्रतिनिधि खटाइएको छैन। समूहका नेता दीपक खटकाका अनुसार समूहले कोशी प्रदेशका पाप्लेजुङमा प्रताप प्रकाश, हंगाम पाँचथरमा सूर्य कुमार दाहाल, इलाममा सुजाता परियार केन्द्रीय प्रतिनिधि तोकेको हो। कांग्रेस नेता डाक्टर प्रकाश रन महत

0: कांग्रेस संस्थापनले 15 महाधिवेशन अन्तर्गत आजसम्म 66 जिल्लाका 330 पालिकामा निर्वाचन सम्पन्न भएको छ। यसबीचमा विभिन्न स्थानमा भारी वर्षा भइरहेकाले 10 असोजका लागि तोकिएको प्रदेश सभा एवं प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम अनुकूलता अनुसार 13 असोजभित्र गरिसक्न निर्देशन दिएको छ। साझा खबरमा अब खेल खबर। विश्व एसियाली खेलकूद अन्तर्गत महिला कबड्डीमा नेपाल सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई 34-24 हरायो। नेपाल पहिलो हातमा 19-13 र दोस्रो हातमा 15-12 अग्रता सहित समग्रमा 9 अंकले अघि रह्यो। यसैले नेपाली महिला टोलीले कम्तीमा कांस्य पदक जित्ने पक्का भएको छ। अब नेपाली महिला टोलीले सेमी फाइनलमा ईरानसँग खेल्नेछ। यसअघि सन् 2023मा चीनमा भएको 19 संस्करणको प्रतियोगितामा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य पदक जितेको थियो। यस्तै पुरूष कबड्डीमा नेपालले सन्तुना जीत हासिल गरेको छ। आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई 73-52 हरायो। नेपाल यसअघि लगातार 3 खेलमा पराजित हुँदै सेमी फाइनल होडबाट बाहिरिसकेको थियो।
1: सन्तोषी राम भर्खरै जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीको सुझाव।
2: छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्।
1: बाढ़ी प्रभावित क्षेत्रका लागि सूचना तथा जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली नयाँ दलका सांसदप्रति पुराना दलका सांसदहरूको अपेक्षा हाम्रो सांसद लगायतका सामग्री बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै
3: गर्नुहोस्।
4: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
5: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
4: ओहो, तिमी त घरको खाने भएछौ नि।
6: के को सरसल्लाह हो दुईजनाको?
5: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
6: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरूले पनि बताउँछ।
4: ए हो र डान्सर, म पनि अब बजार या बनी बना खान छोड्न सक्छु होला र?
6: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
1: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकुराब सीआईएन।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली

0: कुन कुरा पनि भइरहेको छ। सँगसँगै स्याप्रो र ढुङ्सेको पनि कुन कुन कुरा अगाडि बढाउने भन्ने निर्णय गरेका छौँ। हामीले चाहिँ सडक सञ्जाल टुटेका 13 वडालाई अलिक पाठान्तरण गरी ती वडाहरूमा प्रभावकारी रूपमा पुर्याउने भन्ने योजनाबद्ध रूपमा त्यो पुर्याइरहेका छौँ।
1: बाढी प्रभावित ठाउँहरूमा स्वास्थ्यमा कुनै पनि समस्या देखिए जति सक्दो छिटो आफ्नो गाउँठाउँमा रहेका स्वास्थ्य कर्मीलाई खबर गरिहाल्नुहोस्। प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 र 1234 फोन गरेर सहयोग लिनुहोस्। रसुवाका सीडीओ कमल प्रसाद पाण्डे। भर्खरै मात्र जन्मेका साना बच्चाको हेरचाहमा बढ़ी ख्याल गर्न स्वास्थ्य कर्मीले सुझाव दिएका छन्। जन्मेदेखि 28 दिनसम्मको यो समयका बच्चाका स्वास्थ्यमा केही समस्या देखिए तत्कालै स्वास्थ्य संस्थामा लैजानुपर्छ। मातृ तथा नवजात शिशु शाखाका वरिष्ठ अधिकृत निशा जोशी।
2: नवजात शिशुमा केही संक्रमणका लक्षणहरू जस्तो ज्वरो आउने, होइन, नवजात शिशु एकदम सितान्नु हुने, चिसो हुने, अनि त्यसपछि नवजात शिशुको नाभिमा संक्रमणहरू आउने, छालामा बिबिराहरू आउने, नवजात शिशुलाई चाहिँ दूध खान नसक्ने अथवा खाएको सबै भमिट गर्ने, यस्ता खालका लक्षणहरू देखियो भने चाहिँ तुरन्तै स्वास्थ्य कर्मीलाई सम्पर्क गर्नुहोस्, स्वास्थ्य संस्थामा लानुहोस्। त्यो होल्डिङ सेन्टरमा पनि कुनै न कुनै प्रकारका स्वास्थ्य कर्मी हुनुहुन्छ, त्यहाँ उहाँहरूले निरन्तर रूपमा त्यहाँ सेवा दिइरहनु भएको छ, परामर्श दिइरहनु भएको छ। केही पर्यो, केही जटिलता आयो भने उहाँले सम्बन्धित निकायमा समन्वय गरिदिइरहनु भएको छ। यसरी नै हामीले सेवाहरू दिइरहेका छौँ।
1: आमाको दूध खान नसक्ने, खाएको वान्ता गर्ने, ज्वरो आउने, नाभिमा संक्रमण भए, छालामा बिमिरा आए, असिन पसिन अनि शरीर चिसो भए तत्कालै नजिकैको स्वास्थ्य संस्थामा लगिहाल्नुहोस्। आजबाट देशका विभिन्न ठाउँमा ठूलो पानी परिरहेको छ। रसुवा भोटेकोसी बाढ़ी प्रभावित जिल्लाहरूमा चाहिँ आज राति र भोलि दिउँसोको मौसम कस्तो रहला?
0: विशेष गरी रसुवा, नुवाकोट, धादिङ आसपासमा आज बिहिबारको दिन पनि वर्षाको सम्भावना देखिएको छ। कतिपय स्थानहरूमा वर्षा भइरहेको छ भने भारी वर्षाको सम्भावना पनि आज र भोलिको लागि अलिक बढ़ी सम्भावना रहेको देखिन्छ। विशेष गरी भोलिको दिनमा चाहिँ अलिकति बढ़ी सम्भावना रहेको देखिन्छ। त्यसपछिको दिनहरूमा भनेको शनिबार र आइतबारको दिनहरूमा चाहिँ अलिक कम सम्भावना हुने जस्तो देखिन्छ। भोलिको हकमा चाहिँ विशेष गरी हामीले पनि रसुवा जिल्लालाई चाहिँ अलिकति रातो अलर्ट जारी गरेका छौं। भनेको ती क्षेत्रमा हिमाली भूभाग चाहिँ भारीसम्मको हिमपात हुन सक्ने सम्भावना देखिएको छ भने रसुवा, नुवाकोट र धादिङ आसपासमा चाहिँ वर्षाको गतिविधि अलिकति बढ्ने, जसले गर्दा चाहिँ डर त्रास भन्दा पनि अलिक समन्वित भएर सावधानी अप्नाउनु पर्ने चाहिँ आशंका देखिन्छ। गोर्खा, तनहु र चितवन आसपास पनि वर्षाको सम्भावना देखिएको छ, भारी वर्षाकै सम्भावना देखिएको छ आज र भोलिको लागि र पर्सीको लागि चाहिँ अलिकति कम हुँदै जाने जस्तो देखिएको छ। रेडपतिर पनि अलिकति सावधानी अप्नाउनु पर्ने जस्तो देखिन्छ।
1: तपाईँलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 मा फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सांसदहरूका स्वभाव फरक फरक,
4: सांसदका अभिव्यक्तिहरू
3: नयाँबाट आउँथे कि अथवा पुरानै सांसदहरूबाट?
4: अब त्यो पुराना पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छ, होइन, नयाँबाट बढी त्यो देखिन्छ।
3: पुराना र नयाँ सांसदहरूले खेलिरहेको भूमिका हाम्रो सांसद लगायतका सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्न गर्नुहोला।
1: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
3: मरेका पशुपक्षीबाट रोग फैलन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा नि संक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपक्षी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपक्षीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्माणीकरण गरी प्रयोग गर्नुहोस्। भिगेको, उसिलो, ढुसी परेको दाना प्राण खुवाउनु हुँदैन। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनु। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाए मात्र राख्नुपर्छ। पशुपक्षीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
3: नेपाल सरकार पशु सेवा विभाग।

0: CIM द्वारा गणित का लागि जारी सन्देश तीन महीना तिर्नुहोस् सात महीना चलाउनुहोस् क्लासिक टेक को 200 एमबीपीएस इंटरनेट सात महीना को लागि मात्र रु 5,700 मा साथ ही क्यारो टीवी एप में पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टीवी च्यानलहरु वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र आईपीटीवी अब क्लासिक टेक मा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरु लागू हुनेछन्
1: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ साझा खबरमा अब हेलो संसद
0: नमस्कार संवाद श्रृंखला हेलो संसदमा तपाईलाई हार्दिक स्वागत छ म लील प्रकाश चन्द आजको संवाद श्रृंखला हेलो संसदमा हामीसँग छन् क्षेत्र नम्बर 2 बाट निर्वाचित सांसद यज्ञ बहादुर बोगटी हुनुहुन्छ हार्दिक स्वागत छ मनिजी
3: धन्यवाद
0: 74 मा तपाईले कति काम गर्नु भएको थियो अब अहिले तपाई 82 मा निर्वाचित भएर आउँदाखेरि अब चाहिँ के गर्नु भएको छ त क्षेत्र नम्बर 2 मा
3: 74 मा चाहिँ 2 नम्बर क्षेत्रको विद्युतीकरणका लागि हामीले चाहिँ कामहरू अगाडि बढाएका थियौं त्यो अहिले पनि पुर्याउन सकिरहेको छैन आज पनि हाम्रो 2 नम्बर निर्वाचन क्षेत्रका र अछामकै भन्नु भन्नुहोस् धेरै ग्रामीण बस्तीहरू धेरै भूभागहरूमा हाम्रा चाहिँ विद्युतहरू हामीले पुर्याउन सकिरहेका छैन
4: जिल्ला अस्पताललाई 50 बेडको अस्पताल बनाउने भनेर
3: 77 मा चाहिँ सरकारले गरेका थियौ र बजेट विनियोजित गरेका थियौ टेन्डर गराइएको थियो 79 मा म सांसद छँदै थिएँ र त्यो 79

0: अहिले पनि लोकतन्त्रलाई म चुनावमा उभिरहँदाखेरि चुनावमा चाहिँ जनताको बीचमा प्रचार प्रसार गरिरहँदाखेरिमा त्यतिखेर पनि हामीले मागिरहेको थियौँ लोकतन्त्रको अहिले लोकतन्त्रमाथि प्रहार भइरहेको छ. यो लोकतन्त्रमाथि प्रहार हुन दिने भएको छैन. संसदमा गएर लोकतन्त्रलाई सुदृढ गर्ने खालका कानूनहरू निर्माण गर्नमा मेरो महत्वपूर्ण भूमिका रहन्छ भनेर भनिया थिएँ मैले.
1: अहिलेसम्म संसदमा कति बेला हुनुहुन्छ जस्तो लाग्छ के छ?
0: मैले चाहिँ विचार राखेको छु, मैले धेरै विचार राखेको छु संसदमा चाहिँ
1: कति पेटि पटक जति भन्नु त्यस्तो के छ?
0: मैले चाहिँ त्यो ठेक्कै एटेन्ड गरेको छैन. हिजो मात्र मेरो चाहिँ मेरो बोल्ने समय र संशोधनका प्रस्ताव

0: चाहिँ अवसर र त्यो भन्ने अवसर पाएको अवस्थामा कुनै दिन छुटेको छैन सांसद
1: तपाईँले निर्वाचित हुन आइसकेपछि निकटतम अथवा प्रतिस्पर्धी अरू पार्टीका उम्मेद्वारहरूसँगको सम्बन्ध छुटिसक्यो अथवा अहिले पनि

0: शिलान्यास गरिएको थियो तर वास्तविक प्रतिनिधि सभा कक्ष छ त्यो अहिलेसम्म निर्माण हुन सकिरहेको छैन.
1: अब नयाँ बन्दै गर्दाखेरि त त्यहाँ धेरै सुविधा पनि हुँदै होला.
0: त्यो होला त्यो हेरौँ. मैले पाएको भिन्नता क्या
1: व्यक्तिहरू सांसदहरू चाहिँ कस्तो
0: अब सांसद चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू

0: अथवा पुरानै संसदहरूबाट?
1: अब त्यो पुराना पनि पुरानो भन्नाले पनि कतिपयका त मानवीय स्वभावहरू पनि हुन्छन् होइन, नयाँबाट बढी त्यो देखिन्छ।
0: चुनिजानेका अघिल्लो पटक पनि सांसद भएका कतिजना सांसद तपाईँहरूले बुझ्नु कार्यक्रममा पाउनुहुन्छ?
1: मैले थोरै पाएको छु,
0: संख्यात्मक
1: रूपमा लगभग
0: तपाईँहरूबाट अहिलेको नयाँ सांसदहरूले के अपेक्षा गरेको जस्तो हो? तपाईँ तपाईँहरूसँग त्यो सिक्ने अनुभवहरू लिनु दिने त्यस्तो रुचि कतिको पाउनुभयो सांसदहरू?
1: त्यस्तो छैन,
0: तपाईँ एमाले भित्रैका सांसदको पनि त्यस्तो भेटिँदैन?
1: एमाले भित्र त हाम्रो अब संसदीय दलको बैठक हुन्छ, छलफल हुन्छ, अब के गर्ने कस्तो गर्ने भन्ने हुन्छ, अनि अन्य दलको पनि त्यो हुँदैन। अब हाम्रैमा पनि अलिअलि अगाडिको सांसदको

0: रहिनेको मैले पाएको त्यो भिन्न
1: एमालेका सांसद पनि कि अरू पार्टीका सांसद
0: मैले अधिकांशको त्यही देख्छु
1: तपाईँले त कतिको चलाउनुहुन्छ
0: मेरो चाहिँ मेरो मनको कुरा आफ्नो चाहिँ मनबाट जे आयो जनताको कुरा जे जनताको छ त्यही जस्ताको तस्तो बोल्छु
1: नयाँ व्यक्ति अथवा नयाँ पार्टीका सांसदहरू अब सबैको नराम्रै पनि होइन होला केही लोभलाग्दो विषय छ कुनै पार्टी अथवा कुनै सांसदमा जो तपाईँ नाम भन्न नचाहे पनि एउटा विषयवस्तु चाहिँ राख्न सक्नुहुन्छ असाध्यै राम्रो लाग्छ
0: होइन केही प्रतिपक्षका सांसदहरू पनि छन् जो चाहिँ देशप्रति माग भएका अहिले सत्तापक्षका पनि सबै सांसद प्रेम राज्य खालका त्यो चाहिँ संसदीय मर्यादाभन्दा विपरीत जाने खालका सबै छैन त्यहाँ पनि महत्वपूर्ण एकदम राम्रा मान्छे पनि छन् संसदीय मर्यादालाई कायम गर्नुपर्छ संविधानलाई पालना गर्नुपर्छ लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने खालका सांसदहरू

0: ओल्ड एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: टाइम चेक सोनी एफएम स्टूडियो टाइम
2: इट्स 8 PM रात को 8 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोनू दुदकुंड नगर पालिका 5 सोनू खुम्बू
3: नमस्कार कार्यक्रम बदलिदो नेपालमा स्वागत छ म हृदय रिमाल आर्थिक विषयमा केन्द्रित कार्यक्रम बदलिदो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ पछिल्लो समय अर्थतन्त्रका केही बाह्य सूचक बलियो देखिएका छन् विदेशी मुद्रा संचिति बढ़िरहेको छ विप्रेषण आप्रवाहमा उल्लेख्य वृद्धि भएको छ र चालू खाता पनि बचतमा छ तर अर्थतन्त्रका सकारात्मक सूचकका बीच आम नागरिकले भने बजारमा महँगीको दबाव निरन्तर महसुस गरिरहेका छन् दैनिक उपभोग्य वस्तुको मूल्य बढ़िरहेको छ आमदानी र रोजगारीको विस्तार अपेक्षा अनुसार हुन सकेको छैन र निजी लगानी पनि अझै उत्साहजनक रूपमा देखा पर्न सकेको छैन नेपाल राष्ट्र बैंकको साउन महिनासम्मको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो महिनासम्म विप्रेषण आप्रवाह 21.2% बढ़ेर 2 खर्ब 15 अर्ब 5 करोड़ रूपियाँ पुगेको छ विदेशी विनिमय संचिति पनि बढ़ेर 39 खर्ब 46 अर्ब रूपियाँ पुगेको छ यही अवधिमा चालू खाता 94 अर्ब 59 करोड़ रूपियाँ बचतमा रहेको छ यी तथ्याङ्कले नेपालको बाह्य क्षेत्र तुलनात्मक रूपमा सहज अवस्थामा रहेको संकेत गर्छ तर अर्थतन्त्रको वास्तविक अवस्था मापन गर्न आम नागरिकको दैनिक जीवन आमदानी रोजगारी उत्पादन र उपभोक्ताको अवस्था कस्तो छ भन्नेमा निर्भर रहन्छ विशेष गरी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धिले न्यून तथा मध्यम आय भएका परिवार बढ़ी प्रभावित छन् तेल फलफूल लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा आमदानीको ठूलो हिस्सा उपभोगमै खर्च हुने अवस्था छ त्यसैले कागजमा अर्थतन्त्रका सूचक सकारात्मक देखिए पनि घर परिवारको बजेटमा त्यसको सकारात्मक प्रभाव कति परेको छ भन्ने प्रश्न पेचिलो बनेको छ बैंकिङ क्षेत्रमा ब्याज दर घटेको छ ऋण लिनका लागि विगतको तुलनामा सहज वातावरण बने पनि निजी क्षेत्रले अपेक्षित रूपमा लगानी विस्तार गर्न सकेको छैन व्यवसाय विस्तार गर्ने विश्वास बजारको माग नीतिगत स्थिरता र लगानीको वातावरणबारे रहेका विभिन्न अनिश्चितताले पनि निजी क्षेत्रको निर्णयलाई प्रभावित गरिरहेको देखिन्छ विदेशबाट आएको पैसालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने स्वदेशमै रोजगारी सृजना गर्ने निजी लगानी बढ़ाउने उत्पादन विस्तार गर्ने र आम नागरिकको आमदानी बढ़ाउने वातावरण निर्माण गर्नु अहिलेको मुख्य चुनौती हो आज हामी कार्यक्रम बदलिदो नेपालमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा केन्द्रित रहेर कुराकानी गर्छौं कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक एवं अर्थविद उहाँ राष्ट्रिय योजना आयोगको पूर्व सदस्य पनि हुनुहुन्छ डाक्टर रमेश पौडेल स्वागत छ यहाँलाई उज्यालो रेडियो नेटवर्कमा
4: धन्यवाद
3: राष्ट्रपतिले हालै नै निकालेको साउन महिनाको आर्थिक तथा वित्तीय स्थितिको कुरा गर्दाखेरि अर्थतन्त्रको बाह्य सूचक चाहिँ बलियो देखा

0: सरकारी तथ्यांक तर बजार में परिणाम फरक छ। महंगी बढ़ी रह रोजगारी को अवस्था विदेशी निगम यथावत नहीं निजी क्षेत्र में लगानी विस्तार होने सकते अवस्था छैन बैंक में पैसा थुप्रियो भन्ने के पाउनु भएको छ?
1: धन्यवाद। खासगरी अब अहिलेको अवस्थामा हेर्दाखेरि हामीले के गर्नुपर्छ होला भने साउन असार मसान्त वा साउन मसान्त र भदौ लागेपछिको कुरा दुईटा अलग परिवेश हो। खासगरी भोटेपछिको के भन्छ यसलाई प्रलय भने पनि अथवा चाहिँ फ्ल्यास फ्लड जे भनौँ होइन त्यो कारणले पनि, तर समग्रमा हाम्रो अर्थतन्त्रको अहिलेको तस्विर हेर्दाखेरि के देखिन्छ भन्दाखेरि विप्रेषणमा आधारित अर्थतन्त्र हो भन्ने कुरा हामीले पहिलो नम्बरमा बिर्सिनु भएन। विप्रेषण बढेर हाम्रो अलिकति एक्सटर्नल सेक्टर राम्रो देखिन्छ, विप्रेषण घट्दाखेरि हाम्रो सब त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ सबै ठाउँ पर्छ। विप्रेषण बढ्यो त्यो कारणले गर्दा हाम्रो विनिमय फरेक्स पनि बढ्यो, त्यसले गर्दा भुक्तानी सन्तुलनमा पनि सहजता आयो आदि इत्यादि कुरा एउटा। र सँगसँगै अर्को देख्नुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि भोल्युमको हिसाबले निर्यात पनि हाम्रो पहिलाको भनौँ न तीन वर्ष अगाडिको भन्दा पछिल्लो दुई वर्षमा अलि सन्तोषजनक हिसाबले बढ़ेको देखिन्छ। यद्यपि हाम्रो व्यापार घाटाको भोल्युम चाहिँ खासै घटेको छैन, एउटा हामीले ध्यान दिनुपर्ने कुरा यो। अर्को चाहिँ बाह्य अर्थतन्त्र राम्रो बाह्य इन्डिकेटर्सहरू अर्थतन्त्रका बाह्य इन्डिकेटरहरू राम्रो देखिनु तर अर्थतन्त्रका आन्तरिक सूचकहरू इन्डिकेटरहरू नराम्रो देखिनुमा हाम्रो गभर्नेन्स क्वालिटी आन्तरिक परिवेश चाहिँ अझै पनि भनेअनुसार सुध्रिन सकेन भन्ने छ है। जस्तै उदाहरणको लागि सरकारको कोषमा कति पैसा छ भन्ने कुराले सरकार बोलियो देखाउँदैन, सरकारलाई सजिलो बनाउँछ तर बोलियो देखाउँदैन। हुनु के पर्थ्यो भने सरकारले कति खर्च गर्न सक्यो यो बीचमा, हिजो कति गरेका थियो आज कति गरेका छ भोलि कति खर्च गर्न सक्छ भने चाहिँ हाम्रो खर्च गर्न सक्ने क्यापासिटी बढेको छ कि छैन त हेर्नुपर्ने चाहिँ त्यो हो। त्यो खर्च गर्ने क्यापासिटी बढ्यो भने आन्तरिक सूचकहरू बलिया हुँदै जान्छन्, खर्च गर्ने क्यापासिटी नबढ़ाइकन हामीले विप्रेषणको बलमा अर्थतन्त्रलाई जबरजस्ती धकेल्न खोज्यो भने कहीँ न कहीँ त्यो असन्तुलित हुन्छ। त्यो भनेको बाहिरबाट झलक्क हेर्दा राम्रो देखिने तर किचनमा अप्ठ्यारो हुने, अर्थतन्त्रमा अप्ठ्यारो हुने, घर परिवारमा अप्ठ्यारो हुने, समाजमा अप्ठ्यारो हुने परिस्थिति देखिन्छ। अहिले भएको चाहिँ त्यही हो। भन्नुको अर्थ के हो भने हामीले बाह्य इन्डिकेटरबाट जुन ढंगले आन्तरिक इन्डिकेटर सुदृढीकरण गर्नको लागि लाभान्वित लिन सक्नुपर्ने थियो त्यो लिन सकेनौं भन्ने हो।
0: अब भोटेपछि बाढ़ी भदौ दश पछाडिको कुरा अथवा भदौ महिनाको कुरा त अझै आउँदैछ, साउनकै कुरा गर्दाखेरि पनि यो जुन अहिले हामीले कुरा गरिरहेका छौं, अब यो सरकारबाट धेरै अपेक्षा गरेको होइन सुशासन आर्थिक समृद्धि लगायतका कुराहरूमा अब आमूल परिवर्तन हुन्छ भन्ने चाहिँ एउटा आम नागरिकको अपेक्षा त्यो अनुसारको जनमत पनि पायो। अब अहिले अर्थमन्त्रीज्यू पनि त्यही किसिमको उहाँ चाहिँ अलिकति जाने बुझेकै मान्छे भन्ने चाहिँ आम जनमानसमा छ त्यो बुझाइ उहाँप्रति। समस्या चाहिँ कहाँ रहेछ यो प्राविधिक रूपमा?
1: यस्तो छ, यसमा एउटा कुरा त हामीले के बुझ्नुपर्छ भन्दाखेरि हाम्रो सदियौंदेखि जगडिएका समस्याहरू दुई चार छ महिना वा एक वर्ष वा एउटा बजेटले समाधान गर्दैन भन्ने कुरा हामीले बुझ्नुपर्छ नम्बर एक। नम्बर दुई यहाँनिर के छ हामीले एकदम विचारै गर्नुपर्ने कुरा भन्दाखेरि सरकारले इन्डिकेसन गर्ने हो, चल्ने त नागरिकले व्यावसायिक वातावरण बनाउने कुरामा सहयोग गर्ने हो, गर्ने त काम नागरिकले नै हो, सोसाइटीले नै हो र देशको निजी क्षेत्रले नै हो। त्यसमा निजी क्षेत्र किन उत्साहित भएर लगानी गर्न सकेका छैन अहिलेसम्म भन्ने चाहिँ एकदम ठूलो चुनौती हो जस्तो लाग्छ मलाई है। यो बारेमा तपाईँलाई मैले अलिकति म थोरै टाइम लिएर समय लिएर व्याख्या के गरौँ भने हाम्रो अर्थतन्त्रमा जुन खालका अहिलेका समस्याहरू छन् त्यो पछिल्लो त्यसको ठूलो घटक यो भन्दा पनि भोटेपछि बाढ़ी भन्दा अगाडिको सिनारियोमा हेर्नु भने हाम्रो भूकम्प पनि होइन, के हो त भन्दाखेरि कोविडको पेन्डेमिक हो, कोविड महामारीको कारणले आएको समस्या हो। हेर्नुहोस् है, चालिसौं वर्षदेखि पचासौं वर्षदेखि डिफल्टर नभइकन ऋण खाने व्यापारीहरू कोविड पछि डिफल्टर भए, त्यो डिफल्टर भइसकेपछि के भयो त उनीहरूलाई ब्याङ्कले लगानी गर्दैन जो परापूर्व कालदेखि लगानी गर्दा थिए। हेर्नुहोस् है, जो मान्छेले ऋणै माग्दैन उसले उसलाई ब्याङ्कले ब्याजमा लगानी गर्न चाहन्छ जुनले त्यो खर्च गर्ने क्यापासिटी नै राख्दैन। भन्नुको अर्थ जो मान्छे घरानीय उद्योगहरू थिए वा व्यापारको एउटा खानदानीय रूपमा लामो दुई जेनेरेसन तीन जेनेरेसनले व्यापार उद्योग कल कारखाना चलाएर बसेका थिए तिनीहरू अधिकांश डिफल्टर भए कोविडको कारणले, किनकि
2: कुनै कारणले उनीहरूले त्यो कोविडमा या त आफूहरू बिरामी भए या बिजनेस चलेन र किस्ता तिर्न नसकेपछि उनीहरू डिफल्टरमा गए। पछि राष्ट्र ब्याङ्कले र अर्थ मन्त्रालयले केही प्रोभिजनहरू गराएर एउटा इन्सेन्टिभ प्याकेज पनि बनायो, खास गरी ब्याजमा सहुलियत र उनीहरूले तिर्न सकेको ब्याजलाई पुँजीकरण गरिदिने कुरा गर्यो, तर त्यसले पनि समस्या समाधान भएन। त्यसैको कारणले गर्दाखेरि ब्याङ्कमा डिपोजिट बढ्यो तर लगानीको माग भएन। यो कोर समस्यालाई न अर्थ मन्त्रालयले न राष्ट्र ब्याङ्कले समाधान गर्न सक्यो। के गर्नु पर्थ्यो त त्यसो भए भन्दाखेरि तिनीहरूलाई गएको 30-40 वर्षमा डिफल्टर नभएकाहरूलाई कोविडको कारणले मात्रै डिफल्टरमा गएका हुन् भने उनीहरूलाई 10 वर्षको लागि एउटा मेकानिजम बनाएर छुट्टै प्रोभिजनबाट उनीहरूको प्रब्लम सल्भ गर्न सकेको भए यो अर्थतन्त्र योभन्दा अलि धेरै लोनेबल फण्डको डिमाण्ड हुन्थ्यो होला भन्ने लाग्छ मलाई। त्यो गर्न नसक्नु चाहिँ त्यो सबै सरकारको कमजोरी पनि हो, राष्ट्र ब्याङ्क पनि कमजोरी हो भन्ने लाग्छ। जबसम्म हामीले त्यो गर्दैनौँ त्यो किल्लो चाहिँ सल्टिनेवाला छैन। र एउटा चाहिँ यो कुरामा चाहिँ हामीले ध्यान दिनु पर्यो, यो फाइनेन्सियल सेक्टरको पोलिसी रिफर्म गर्नेवालाहरू राष्ट्र ब्याङ्क प्लस कतिपय सन्दर्भमा अर्थ मन्त्रालयको टिमले पनि यो कुरो जान्नु पर्यो कि यत्रो वर्ष 40 वर्षसम्म डिफल्टर नभएका मान्छेहरू किन डिफल्टर भए र यसको अल्टरनेटिभ सोल्युसन के हो भन्ने कुरामा नसोचेसम्म लोनेबल फण्डको डिमाण्ड बढ्नेवाला छैन। पुँजी ब्याज घटेर मात्रै सोल्युसन आउँदैन। हिजो कुनै बेला थियो महँगो ब्याज हो त्यसले गर्दा लगानी बढ्न सकेन भन्ने स्टोरी न्यारेटिभ्स थियो हाम्रो बीचमा, तर त्यो न्यारेटिभ्स त गएको एक वर्षमा कम्प्लिटली फेल भयो किनकि ब्याज दर घटेको घटै छ, लगानी त बढ्या छैन। होला 2-4% 5-7% बढ्या पनि छन्, नबढेको होइन, तर त्यो जुन सिग्निफिकेन्टली बढ्नु पर्थ्यो त्यो बढ्न सकेन। यो कोर समस्या समाधान नगरेसम्म देशमा लगानीको वातावरण बन्दैन। त्यो लगानीको वातावरण नबनेसम्म निजी क्षेत्रको मनोबल बढ्दैन। निजी क्षेत्रको मनोबल नबढेसम्म देशमा औद्योगिक बिजनेस व्यावसायिक वातावरण बन्दैन, त्यो नभएपछि लगानी प्रबन्धन हुँदैन र सरकारले जस पाउने स्थिति बन्दैन। त्यसले गर्दा जसरी हुन्छ सरकारले आजको बेला गर्नुपर्ने काम के हो भन्दाखेरि निजी क्षेत्रको उत्साहलाई कसरी बढाउने, तर यसको अर्थ सबै प्राइभेटाइजेसन गर्ने पक्षमा म छैन, मैले त्यो भनेको छैन, तर निजी क्षेत्रले लगानी गरौं भन्ने वातावरण कसरी बनाउने त्यो चुनौतीमा अहिलेसम्मका सबै सरकारहरू छन् र यो सरकार पनि त्यसको विकल्पमा त्यसको के भन्छ त्यो एक्सेप्सनलाई देखिएको छैन अहिलेसम्म। तर कहीँ न कहीँ आश गर्ने ठाउँ छ किनकि सरकार आउँदा बित्तिकै मोडरलेस अब यो अप्ठ्यारै सिचुएसनबाट गुज्रिनु पर्यो। भोटेको सित एउटा छँदैछ, त्योभन्दा अगाडि पनि अब इरान इजरायलको युद्धका कारणले पेट्रोलियम प्रोडक्टको क्राइसिसकै बेलामै सरकार आएको थियो, त्यसले गर्दा त्यसको नेगेटिभ इम्प्याक्ट चाहिँ छ। तर यति हुँदाहुँदै पनि हामीले इन्टरनल इन्भेस्टरहरूलाई मोबिलाइज गर्ने बाटोमा चाहिँ सरकारले चाहेर पहिनेर जति गर्नुपर्ने त्यति गर्न सकेन कि भन्ने लागेको छ, तर पनि बेला छ अझै।
0: यो सरकार बने पछाडि विशेष गरी यो व्यावसायिक केन्द्रित निजी क्षेत्रलाई लक्षित गरेर अलिकति धरपकड बढ्यो, त्यसले गर्दाखेरि निजी क्षेत्रको मनोबल चाहिँ कमजोर बन्यो, त्यस कारणले झन खोजेर उहाँहरू आउन चाहनु भएन, लगानी गर्ने वातावरण बनेन, समग्रमा सरकारले त्यो अलिकति बुद्धि नपुराएको अवस्था हो।
2: यसो छ, यो न्यारेटिभ त हाम्रो देशमा विभिन्न कालखण्डमा विभिन्न ढंगले बने होइन, प्राइभेट सेक्टरले नै गएको एक वर्ष डेढ वर्ष इभन दुई वर्ष अगाडिसम्म ब्याज चर्को भएर लगानी बढेन भन्ने त्यही प्राइभेट सेक्टर हो, आज चाहिँ हामीले अरू ढंगले न्यारेटिभहरू बनाउनु पर्ने अवस्था छ। त्यसले गर्दा एउटा मात्रै कुराले होइन, यो सबै कुराको समग्र प्याकेजमा ध्यान नदिइकन लगानीको वातावरण बन्दैन एउटा, र धरपकडको सन्दर्भमा के छ भन्दाखेरि बदमाशी गरेको त त्यो धरपकडमा पर्नै पर्छ, तर बदमाशी गरेको हो कि होइन न्यायिक प्रक्रिया चाहिँ पहिले टुङ्गाएर धरपकड गर्नुपर्छ भन्ने हो। मान्छेलाई के भन्छ त्यो कानूनी रूपमा दोषी प्रमाणित नगर्दै जेल हाल्ने कुरा ठिक छ, अनुसन्धानको लागि के अरे जेलमा वा नियन्त्रणमा राख्नुपर्ने हो भने पनि त्यसको एउटा सम्मानजनक निकासको आधारमा अनुसन्धान गर्न सकिन्छ नि त, अनुसन्धानको प्रक्रियालाई सहजीकरण गर्न सकिन्थ्यो। त्यो पाटोमा चाहिँ हामीले नयाँ मेकानिजम कहीँबाट सोच्नुपर्छ जस्तो लाग्छ। सरकारले अब नाम कहले के व्यापारीहरूलाई बाट त्यो कार्यवाहीको प्रक्रिया सुरु गर्नु एक हिसाबले सुशासनको शुरूआत जस्तो पनि भयो, त्यसरी पनि परिभाषित गर्न सकियो, तर बुन्नेहरूले यत्रो मान्छेलाई त यस्तो हुँदो रहेछ हामीलाई के हुन्छ, हामीलाई त झन् क्रिप झिप उतिखेरै हुन्छ भन्ने पनि लाग्यो होला, सोचाइका विभिन्न रूपहरू हुन्छन्। तर त्यसमा सरकारले जनतासँग र लगानीकर्तासँग ठिक ढंगले कम्युनिकेसन गर्न सकेन भन्छु म गल्ती नै गर्यो भन्नुभन्दा पनि उहाँको यो समस्या थियो यो कारणले गर्दा यस्तो गर्नु परेको हो तपाईँहरूले निश्चिन्त हुनुहोस् भन्न सक्नु पर्थ्यो अब सरकारले काम चाहिँ आफ्नो ढंगले गर्ने कम्युनिकेट नगर्ने गर्दाखेरि तपाईँले भने जस्तो एउटा नेगेटिभ म्यासेज चाहिँ सरकारको बारेमा निजी क्षेत्रसँग पुगेको छ तर यसलाई मेट्नको लागि पनि विभिन्न ढंगले सरकारी संयन्त्रहरू क्रियाशील छन् र हुनुपर्छ जस्तो लाग्छ
0: नगइरहँदा निजी क्षेत्रमा व्यवसायहरू विस्तार नहुँदा पनि तर बैंकको अवस्था चाहिँ स्थिर जस्तो देखिने कि उहाँहरूले ब्याज दर घटाइराख्नु भएको छ त्यस पछाडि बैंक चाहिँ नाफामा जाने यो चाहिँ के हो खास बैंकिङ क्षेत्रको अवस्था के हो
2: यसो छ बैंकहरूको नाफाको दर बढेको होइन नाफा चाहिँ भएको हो नाफाको बैंकको एकदम इकोनोमिक एक्टिभिटीहरू मोर एक्सपान्सन भएको भए बढ़िरहेको भए बढ़ोत्तरी भएको भए के हुन्थ्यो भने पोहोर सालको नाफामा सर्टेन प्रतिशतले बढ़थ्यो 5-7% 10% जतिले बढ़थ्यो डिभिडेन्ड क्यापेसिटीहरू बढ़थ्यो होला बैंकहरू घाटामा गएनन् तर कमाउनु पर्ने जति नाफा कमाएनन् भन्ने जस्तो अवस्था हो अहिलेको त्यसले गर्दा एउटा कुरा दोस्रो कुरा बैंकले चाहिँ कमाईको स्रोतहरूलाई अलिकति डाइभर्सिफिकेसन पनि गरेका छ उनीहरूले कतिपय ठाउँमा बोन्डहरूमा लगानी गरेका छ कतिपय ठाउँमा अरू भनौँ न रियल इस्टेटकै कुराहरू पनि होला कतिपय ठाउँमा साना हिजोका जुन ठूला व्यापारीहरू थिए त्यो लगानी नगरेर केही केही नयाँ खालका व्यापारीहरू पनि अथवा लगानीकर्ताहरू पनि पाइपलाइनमा आइरहेको छ त्यसले गर्दा 7-8% त कर्जा ग्रोथ पनि भएको छ नि त्यही 7-8% कर्जा ग्रोथको भरमा कमाएको इन्कम हो भन्ने लाग्छ त्यो भनेको पर्याप्त होइन विभिन्न हिसाबले इकोनोमी चल्नको लागि
0: आज हामीसँग कार्यक्रम बदलिनु नेपालमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक एवं अर्थविद डाक्टर रमेश पौडेलज्यू हुनुहुन्छ भूकम्पले हामीलाई त्यति प्रभाव पारेन कोविड महामारी चाहिँ यसको प्रमुख कारक हो यो अर्थतन्त्र चाहिँ सुस्त हुनु अथवा व्यवसायहरू चाहिँ समस्यामा जानु बैंक क्षेत्र तथा लिङ्ग हुनु त्यो विश्वव्यापी समस्या हो कि हामी मात्रै यसबाट पीड़ित भएको अवस्था हो विश्वव्यापी रूपमा हेर्दाखेरि कसरी हेर्ने
2: दुईटा कुरा मैले क्लियर गरौँ पहिलो कुरा चाहिँ मैले प्रभावको हिसाबले कोविडमा पाण्डेमिक भन्दा कोविड पाण्डेमिक भन्दा अथवा भूकम्प कमजोर भन्न खोजे होइन क्षतिको हिसाबले त हाम्रो दुइटैमा राम्रै क्षति नराम्रो खालको क्षति भएको हो मोनुमेन्टहरू गुमेको कारण भूकम्प पनि आदि इत्यादि तर त्यसलाई रिबिल्ड गर्दाखेरि इकोनोमीमा छिटो रिसिलियन्स भयो पुनरुत्थान भयो इकोनोमीमा त्यसले गर्दा त्यसको लङ टर्म इफेक्ट चाहिँ उति बेला एक दुई वर्षपछि सकियो तर कोविडको चाहिँ अहिलेसम्म छ अझै कति दुई चार वर्ष जान्छ जस्तो लाग्छ त्यो विभिन्न रूपमा त्यो किन मैले त्यसो भने भन्दाखेरि कोविड पछि धेरै व्यापारीहरू लोन तिर्न नसक्ने अवस्थामा पुगे र धेरै व्यवसायहरू एकदम स्लिपिङ मोडमा छन् अहिले पनि तिनीहरूको बारेमा बरू छुट्टै रिसर्च गरेर यति भन्न एउटा आधार हुन सक्ला त्यो एउटा पाटो हो र पछिल्लो काल त अब खास गरी इन्धनको प्राइस मूल्य बढ़ेको हुनाले पनि इकोनोमिक एक्टिभिटीहरू साउँदै गए र हाम्रो देशमै एग्रिगेट डिमाण्ड चाहिँ बढ़ेन नखुम्चे पनि घट्न घटे पनि बढ़ेन जब एग्रिगेट डिमाण्ड बढ़ेन भन्नु गर्थ्यो के हो त्यहाँ रोजगार सिर्जना भएन त्यहाँ लगानी बढ़ेन त्यहाँ राजस्व संकलन भएन त्यहाँ यस्तो बेलामा चाहिँ गर्न के पर्थ्यो सरकारले मनज्ञ पुँजीगत खर्च गर्न सक्नु पर्थ्यो त्यो खर्च पनि गर्न सकेन भनेपछि सरकारले गर्नुपर्ने ठाउँमा खर्च गर्न नसक्ने विभिन्न कारणले कोविडकै के अरे यो यस्तै बाढ़ी पहिरो जस्ता प्राकृतिक प्रकोपको कारणले पनि गर्न लगानी गर्न नसक्ने अवस्था भयो होइन इन्धनको मूल्य बढ़्यो त्यसले गर्दा पनि सरकारले लगानी गर्न खर्च गर्ने हिसाबले दिएका ठेक्कापट्टा ठेकदारहरूले काम गर्न नसक्ने अवस्था भयो त्यहाँ पनि सुलो भयो होइन अर्को हाम्रो मेकानिजमै पनि कमजोर छ हाम्रो क्यापेसिटी त्यति डह्रो देखिएन खर्च गर्ने मेकानिजममा सरकारी संयन्त्र कमजोरै देखियो त्यो भयो र प्लस यो के भन्छ निजी क्षेत्र चाहिँ कोविडको महामारीबाट जकडिएको राम्रोसँग तङ्ग्रिन नसकेको जस्तो पनि देखियो खासै दुईटा कारणले एउटा त्यो पछि विदेशमा पलायन हुने नागरिकहरूको संख्या बढ़्यो र एग्रिगेट डिमाण्ड घट्यो अथवा खासै बढ़ेन एउटा र दोस्रो चाहिँ उनीहरू एउटा सञ्चालन पुँजी र लगानी व्यवसाय गर्न कतिपय व्यवसायहरू एकदम फस्टाउने क्रममा पनि छ नि डिजिटल ट्रान्जेक्सन गर्नेहरू अनलाइन ट्रेडहरू तिनीहरूलाई फेरि लगानीको पूर्वाधार अथवा आधारहरू पनि नभएको हुनाले त्यो ठाउँमा लगानी पनि पुग्न सकेन भनेपछि एउटा त पहिलादेखि काम गरिरहेका व्यापारीहरूलाई उनीहरूलाई चाहियो कि पर्याप्त पुँजी भएन किन पुँजी भएन किन पुँजी चाहियो भन्दा दुईटा कारणले चाहियो कि त उनीहरूले व्यापारलाई बढ़ाउन चाहँदा पनि पुँजी भएन अर्को चाहिँ जहाँ जहाँ उनीहरूले लगानी गरेका थिए कोविडको कारणले ती मान्छेहरू तिर्न नसक्ने भए त्यसलाई कहाँबाट रिकभर गर्ने भन्दाखेरि उनीहरूलाई लगानी चाहिन्थ्यो त्यो लगानी बैंकहरूले लगानी गरिदिएनन् बैंकहरूले गरिदिएको स्टिमुलस प्याकेज के हो भन्दाखेरि त्यो बेलाको ब्याज तिर्न नसक्नेहरूलाई त्यो ब्याज जोडेर पुँजीमा जस्तै 10 करोड लोन थियो भने ब्याज 2 करोड पुग्यो भने 12 करोड लोन बनाइदिएको मात्रै हो त्यसले त उनीहरुको इकोनोमिक क्यापसिटी त बढेन त्यो बढाउने कुरामा हाम्रो सरकारले र राष्ट्रसङ्घले ध्यान दिएन भन्छु म
3: ऋण बढाउने मात्रै भयो
2: ऋण बढाउने भोल्युम चाहिँ बढ्यो कागजमा बढेको देखियो तर अपारेन्टली त्यो के थियो त भन्दाखेरि ब्याज दर जोडिएको थियो उनीहरुको आफ्नो पैसा परेन आफ्नो पैसा नपरेपछि त्यो व्यापार बढाउन चाहनेले बढाउन सकेनन् र सञ्चालन मात्रै गर्न पनि उनीहरुलाई पर्याप्त पुँजी भएन किनकि उनी ठाउँबाट उनीहरुको उठेन त्यो कारणले चाहिँ गयो हैन यस्तो अवस्थामा त्यो अवस्था चाहिँ भूकम्पले भन्दा कोभिडले बढी देखायो त्यसले गर्दा मैले कोभिडको इफेक्ट चाहिँ नेगेटिभ बढी भयो एक नै भन्ने सन्दर्भमा कुरो जोडेको हो भन्ने लाग्छ अब यो अवस्थामा गर्ने के हो भने जानेर प्रब्लम छ त्यही नै हिट गर्ने हो भनेपछि त्यस्तो व्यापारीहरूको संख्या कति छ मलाई लाग्छ अहिले पनि 70% जति डिफल्टर कोभिडको कारणले छन् तिनीहरूलाई बोलाएर सोधेर के सुविधा दियो भने तिमीहरूले हिँडेको जस्तो बिजनेस गर्न सक्छौ भनेर न राष्ट्र ब्याङ्कले सोधेको छ न अर्थ मन्त्रालयले सोधेको छ सुदिन त पर्यो नि त त्यत्रो ट्याक्स दिने त्यस्तो होइन 50,00,000 मान्छेहरूलाई रोजगार दिने व्यवसायलाई सोध्नु पर्दैन त्यो त कहीँ न कहीँ त होला नि त मैले यो सरकारले मात्रै गरेन भनेको छैन भयो त्यहाँ कोही पनि सरकारले गरेन त्यसपछि कोविडपछि त नेपालमा 6-7 सरकार बन्यो होला नि 5 बनेको अरे सायद होइन कसैले पनि गरेनन् त्यो गर्नु पर्थ्यो भन्ने कुरा हो मेरो
0: तर अब पछिल्लो समय सरकारले अलिकति यो सबै विषय बुझेर नै निजी क्षेत्रसँग अलिकति नजिक हुने संवादको चाहिँ प्रक्रिया चाहिँ अघि बढायो भन्ने त्यो सन्देश चाहिँ छ
2: त्यो सन्देश चाहिँ छ प्रधानमन्त्रीज्यूले पनि अलिकति इन्ट्रेक्सन चाहिँ गर्नु भएको छ त्यो म्यासेज लान खोजिएको छ अझै गइसकेको छैन भन्ने लाग्छ मलाई एउटा अर्को चाहिँ अब थाहा छैन कहीँनिर अर्थमन्त्री र प्रधानमन्त्रीको बीचको सामञ्जस्यता राम्रो भएन भन्ने म्यासेज चाहिँ बढी बजारमा गएको छ त्यो म्यासेज किन गयो कसरी गयो मलाई थाहा छैन तर त्यो म्यासेज जानु हुन्थेन एउटा कहीँ कतै उहाँहरूले गर्ने एक्टिभिटीहरूले पनि त्यस्तो देखायो कि नदेखिनु पर्थ्यो होइन अब जबसम्म यो अर्थतन्त्र चल्ने भनेको पोलिटिकल इकोनोमी हो त्यो राजनीतिसँग नै सरकार राख्छ र लगानीकर्ताहरूले एक खालको कन्सिस्टेन्सी चाहन्छन् र 5 भनेर आएको पार्लियामेन्ट राम्रो भएको सरकार बन्दको बेलामा पनि अब बजारमा यो खालको रिमोरा हुनु होइन तालमेल मिलेन वा अर्थमन्त्री र प्रधानमन्त्रीको बीचमा असमञ्जस्यता छ भन्ने कुराले उहाँहरूले दिन खोजेको पोजिटिभ म्यासेज चाहिँ राम्रोसँग तर सर्कुलेट हुन सकेको छैन यो कुराले पनि लगानीकर्ताहरूमा कहीँ न कहीँ विरोधाभास वा अप्ठ्यारो वा हिचकिचावट चाहिँ देखिन्छ एउटा कुरा अर्को कुरा के छ भन्दाखेरि पुँजी बजार प्रति पनि अब सरकार र पुँजी बजारमा लगानीकर्ता प्लस अरू सबै स्टेक होल्डर भनौँ त्यो कहिले पनि उत्साह भएन नयाँ सरकार आएदेखि नै एक हप्ता जति यसो ग्रीन जस्तो भएको थियो यो सधैँभरि बढ्नुपर्छ भन्ने होइन तर सधैँभरि घट्नु पनि राम्रो होइन त्यसलाई चाहिँ अलिकति के गर्दा त्यसको रिफर्म बढी हुन्छ भन्ने कुरामा ध्यान पुगेन यद्यपि सरकारलाई अब यो पेट्रोलियम प्रोडक्ट्सको समस्या त्यसपछि इमिडिएटली यो होइन प्राकृतिक प्रकोपहरू बर्खाको याम छ फेरि तुरुन्तै अब चाडपर्वको कुराहरू पनि आउँछ यो ठूलो खालको प्रेसर चाहिँ छ तर त्यति हुँदाहुँदै पनि एउटा मेकानिजमै बनाएर अर्थतन्त्रले कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने बारेमा प्रधानमन्त्रीको तह र अर्थ मन्त्रालयको तहबाटै सरकारकै तहबाट सोचिनुपर्छ भन्ने लाग्छ मलाई
0: अर्थतन्त्रलाई चलायमान बनाउने मुख्य यो कार्यकारी अथवा संयन्त्रको रूपमा रहेको राष्ट्र बैंक चाहिँ राष्ट्र ब्याङ्कको भूमिका पनि अलिकति त्यति भरपर्दो सरकार जसरी उत्साहजनक ढंगले आयो जस्तो मौद्रिक नीतिको कुरै गर्दाखेरि पनि कर्मकाण्डी मात्रै आयो भन्ने आलोचना पनि भयो गवर्नर लगायत यो समग्र संस्थाले नै अलिकति द्रुत गतिमा काम नगरेको भन्ने गुनासो पनि छ
2: यसमा यसो छ एउटा त हामीसँग चाहँदैमा सबै कुरो भइ पनि हाल्दैन साधन स्रोतको पनि सीमितता छ अब सबै कुरो राष्ट्र ब्याङ्कले लिबरलै छोडिदिँदाखेरि फेरि ब्याङ्कहरूले के गर्छन् भन्ने अर्को प्रवृत्ति पनि समस्या त हो फेरि राष्ट्र ब्याङ्कले चाहँदैन सबै कुरो हुँदा पनि हुँदैन किनकि मोनिटरी पोलिसी भनेको फिस्कल पोलिसीलाई सपोर्ट गर्ने एउटा मेकानिजम हो भन्छु म मोनिटरी पोलिसी आफै लिड गरेर सबै अर्थ फिस्कल पोलिसीलाई ओभरटेक गरेर जान सक्ने स्थिति पनि हुन्छ जस्तो लाग्दैन हाम्रो भ्यूमा एटलिस्ट होइन अरूले त्यो भन्लान् तर मैले त्यो गर्नुपर्छ भन्दिनँ किन भन्दाखेरि म त्यो अप्रोचमा विश्वास गर्छु कि मोनिटरी पोलिसीले फिस्कल पोलिसीलाई सपोर्ट गर्नुपर्छ भन्ने मान्यता राख्छु किनकि निर्वाचित निकाय हो लिड चाहिँ फिस्कल पोलिसीले नै गर्नुपर्छ भन्ने हो अथेन्टिक हो गर्न नसकेको कुरामा कहाँनिर भन्दाखेरि मैले अघि भने जस्तै निजी क्षेत्रको मनोबल उकास्नको लागि कोविडको इम्प्याक्टलाई न्यूनीकरण गर्नलाई के गरियो त जे गरियो त्यो पर्याप्त भएन भन्ने कुरा चाहिँ साँचो हो। त्यसलाई अब राष्ट्र बैंक एक्लैले त्यो गर्न नसक्ने हो, हिजोको डिफल्टरहरूलाई पुनर्परिभाषित गर्न नसक्ने हो भने अर्थ मन्त्रालयको टीमलाई समेत इन्भल्भ गरेर एउटा नयाँ मेकानिजम बनाएर उनीहरूलाई यो कारणले 10 वर्षसम्म एउटा छुट्टै मेकानिजम हो, 5 वर्षसम्म छुट्टै मेकानिजम दिएर उनीहरूलाई मोटिभेट गर्न सक्यो एउटा, त्यो पाटोमा चाहिँ ध्यान दिनु पर्यो होइन। अर्को चाहिँ यो खास गरी यो कमर्सियल यो के भन्छ यो अदालतहरू, यो खास गरी आर्थिक लेनदेनको मुद्दाहरू पनि चाँडो टुङ्गा उपभोक्ता अदालत मात्रै होइन, उपभोक्ता भन्नाले कन्ज्युमर्स राइटको कुरा मात्रै भयो, आर्थिक लेनदेनसँग सम्बन्धित मुद्दाहरू चाहिँ छिटो फर्सुट गरिदिने मेकानिजम पनि चाहियो, हामीसँग त्यो भएन। त्यसले गर्दाखेरि समस्या कहाँनिर भइदियो भन्दाखेरि नेपालमा गएर व्यवसाय गर्दाखेरि आर्थिक लेनदेनमा मुद्दा पर्यो भने भासिन्छ, 20 वर्ष लाग्छ भन्ने भएपछि कुन चाहिँ आएर नेपालले लगानी गरिदिन्छ।

0: बलिया नारायणहरूले पनि लगानी गर्न हिचिचाउने अवस्था भयो. त्यसले गर्दाखेरि यहाँ के हुन पर्छ, लोनेबल फण्ड ब्याङ्कमा जम्मा गरेर देश धनी हुँदैन.
1: अब यो अर्थतन्त्र सुस्ताउनुको पछाडि जुन यो के भन्छ सरकारीहरू समस्याग्रस्त भनिन्छ, अहिले सरकारले ऋणीहरूको ऋण फिर्ता गर्ने प्रक्रिया पनि शुरू गरिराखेको अवस्था छ, यसमा यो कारक कति देख्नुहुन्छ?
0: सहकारीहरू पनि प्रब्लममा छन्, किन भन्दाखेरि सहकारीमा हिजो कुनै एउटा टेन्डेन्सी थियो कि धितो नराखिकन ऋण दिने, किनखेरि त्यो त ऐँचो पैँचो खर्च पर्छ चलाउनको लागि हो, सहज तरिकाले बचतकर्तालाई ऋण दिनुपर्छ भन्ने मान्यता पनि थियो. त्यो मान्यता चाहिँ कति बेलासम्म ठिक थियो भन्दाखेरि साना साना ऋणहरू दिनको लागि ठिक थियो. तर हामीले चाहिँ के गर्यौँ भने सबै सहकारीहरूले जतिसुकै ठुलोहरूमा कारोबार गरेर देशलाई ब्याङ्कको तरिकाले जाँदाखेरि भएको समस्या हो. ऋण दिन चाहिँ ब्याङ्कको तरिकाले दिए तर धितो चाहिँ ब्याङ्कको तरिकाले राखेनन्. धेरै असहकारीहरूको समस्या त्यही छ अहिले. त्यो त्यति बेलाको विद्यमान परिस्थितिलाई ठिक ढंगले ह्यान्डल गर्न नसक्दाखेरि भएको हो होइन. त्यो कारणले पनि सहकारीहरू समस्या छन्. तर त्यो सबैको भनौँ चाहिँ मनोज्ञ छैन भन्छु अर्थतन्त्रलाई डाइरेक्ट प्रभाव पार्नको लागि. त्यसले गर्दा हुनु त्यस्तो भएको भए त जस्तै अब पैसा जति गएर फस्यो त्यसले गर्दा कारोबार भएन भन्ने हो भने त कमर्सियल ब्याङ्कमा त वाणिज्य ब्याङ्कहरूमा जम्मा भएको पैसा त लगानी भएको छैन नि त. लगानी गर्ने वातावरण भएको हो त त्यो पैसा त लगानी हुन्थ्यो र त्यसले कहीँ न कहीँ रिटर्न दिन्थ्यो होला. त्यही त सहकारीको कारणले मात्र यो सुस्थता आएको होइन, हामीले चाहिँ वास्तवमा लगानीकर्ताहरूको मनोबल बढाउन नसकेकै हुनाले यो समस्या भएको हो. लगानीकर्ताको मनोबल बढाउन सकेको भए धितो नराखिकन हिजो सहकारीबाट लोन लिए कहीँ घर डुब्यो भने पनि अर्को ठाउँबाट लोन लिएर कारोबार गर्न सक्थ्यो नि त. तर त्यो लिएर झन् ठूलो समस्यामा परिन्छ भन्ने चेत चाहिँ लगानीकर्ताहरूमा भयो. त्यही कारणले लगानीको माग बढेन. लगानीको माग बढाउनलाई हामीले राष्ट्र ब्याङ्क र अर्थ मन्त्रालयको टिमले साँच्चै एक्सर्साइज गरेर जानै पर्ने जस्तो देख्छु मैले. त्यो नगर्ने भने त्यसमा इन्भेस्टमेन्ट हुँदैन, इन्भेस्टमेन्ट अवश्य इकोनोमिक एक्टिभिटी फर्स्ट आउँदैन, अर्थतन्त्र बढ्दैन.
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ. आज हामी कार्यक्रम बदलिँदो नेपालमा राष्ट्र ब्याङ्कले हालै निकालेको चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक तथा वित्तीय स्थिति, अर्थतन्त्रका सूचक, बजारमा बढ़दो मूल्य वृद्धि र समग्र अर्थतन्त्रको अवस्थाबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापक डाक्टर रमेश पौडेलसँग कुराकानी गरिरहेका छौं. उहाँसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: कृषि मन्त्र नाग सिंह.
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं. धानलाई मौसम सफा भएपछि मात्र काटौं. खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ. युरिया मलको प्रयोग नगरौं. असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ.
2: उच्च गति, भरपूर कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिस होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिस होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिस होम इन्टरनेट साथै इन्टरनेट टिभी र सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिस होम एप.

0: এই ভাঙ্কুরা কষ্টে যান রেডিও নেটওয়ার্ক।
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आज हामी कार्यक्रममा अर्थतन्त्रका आन्तरिक सूचक र बाह्य अवस्था एवं समग्र आर्थिक गतिविधिका विषयमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक अर्थविद डाक्टर रमेश पौडेल, उहाँ राष्ट्रिय योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ। फेरि पनि स्वागत छ तपाईँलाई उज्यालो रेडियो नेटवर्कमा। बजारको अवस्थातिर जाउँ। अहिले यो बाह्य सूचकको कुरा त हामीले गर्यौं, तर उपभोक्ताको भान्सा चाहिँ अत्यधिक महँगो भएको भन्ने चाहिँ गुनासो छ सबैलाई। तपाईँ हामी पनि यसबाट प्रताडित छौं।
2: एकदमै राम्रो र सान्दर्भिक प्रश्न पनि ल्याउनु हो। हामी अब एकछिन त्यही सन्दर्भमै कुरा गरौं जस्तो लाग्छ। जस्तै मैले आज लगातार एक हप्ता जति भयो थुप्रै ग्यासको बुलेटहरू काठमाडौँ आइरहेको देखेको छु, त्यो सानो गाडीहरूमा पनि। उनीहरूले यो सानो के भन्छ हामीले युटिलिटी भ्यान भन्छौँ मेरो होइन, पछाडि ढालामा 50-25-30-40 त्यो के सिलिन्डरहरू बोकेर हिँड्ने गाडीहरू यत्र भेटिन्छ, जीप जस्तोमा। अनि ठुल्ठूलो ट्रकहरूले पनि ग्यास बोकेको देखिन्छ, विभिन्न कम्पनीको, सिद्धार्थ कम्पनीको, सागर कम्पनीको, अरू विभिन्न कम्पनीको होइन, जति पनि कम्पनीहरू छन् गाडीहरू आइराखेका छ। तर उपभोक्ताले ग्यास पाएको छैन, मेरो घरमा पनि ग्यास छैन होइन। यो भनेको चाहिँ के हो भन्दाखेरि गभर्नेन्सको क्वालिटी नभएकै देखियो, किनकि ग्यास छ व्यापारले होल्ड गरेको देखियो। यसलाई कतिपयले पोलिटिक्ससँग गाँस छन्, हिजोका पालिका पुराना पार्टीहरूसँग अफिलिएटेड आदि इत्यादि भन्ने हिसाबले चाहिँ पनि मिडियाहरूले कतिपय सांसदहरूले पनि पार्लियामेन्टमा बोलेको देखिन्छ। तर त्यो पनि किन बेठेको भन्दाखेरि शासन सत्ता त अहिलेको सरकारसँग छ, जुनसुकै पार्टीको होस् त्यसलाई नङ्गाउन त सकिन्छ। ग्यासलाई र तिमीले होल्ड गर्ने तर नबेच्ने किन गरेका भनेर जरिमाना गर्न सकिन्छ। त्यो भएर संयन्त्रले नै गभर्नेन्सको पाटोबाट कहीँ न कहीँ जसरी ध्यान दिनुपर्ने हो त्यो ध्यान दिन नसकेको जस्तो मलाई चाहिँ त्यो अनुभूति भएको छ। कि सरकारले ग्यास उपलब्ध बनाएको छ, बजारमा गाडी पनि गुडिरहेका छन्, तर सम्बन्धित विक्रेताले हामीलाई ग्यास दिन सकेका छैन। सबैको भान्साको समस्या हो यो। तर नेचुरल समस्या के हो भन्दाखेरि इरान र इजरायल वा अमेरिकाको वारको कारणले गर्दा पेट्रोलियम प्रडक्टको मूल्य घटेको छैन विभिन्न कारणले। इण्डियाले पनि हामीलाई त्यो ढंगले घटेको अनुसार घटाएको छैन होला। अब हाम्रो आयल निगमको घाटा पनि टन नै छ, त्यसले गर्दा यो पेट्रोलियम प्रडक्टको मूल्य घटाएको छैन, त्यो नघटुन्जेल हामीलाई मूल्यको चाप चाहिँ पर्ने नै भयो। तर समहाउ यो 5-6% हाराहारीमै राष्ट्रबैंकले उल्लेख गरेका छ, यसबाट त्यति धेरै आत्तिनु पर्ने चाहिँ होइन। र आशा के छ भने छिटै यो पेट्रोलियम प्रडक्टको मूल्य एक महिनाभित्र अलिक घट्छ कि भन्ने छ, यदि लडाई थप चर्किएन भने। तर यस्तो अवस्थामा हामीले ध्यान दिनुपर्ने के भने प्राइभेट सेक्टरले खर्च गर्न नसक्ने, जनताको घर चाहिँ किचन चाहिँ महँगो हुने भइसकेपछि बजारमा यो अलिकति सरकारले गर्ने खर्च बढाउन सकेको भए राम्रो हुन्थ्यो। अब त्यसको लागि अहिले अब यो भोटेकोसीको कारणले पुननिर्माणको काम पनि अब रफ्तारमा जान सक्नुपर्छ जस्तो लाग्छ एउटा, र सहयोग परिचालनको हिसाबले पनि ठिकै खालको सहयोग आएको छ हाम्रो कोषमा होइन। अर्थतन्त्रका वास्तवमा त्यो रिजनको त भोटेकोसीको कारणले मलाई लाग्छ 10-12 पालिकाहरू त एकदमै अप्ठ्यारो स्थितिमै छन्। तिमीहरूलाई कसरी रिभाइभ गर्ने, पूर्वाधारलाई हिजोको अवस्थामा कसरी ल्याउने भन्ने अर्को चुनौतीको बीचमा पनि सरकार छ। र हामीले धेरै आशा गरेको हाइड्रो इलेक्ट्रिसिटी भित्रको मोडालिटीलाई पनि कहीँ न कहीँ पुनर्विचार गरेर जानुपर्छ होला, किनकि धन्य धन्य अब त्यो क्याचमेन्ट एरियामा उत्पादन हुने विद्युत भनौँ न हाम्रो करिब करिब 20% हाराहारी जस्तो देखियो होइन। त्यो एकै ठाउँ त्यसरी कन्सन्ट्रेट गर्दाखेरि त्यसले एक पछि अर्को प्रलय अथवा भनौँ न बाढ़ीको कारणले वा अरू यस्तै क्षतिको कारणले के अरे दुर्घटनाहरूको कारणले गर्दा हुने क्षति चाहिँ मनग्य देखियो एउटा। र अहिले त अझ एक हिसाबले भन्यो भने रेस्क्यूकै काम राम्रोसँग सकिएको छैन, प्लस हिजो त्यो क्षति भएको जमिनहरूलाई कसरी वर्गीकरण गर्ने, नक्साङ्कन कसरी गरिदिने, ती नागरिकहरूलाई कहाँनिर सेटल गर्ने, त्यो कुरामा पनि हामी अब सरकारको मेकानिजम अल्झिनुपर्नेछ। भनेपछि यस्तो अवस्थामा कन्टिन्जेन्सी पर्पोजबाट काम गर्नुपर्ने एउटा टिम र रेगुलर इकोनोमिक एक्सपान्सन को पाथ में गर्नुपर्ने काम को बीच में एउटा डेभिएसन क्रिएट गरेर फरक देखाएर अर्थ मन्त्रालयले त्यस्तो कामको नेतृत्व गर्नुपर्छ भन्ने लाग्छ मलाई हैन र फाइनान्शियली पर्सपेक्टिभबाट हेर्ने कुरामा चाहिँ अब जस्तै भनौँ न केही केही ब्याङ्कको ब्रान्चहरू बन्द भएको होला त्यो त मोरलेस अहिले बाँचेको मान्छेहरूलाई डिजिटल क्युआर कोड आदि इत्यादि मार्फत पनि गइसक्या होला त्यसले त्यति ठूलो असर परिहाल्दैन होला जस्तो लाग्छ अर्को चाहिँ विद्युत पनि बरू पोलहरू छिटो व्यवस्थित गर्न सकिएला तर खानेपानीहरू व्यवस्थित गर्न गाह्रो होला पनि पहिलो चुनौती त के हो भने त्यहाँको जनजीविकालाई कसरी नर्मलाइज गरिदिने अहिले त अझ त्यहाँ महामारीकै डर छ कति होइन घरपालुवा पशुहरू मरेका छन् कतिपय मान्छेहरूकै लास कुहिने सड्ने बिग्रिने अवस्थामा छ त्यसले अर्को प्रकृति प्रकोप वा होइन दुर्घटना निम्ताउन सक्छ त्यसको क्षतिलाई कसरी न्यूनीकरण गर्ने यावत कुराहरूमा चाहिँ सरकारले एकैचोटि काम गर्नुपर्ने भएको हुनाले त्यो मेकानिजममा ध्यान दिनु पर्यो त्यो चाहिँ स्थानीय पालिकाहरूले प्रदेशको सरकारले र केन्द्रीय सरकारले पनि का पनि विभिन्न मन्त्रालयहरू एकैचोटि मिलेर काम गर्नुपर्छ होला र अर्को चाहिँ मैले देखेको समन्वयको समस्या पनि देख्छु कतिपय ठाउँमा जस्तै बाटोको एउटा समस्या छ बिजुलीको अर्को समस्या छ खानेपानीको अर्को समस्या छ टेलिकम्युनिकेसनको अर्को समस्या पनि जति पनि पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरू छन् तीहरू एक आपसमा मिलेर कोअर्डिनेटेड भएर काम गरिदियो भने यो छिटो समाधान हुन सक्ला नभए भने यसको ल्याग इफेक्ट चाहिँ अर्को कोविडको जस्तो दुई तीन चार वर्षसम्म पनि जान सक्छ त्यसले गर्दा पुनर्निर्माणलाई पुनर्व्यवस्थित गरेर लानुपर्छ होला एउटा अर्को चाहिँ बस्तीलाई पुनर्व्यवस्थित गर्नु पनि जरुरी छ जुन ठाउँमा राज्य पुग्दैन राज्य पुग्न समय लाग्छ त्यो ठाउँको बस्तीलाई नयाँ ठाउँमा त सार्नु पर्यो तर कसरी सार्ने उसको रोजीरोटीलाई कसरी ग्यारेन्टी गर्ने उसलाई के गर्न लगाउने सारिएको मान्छेलाई होइन घर मात्र बनाइदिएर पनि सोल्युसन छैन उसको दैनिक जीवारा के भन्छ जीवन गुजारा गर्ने माध्यम चाहियो उसले कहाँ गएर जागिर गर्छ अथवा कस्तो खालको व्यापार गर्छ वा केटाकेटी कहाँ पढाउँछ वा होइन राज्यको मेकानिजमलाई उसले कसरी सम्पर्क गर्छ ती सबै कुराको व्यवस्था व्यवस्थित गरेर मात्रै पुनर्व्यवस्थापनको बारेमा सोच्नुपर्छ होला क्षणिक बाहेक दीर्घकालीन हिसाबले यो कुरामा पनि सरकारले ध्यान दिनुपर्ने हो जस्तो लाग्छ र हामीसँग अप्ठ्यारो मात्रै छैन कतिपय ठाउँमा यसलाई हामीले राम्रोसँग ट्याकल गर्न सक्यौँ भने सजिलोपन पनि आउला त्यो भनेको चाहिँ अब अहिले यो खास गरी क्लाइमेट क्राइसिसको कारणले जति पनि समस्या आएको छ यो बारेमा विश्व चिन्तित छ विभिन्न देशका पार्लियामेन्टहरूले आवाजहरू उठाइरहेका छन् पार्लियामेन्टहरूले बोलिरहेका पनि छन् अब हाम्रो सामान्य प्रधानमन्त्रीजी पनि अब संयुक्त राष्ट्रसंघको महासभामा यही कुरा इस्यू लिएर नै जाँदै हुनुहुन्छ यो कुराबाट नेपाल एउटा लाइमलाइटमा दुःख वा सुख दुईटै कारणले आएको देखिन्छ र क्लाइमेट सँग सम्बन्धित क्राइसिसमा हिमाल बच्यो भने समुद्र बच्छन् र हिमाल र समुद्र दुईटै बच्यो भने मात्रै पृथ्वी बच्छ र पृथ्वी बच्यो भने मात्रै मानव सभ्यता बच्छ भन्ने जुन के म्यासेज हो त्यो म्यासेज दिनको लागि एउटा राम्रो अपर्च्युनिटी पनि हो भन्ने लाग्छ र त्यसरी लान सक्यो भने हामीले संयुक्त राष्ट्रको क्लाइमेट फण्डबाट पाउने अरू विकसित राष्ट्रहरूबाट क्षतिपूर्ति वा क्षतिपूर्ति मात्रै नभनौं क्षतिपूर्ति भन्दा उहाँहरूलाई बाध्यता जस्तो होला तर उहाँहरूकै पोटेसनको लागि पनि हामीले यो ग्लेसियर मेल्टडाउन नहुने खालको हिमालहरू जोगाउने खालको जंगलहरू जोगाउने खालको एउटा सभ्यतामा छिर्नु पर्नेछ हो त्यो कुरालाई चाहिँ अलि स्पिरिट गर्न सकियो अलि ऱ्यापिडली त्यो त्यसमा कन्सन्ट्रेसन बढाउन सकियो भने त्यो चाहिँ आगामी जेनेरेसनको लागि पनि महत्वपूर्ण काम हुन्छ र सरकारले यसमा ध्यान दियोस् भन्ने चाहन्छु म
1: अहिलेसम्म सरकारी कोषमा राहत रकम विभिन्न संघ संस्था व्यक्ति लगायतबाट 15 अर्ब भन्दा माथि पुगेका छ तर त्यहाँ अब खर्चको हिसाबमा सरकारी आकलनमा झण्डै 7-8 खर्बको आसपासमा 6-7 खर्ब कति यति चाहिँ भन्ने छ त्यसभित्र तत्काल आवश्यक बनाउन पर्ने पूर्वाधारहरू के हो र दीर्घकालीन रूपमा पछि पनि विस्तारै गर्दा हुने चाहिँ के हुन सक्छ त्यस्तो
2: एकदम राम्रो प्रश्न उठाउनु भयो मैले अहिले पनि एउटा प्रसङ्ग भनेको छु सरकारले रकम जम्मा गर्न सफलता होइन त्यो दयाको रूपमा पनि आउँछ त्यसलाई बुद्धिमत्तापूर्ण ढंगले खर्च गर्नु नै सफलता हुनेछ कोषमा पैसा जम्मा छ तर खर्च भएन भने सरकारको त्यो असफलता भन्छु म जुट्नु पनि आफैमा ठूलो कुरो हो तर त्यसलाई ठिक ढंगले खर्च गर्नु पर्यो नम्बर एक दोस्रो चाहिँ तपाईँले भनेको सन्दर्भमा यो जति पनि पैसा आएको छ यो रेस्क्यू र इमर्जेन्सी म्यानेजमेन्टको लागि आएको पैसा हो यसलाई चाहिँ पूर्वाधारमा त्यहाँ त्यहाँ खर्च गर्छु भनेर सरकारले जोगाउनु पर्ने छ जस्तो मलाई लाग्दैन किनकि 20 अरब जम्मा भएको भए पनि हाम्रो धन्न धनै 7-8 खरब त खर्च भयो भनेर भनेकै छन्, तर म त यसको नेट खर्च चाहिँ 10 खरब भन्दा बढी लगानी नगरिकन यो बन्नेवाला छैन भनेपछि त्यो 10 खरबको लगानीमा सरकारले बचाएर 20 अरबबाट त पूर्वाधार बन्नेवाला छैन, चट्नी बराबर पनि हुँदैन।
1: सरकारी मात्रै संरचना मात्रै हो कि
2: व्यक्तिगत त अझै गाह्रो छ। भनेपछि सरकारले 7-8 खरब भने पनि मैले मोटामोटी 10 खरब भन्दा बढी जान्छ यो बनाउनलाई, पुरानो अवस्थामा ल्याउने वा त्योभन्दा राम्रो स्तरमा ल्याउने भन्नको लागि म त सुरुदेखि नै 10 खरब भन्दा माथि जान्छ भन्नेमा छु। एउटा अर्को चाहिँ बनाउनु पर्ने कुरामा चाहिँ दुईटा कुरा हामीले ध्यान दिउँ, हिजोको जस्तै बनाउने कि हिजोको भन्दा राम्रो बनाउने भन्दा डेफिनेटली राम्रो बनाउने। कुन अर्थमा राम्रो भन्दा पूर्वाधार अलिकति आधुनिक पनि हुनु पर्यो, त्यसले प्रोडक्टिभिटी बढाउनु पर्यो एउटा, त्यो भन्दा बित्तिकै खर्चै बढ्नुपर्छ भन्ने छैन। अर्को हाम्रो निर्माणको प्रविधिमा पनि कहीँ न कहीँ सोध्नु पर्यो, किनकि आखिर बेली ब्रिजले 10-15 वर्ष धान्छ भने होइन हामीले बेली ब्रिजै लिएर जाऊँ न त, ठूल्ठूला भद्दा पुल किन बनाउनु पर्यो र दोहोरो गाडी एक बगाएर लानु रहेछ, बेली ब्रिज पनि बगाउने नै हो, त्यो पनि बगाउने नै हो भने खर्च चाहिँ कुनमा बढी लाग्छ भन्दाखेरि हामीले प्राक्टिस गरिरहेका ठूला भद्दा पुलहरूमा लागिरहेका छौँ भने निर्माणको प्रक्रिया पनि कस्तो हुनु पर्यो, छरितो हुनु पर्यो र सुविधाजनक हुनु पर्यो। वर्षौं लाएर एउटा पुल बनाउँछ, एउटा बाढी आएर भर्काएर लान्छ भने त बरु दुई महिनामा बनाउने बेली ब्रिज गरौँ लाए त्यही लैजान्छ भन्ने ढङ्गले सोध्नुपर्ने होला। त्यो खालको पूर्वाधारमा हामीले अलिक छिटो र छरितो खालको पूर्वाधारमा हामीले जोड गर्नुपर्छ होला। अर्को कुरा होइन र साँगुरा बाटाभन्दा फराकिला बाटा, गरुङ्गा पुलभन्दा हलुका पुलमा हामीले ध्यान दिनु पर्यो र गाडी पनि कस्तो खालको पुलमा कस्तो कस्तो खालको गाडी चल्ने, सबै ठाउँ सिमेन्टेड पुलहरू जरुरी छैन भनेर देखियो नि त हो, यो मोडालिटीबाट हामीले पूर्वाधारमा सोध्नुपर्छ एउटा। दोस्रो चाहिँ बस्ती विकास गर्दाखेरि राज्य
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
2: विपत्तिलाई कुन खालको सूचित सूचना प्रवाह गर्ने होइन, सामान्य बाढी आएकोलाई गर्ने सूचना र यस्तो विपत्ति आएकोलाई गर्ने सूचना एउटै जस्तो भए र मान्छेहरू कन्फ्युजन भएर पनि मान्छेहरू त मरे नि, भोलिका दिनमा यो हुनु भएन। सूचनाको प्रवाहको मेकानिजम पनि त अनुसार फरक गर्नु पर्यो होइन, सामान्य बाढी आउँछ भन्ने ढङ्गले लिइदियो आयो भने बेला होइन प्रलय नै आइदियो। बाढी भनेको चाहिँ सामान्यतया 10-15-20-25-30 मिटर अग्लो हुनुपर्ने, यहाँ आइदियो 160-200 मिटर अग्लो, त्यो भएपछि मान्छेहरूलाई त्यो उम्किने स्थिति पनि भएन र क्षति ठूलो भयो त्यो पाटो एउटा। अर्को चाहिँ मैले देखेको इको सिस्टम इकोनोमिक सिस्टम भित्रको एउटा इको सिस्टम हुन्छ नि त, जस्तै कस्तो थियो भन्दाखेरि खोलापारी र खोलाबारी कृषकहरूले तरकारी फलफुलहरू उत्पादन गर्थे, मैले फिल्ममा ल्याएर बेच्थे फर इक्जाम्पल होइन। अब अहिले त अब बेली ब्रिज बनेर वा झोलुङ्गे पुल त एउटा त बनिसक्यो गएको थियो सायद, त्यसले गर्दा अलिकति मान्छेहरू मान्छे त हिँड्न सक्ने होला नि, गाडीहरू त आउन सक्ने स्थिति बन्दैन, गाडी वाइजाइ गर्नको लागि त वैकल्पिक बेली ब्रिज टाइपको बन्न अझै 1-2 हप्ता 1 महिना जतिमा बन्ला जस्तो लाग्छ मलाई, यो खालको रफ्तार मेन्टेन भयो भने पनि। त्यो बीचमा तिनीहरूलाई इको सिस्टमलाई कसरी लिङ्क गर्न सकिन्छ त भन्दाखेरि त्यही इन्स्टल गरेर त्यहाँभन्दा तलबाट ठूला ट्रकहरू प्रयोग गरेर होइन मलेखु अथवा त्यहाँभन्दा माथिल्लो पुल कहीँ प्रयोग गरेर ल्याउनु पर्ने होला, त्यो लाइनमा काम गर्ने एजेन्सीहरू चाहिँ हाम्रोमा रहेनछन् भन्ने देखियो कि एउटा क्राइसिस आउँदा बित्तिकै सप्लाई चेनमा प्रब्लम आइहाल्ने होइन, अनि कृषकको खेती नष्ट हुने, त्यसलाई इन्सुरेन्सले पनि कभर नगर्ने, बजारले पनि कभर नगरिदिने समस्या देखियो। भनेपछि हिजो पनि त्यही समस्या आयो हामीले सुधार गरेनौँ, आज पनि त्यही समस्या आइरहेको छ हामीले सुधार गर्दैनौँ भने त हामीले कहिले पनि सुधार्दैन। भनेपछि अब उपरान्त पुलहरू एउटा पनि नभन्दाखेरि सप्लाई चेनलाई कसरी मेन्टेन गर्ने भन्ने वैकल्पिक एउटा विकल्प पनि हामीले सोध्नु पर्ने रहेछ। भनेपछि प्रत्येक खोलाको बीचमा डाँडाहरूमा वा खोचहरूमा
6: साना स्मल अर्बन एरियाहरू डेभलप गर्नुपर्ने होला त्यो हिसाबले पनि प्लानिङ पर्सपेक्टिभबाट सोच्नुपर्छ जस्तो लाग्छ सो द्याट पछि आउने यस्ता क्राइसिसहरूको बेलामा त्यो मेकानिजमले काम गर्न सकोस् भनेपछि त्यहाँबाट त्यहाँ जम्मा आउने त्यहाँ जम्मा भएर भरी ल्याउनु पर्ने र त्यहाँबाट काठमाडौँ ल्याउनु पर्ने हो कि होइन त्यो विकल्पहरू त्यसरी नबनाउँदाखेरिको समस्या जस्तो देखियो सप्लाई चेन केही भयो भने बिग्रिहाल्ने काठमाडौँको एउटा होइन भनौँ न अस्ति नै अब मकवानपुरमा उता तरकारी फालाफाल हुने भयो यतापट्टि चाहिँ तरकारी महँगो हुने भयो होइन यस्तो खालको स्थिति नआओस् भन्ने कुराको सन्दर्भमा वैकल्पिक अर्बन हबहरूको बारेमा पनि सोच्नुपर्छ होला ती चाहिँ नयाँ बस्तीहरू हुन सक्छन् त्यो एउटा डिजाइन अर्को चाहिँ जति बेला हामीले बस्तीहरूलाई पुनर्व्यवस्थित गर्छौँ त्यो बेला जबरजस्ती गरेर पनि भएन फेरि कन्भिन्सै गर्नुपर्ने हो कन्भिन्स गर्दाखेरि राज्यको भूमिका उनीहरूको व्यक्तिगत भूमिका एजेन्सीहरूको भूमिकालाई राखेर अनि यसलाई गरेर गर्नुपर्ने होला हो त्यो हिसाबले जाँदाखेरि स्थानीय पालिकाहरूले पनि काउन्सिल पार्ट कतिपय मान्छेहरू त अहिले ज्यान चाहिँ बचेको छ परिवार पनि केही भएको छैन तर तलपट्टि त्यत्रो 200 मिटर अग्लो बाढी बगेको देखिस् त मान्छे त त्यो होपलेस भएर बसेको छ नि होइन तिनीहरूलाई पनि कहीँ न कहीँ काउन्सिलिङको मेकानिजम चाहिन्छ होला यसो यस्तो भएको हो यसले अब उपरान्त क्षति गर्दैन तपाईँले मेडिटेसन गर्नुहोस् वा होइन यो खालको सिम्टम्स आउँदा यो खालको दबाई गर्नुहोस् भनेर कहीँ न कहीँ त काउन्सिलिङको मेकानिजम पनि चाहिन्छ होला मनोबल बढाउने खालको ऊ यो पाटोमा पनि सरकारले कहीँ न कहीँ काम गर्नुपर्छ यी काममा इन्डिकेटर

0: मान्छे कुरा हो तर तपाईँले भनेको भन्दा मैले अलि यो प्रब्लमलाई अलिक फरक ढंगले भनौँ. सरकारले स्वीकृति दियो, आयल निगमले 100 रुपियाँ प्रति सिलिन्डर मूल्य बढायो, यो ठूलो कुरो मान्दिनँ मैले. ठूलो कुरो के मान्छु भन्ने भन्दा 2000 को ग्यास 2100 पुगेको भए ठिकै थियो, तर 2100 सक्दा 2500, 2600, 3000, 3500 सिलिन्डर साट्ने नाममा 500 रुपियाँ एक्स्ट्रा होइन, एउटा कम्पनीको सिलिन्डर दिएर अर्को कम्पनीको ग्यास दिनु पर्दाखेरि 1000 रुपियाँ, कतिपय ठाउँमा सिलिन्डर साटिँदैन, नयाँ सिलिन्डर लैजानुहोस्, 7000 तिर्नुहोस्, जस्ता प्रवृत्तिहरू छन् यी प्रवृत्तिहरू बढी घातक प्रवृत्तिहरू हुन्. अप्ठ्यारो बेलामा नाफा कमाउन खोल्ने कालोबजारी प्रवृत्ति बढी हानिकारक छ. लगानी बढ्यो त्यसले गर्दा 100 रुपियाँ बढाउँ भन्ने कुरा एउटा अन्डरस्ट्यान्डिङको लेभल हो, त्यो कन्ज्युमरले त्यो कुरो बुझ्छन् क्राइसिसको बेलामा एउटा. अब दोस्रो कुरा, हामीले इन्धनमा सधैँभरि परनिर्भर कति रहने भन्ने कुरा पनि हो, किनकि हामीसँग अब उत्पादन त हामीले अहिले नेसनल ग्रिड लाइनमा जोड्न नसकेकै बिजुली 1000 मेगावाट भन्दा बढी छ, त्यसलाई नेसनल ग्रिड लाइनमा छिटो जोड्नको लागि सरकारले किन सुन्दैन, त्यो एउटा. दोस्रो चाहिँ हामीसँग बिजुली पर्याप्त छ तर हाम्रा के छैनन् गतिलाई भन्दा लजिस्टिक्सहरू पूर्वाधारहरू राम्रो छैन, भनेपछि ट्रान्सफर्मरहरू 1 वर्षभित्र चेन्ज गर्ने कुरामा विद्युत प्राधिकरणले किन प्लान गर्दैन, के कला के हेरेर बसेको छ विद्युत प्राधिकरणले, र अहिले पनि ट्रान्सफर्मर पड्किएको हुनाले ट्रान्सफर्मरले लोड धान्न नसकेको हुनाले तपाईँकोमा बिजुली राम्रोसँग आउन सकेका छैन भनेर किन भनिरहन्छ. ठिक छ, जानेर आँधी हुरी आउँछ, पहाड़को बेल्ट होला, त्यो ठाउँको समस्या अर्कै होला, तर काठमाडौँ जस्तो सिटीमा बिजुली झ्याप झ्याप जानुपर्ने अनि त्यसको स्पष्टीकरण चाहिँ विद्युत प्राधिकरणले ट्रान्सफर्मरको कमजोरी लियो भनेर कति वर्ष बस्न मिल्छ. हाम्रो उत्पादन त गएको 3 वर्षदेखि त हाम्रो पुग्ने भन्दा बढी उत्पादन गरिरहेका छौँ होइन, तर किन लाइन जान्छ भन्दाखेरि विद्युत प्राधिकरणले पनि नेपालीको काठमाडौँमा एटलिस्ट काठमाडौँ पोखरा जस्तो मेन मेन सिटीहरूमा जहाँ विद्युत प्राप्त छ त्यो ठाउँमा 1 मिनट पनि वर्षमा लाइन जान्न भन्ने कुराको ग्यारेन्टी गर्न नसकेसम्म हामी वैकल्पिक इन्धनमा खास गरी बिजुलीमा आधारित चुलोमा नेपाली जनताको विश्वास भएन, पकाउने बेलामा लाइन हुँदैन भन्ने छ. त्यो कुराको विश्वास जति बेलासम्म विद्युत प्राधिकरणले दिलाउन सक्दैन त्यो बेलासम्म किचनमा प्यानिक हुने प्रवृत्ति चाहिँ रहिरहन्छ. त्यही भएर यो कुरामा चाहिँ विद्युत प्राधिकरणले ध्यान दिनु पर्यो, गभर्मेन्टले सोलो टोलो कार्यक्रमहरू गरेर जानु पर्यो र अप्ठ्यारो बेलामा नाफा कमाउने प्रवृत्तिलाई कन्ट्रोल गर्नु पर्यो. जुनसुकै संस्था जस्तोसुकै पार्टीसँग अफिलिएटेड मान्छेहरूले डिलर लिएर काम गरेको छ पनि उनलाई आगन्न कैदसम्मको व्यवस्था गरेर सुशासनको झल्को दिन सक्नु पर्यो सरकारले.
1: चाडपर्वको मुखैमा छौ दशैं तिहार जस्तो महत्वपूर्ण चाड, के हुन्छ अब यो मूल्य वृद्धि यही अवस्थामा रहने अवस्था देखिन्छ अथवा यसमा सरकारले चाहिँ तत्काल चाल्नुपर्ने कदमहरू यहाँले अलिकति संकेत गर्नु.
0: अब यसमा के छ भने अब भनौँ न अहिले 10 वर्ष अगाडिको जस्तो काठमाडौँ होइन, किनकि हामीसँग वैकल्पिक मार्गहरू पनि 2-3 त यसै पनि चलेकै छन् कृष्णवीर बन्दै हुँदा पनि. हेर्नु त पहिला तपाईँले कल्पना गर्नुहुन्थ्यो 2 हप्तासम्म एउटा यो त्रिभुवन राजमार्ग चले सरी पृथ्वी राजमार्ग चलेन भने काठमाडौँमा तरकारी त्यो मूल्य पाइन्छ भने त कल्पना गरिन्थेन नि त. तर अहिले त 3 हप्ता 2 हप्ता जति कृष्णवीरको बाटोको कारणले गर्दा त्यो राजमार्ग नचल्दा पनि काठमाडौँमा तरकारीको हाहाकार भएन, फलफूलको हाहाकार भएन, पाइपलाइनले गर्दा पेट्रोलको हाहाकार भएन, एउटा मात्रै कुराको हाहाकार भएको त्यो भनेको ग्यास. त्यो ग्यास पनि सप्लाई साइडको समस्या भन्दा त्यो रिटेल साइडको समस्या हो. ग्यास नभएर मगाएको होइन कि इन्टेन्सन खराब भएर आफ्नै छिमेकीलाई आफ्नै नातागोताका मान्छेहरूलाई समस्या पारेको आफ्नै मान्छेले हो भन्ने बुझ्नु पर्यो. यसलाई व्यवस्थापनको समस्या हो र यसलाई गभर्नेन्सको पार्टबाट कन्ट्रोल गर्नु पर्यो भन्ने हो एउटा चाहिँ. अर्को चाहिँ मूल्य बढ्ने कुरालाई यदि कृष्णवीरको बाटो पनि राम्रोसँग खुल्यो र अरू बाटाहरू ब्लक भएनन् थप प्रकोप आएन भने चाडपर्व भएको हुनाले मूल्य बढ्नुपर्छ जस्तो मलाई लाग्दैन अहिलेको सिनारियोमा, किनभने रेगुलर सप्लाई हुँदासम्म त बढ्नुपर्ने कारण त छैन एउटा. दोस्रो चाहिँ धेरै हर्षोल्लास पनि मा पनि अहिले नेपाल किन जानु हुँदैन भन्दाखेरि भर्खरै हाम्रो हजारौं घरबारहरू नष्ट भएका छन्, त्यो दुःख मनाउने वर्ष पनि हो. त्यसले गर्दा चाडपर्व मनाऊ, मिनिमम खर्चमा मनाऊ र व्यापारीहरूले पनि समयको के भन्छ त्यो अप्ठ्यारो समयको फाइदा नउठाउँ भन्ने मेन्टल

मध्य प्रदेश स्तरीय स्थित तथा भोक्ता मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.na। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.na। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.na। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।